0: हो।
1: हात जोड्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने।
0: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने।
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
0: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
10: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
11: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
0: पिसाब पोल्ने समस्या,
11: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
0: पाठेघरमा मासु पलाउने,
11: निसन्तान महिलाको चेक जाँच,
0: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082560410, मोबाइल नम्बर 98478829913 र 98095128171।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू:
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082560694, सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649194।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: स्वास्थ्यले
17: ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
18: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
18: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
18: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
18: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 विकिसोक दाङ, सम्पर्क फोन नम्बर 9686 61 694।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
23: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492964643 र 9857853825।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
17: ल काका गइहाले म।
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
1: पिता के भयो तिमीलाई घुम्छ र बसेछौ
2: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेनौ अब त आफै मरिसक्यो
1: के कुरा गर्छ नि नि हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जाने त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
7: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
25: हाम्रा सेवाहरू
26: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
25: सामान्य किराले खाएको दाँत भर्ने
7: मेसिन द्वारा आरसीटी गर्ने
25: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
7: खोल लगाउने
25: बाङ्गो टिङ्गो दाँत मिलाउने
7: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
25: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
7: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
26: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
25: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
26: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
25: विस्तृत आँखा परीक्षण उपचार
7: बाल दृष्टि रोग निदान उपचार
26: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
25: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
26: कन्ट्याक्ट लेन्स सेवा
25: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
26: कृत्रिम आँखा फिटिङ गरिन्छ
25: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
26: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
25: डेढो आँखा उपचार
26: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
25: डबल भिजन उपचार
26: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
25: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
26: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
25: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
7: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
25: फोन नम्बर 9869984602 र 9864883473
27: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
28: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 6 बजेको छ
29: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
30: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
31: आज 2083 साल भदौ 22 गते सोमबार सन् 2026 सेप्टेम्बर 7 तारीक भदौ कृष्ण पक्षको एकादशी तिथि
32: काया कैरनका साथमा
29: किसान पाइप प्रोडक्ट प्राली
32: राष्ट्र कुसान किसान
0: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
30: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
31: भोटेको सिबाडीको पीड़ामा आज राष्ट्रिय शोक उद्धारसँगै पुनस्थापनामा जोड़ जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती
30: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था
31: बाढ़ी प्रभावित क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक असरको जोखिम कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी
4: नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनुपर्छ
30: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का
31: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
8: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
8: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
5: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2561-596-617
5: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीले गुमेका जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोसीको बाढ़ीले छोडेको पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्, सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन समेत हो भनेर आजको गोर्खापत्रले खबर लेखेको छ। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज सार्वजनिक विदा भने नरहेको सरकारले प्रश्न पारिसकेको छ।
2: यसैबीच बाढ़ीपछि रसुवाका जंगल, भीर तथा नदी किनारामा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन्। सुरक्षा निकायका अनुसार जंगल तथा नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल

0: परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घरबस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
1: यसैबीच सरकारले नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएर दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढ़ेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागि उहाँको भनाइ छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जोखिमयुक्त ठाउँमा बसेका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान जग्गा पहिचान गर्ने स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
0: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट टेक्नेहरूको प्रोफाइल हेर्ने ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा 10 जनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ। जसले गरेको छ कार्यवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टार्टरपछि पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
2: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन

0: र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनर्स्थापनामा जोड़, जलविद्युतको सुरुङभित्र खोजी चल्दै, रसुवाका जंगल र नदी किनारामा गस्ती, जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून बनाउँदै सरकार, सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै लगायतका खबर प्रस्तुत गर्यौं।
1: बाकी प्रसंग बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाहरूको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन, उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित अधिकांश मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ। त्यसमध्ये बालबालिका अझ बढ़ी संवेदनशील भएकाले उनीहरूको मनोविज्ञानमा छिट्टै असर पुर्याउने सम्भावना धेरै हुन्छ। यो समयमा उनीहरूलाई शिक्षासँग जोड्नु अघि के गर्ने भनेर साथी सम्झना महर्जनले मनोविद प्राध्यापक डाक्टर गंगा पाठकलाई सोध्नु भएको छ।
2: अहिले तीनटा कुरामा चाहिँ जोड़ दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई, वहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, अनि अर्को भनेको टिनेज एडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ। उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन्, जिम्मेवारी दिने के बच्चा अर्को बच्चालाई, तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ, है, तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन, इत्यादि जिम्मेवारी दिने। अनि त्यसपछि सानो बालबालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो। साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो तीनटा काम चाहिँ एकदमै जरुरी छ, र यो तीनटा काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही दुई चारजना केही उसै गएर पनि हुँदैन। यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्नमेन्टको लिडिङमा, उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सलर पनि चाहियो। हेर्नुहोस्, यो सबैलाई एउटा टिम बनाएर त्यो ठाउँमा लगेर फिल्डमा जानुपर्छ, र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने के चाहिँ गर्ने हुँदैन।
3: बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर, अथवा कुन अवस्थामा जोड्ने,
2: पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ, त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ त, यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो, र यो चाहिँ तिमीहरूको स्कुल है टिचर अभाइलेबल हुनु पर्यो, अनि त्यहाँ गएर उनीहरूको किताब त सबै ब्यागहरू, स्कुल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो।
3: पढ़ाई शुरू गर्दाखेरि चाहिँ जोसँग पढ़िरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरुरी छ, यो विषय चाहिँ
2: जरुरी त छ, तर त्यो सम्भावना पनि कमै हुन्छ। त्यसकै निम्ति पुल बनाउने हो कि, यो पुलको कुरा गर्दैछु नि, त्यो पुल बनाउने काम त त्यो विज्ञ टोलीले गरिदिन्छ नि त, अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो, होइन, कमसे कम स्टोरी टेलिङ मात्रै भने गर्नु पर्यो, कमसे कम चित्र मात्रै भने गर्नु पर्यो, कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस्, होइन, कमसे कम उसलाई मन लागेको कुरा लेखोस्, त्यो भनेको ब्रिज हो, जुन पठन पाठन शुरू गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने, एक ठाउँमा स्टेबल भएर बस्न सक्ने, साथीहरूसित इन्टरेक्ट गर्न सक्ने, नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने, र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ।
3: त्यसको लागि पालिकाले चाहिँ के गर्ने,
2: पालिकाको मेन हातै पालिकाको छ, पालिकाको सपोर्ट बिना, स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन।
3: कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ, होइन, क्षेत्र त्यस्तै छ अवस्था, होइन, यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने,
2: यही रोल खेल्ने हो। यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि, यो कुरा आफै आउनुपर्छ, अथवा आएन भने त्यो काउन्सिलिङ गरेर, काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनुपर्छ।
0: मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिउँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, भोटिकोशीमा आएको बाढ़ीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा रास आउने जोखिम बढ़ेको छ। बाढ़ीले ठूलो क्षेत्रफलको कृषियोग्य जमीन, खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ी प्रभावित क्षेत्र में 1806 हेक्टर कृषि योग्य जमीन में क्षति पुगे बाढ़ीबाट कृषि योग्य जमीन तथा उत्पादनशील पूंजी में क्षति समग्र अर्थतंत्र में नकारात्मक असर पर्ने जोखिम बढ़े राष्ट्रीय योजना आयोग का पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ ने बताने कृषि उत्पादन घट्दा आंतरिक माग धान्न खाद्यान्न आयात बढ़ने अवस्था सृजना भएको उहाँको भनाई छ। पोटेकुसी में आयोग बाढ़ी पहिरोबाट पशुपंछी तथा मत्स्य क्षेत्र में समेत ठूलो असर पुगेको छ। रसुवा नुवाकोट धादिङ गोर्खा लगायत जिल्लामा पशुपंछी का गोठ खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभाग को प्रभावी जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरण में उल्लेख छ।
1: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जल विद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा एक दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जल विद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्रीमा चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी चिलिमे मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बाढ़िएता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिग्रस्त लगानीकर्ताहरूको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्। प्रभावित आयोजनाहरूको वास्तविक क्षति बीमा दावी र पुनर्निर्माण लागत यकिन नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमको रूपमा हेर्न नहुने उनीहरूको भनाई छ। कान्तिपुरमा खबर छ।
0: काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न ग्यास पेट्रोलियम लगायतका सामग्री ढुवानीको आपूर्ति श्रृंखलामा असर परेको छ। यसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ। तर वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण काठमाडौँ उपत्यकाको माग अनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेले जानकारी दिनुभएको छ। अहिले सरकारले खाद्यान्न इन्धन लगायतका ठूला मालवाहक गाड़ीका लागि त्रिभुवन राजपथको सड़क छुट्याएको छ। बाढ़ीपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइनमा बसिरहेका खबर नागरिक दैनिकले लेखेको छ।
1: पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णवीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि बढ़ाएको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधानका उपाय अगाडि सारेको हो। विभागका महानिर्देशक डाक्टर संजय जयसी सहितको टोलीले हिजो स्थलगत अनुगमनका क्रममा कृष्णवीरको भौगोलिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। कृष्णवीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। महानिर्देशक जयसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग टनेल निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनाराबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यसैबीच सड़क विभागले त्रिशुली करिडोर र अन्य क्षेत्रमा क्षति पुगेका झण्डै 29 पुलको मरमत सम्हार र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। यसै क्रममा धादिङको फुर्केखोला पुलको 94 मिटर लामो स्पानमा पिलर बिनाको बेलीब्रिज राख्ने विषयमा चिनिया विशेषज्ञसँग पनि परामर्श भइरहेको छ। चीनबाट ल्याइएको 100 मिटर लामो पुल त्यहाँ जडान गर्न सकिएमा आउँदो 2-3 हप्ताभित्र यातायात पूर्ण रूपमा सुचारू गर्न सञ्चालन गर्न सकिने प्राविधिक आकलन समेत गरिएको कारोबार दैनिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: होइन हो साथी, आज निकै तनावमा छौ त।
5: के भो भने?
6: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
4: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
8: सम्पर्क मोबाइल नम्बर 9822964264।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: खुशीको खबर।
8: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: आर्थिक समस्या उठे पनि लगानी, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायहरूको मनोबल भने अझै पुरानै अवस्थामा रहेको छ। एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट, होटल, रेस्टुरेन्ट, सिनेमा हल, कार्यालय तथा अन्य व्यवसाय मरमत सम्हार र पुननिर्माणपछि क्रमशः सञ्चालनमा फर्किएका छन्। तर सुरक्षा जोखिमको त्रास, लगानीप्रतिको अनिश्चितता, शेयर बजारको गिरावट, बैंकिङ क्षेत्रमा तरलता थुप्रिनु, नयाँ परियोजनाको सुस्तता र विदेशी लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास नउठिसकेको व्यवसायहरू बताउँछन्। नवयुवा आन्दोलनका क्रममा आक्रोशित तथा अनियन्त्रित भीड़ले भाटभटेनीका 21 सुपर मार्केट, हिल्टन होटल, एनसेल मुख्यालय, बिगमार्ट, सेन्ट्रल बिजनेस पार्क, सीजी चन्द्रागिरी केबल कार, त्यसै गरी गाड़ीका शोरूम, चलचित्र हल लगायत निजी लगानीका उद्योग व्यवसायमा मात्र नभई निजी घरमा समेत तोड़फोड़, आगजनी तथा लुटपाट भयो। त्यसमध्ये सामान्य क्षति भएका उद्योग व्यवसायले मरमत सम्हार गरेर तत्कालै सञ्चालन गरेका थिए भने त्यसपछि आवश्यक पुननिर्माण तथा पुनस्थापनाको काम पूरा गर्दै उद्योग व्यवसाय तथा कम्पनीहरू क्रमशः सञ्चालनमा फर्किएका छन्। नयाँ पत्रिकामा खबर छ।
5: अब विदेशको खबर। जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो भएको चुनावमा एएफडीले झण्डे 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य चुनावमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका 35 वर्षीय प्रमुख उम्मेद्वार उल्द्रिस जिगमुन्डले चुनाव परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ। चुनाव परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ।
11: अब खेल खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको हो। त्रिपुरको राष्ट्रिय खेलकुद परिषदको कवर हालमा भएको खेलमा खप्तडलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सहज जीत निकालेको हो। लगातारको दोस्रो जीतसँगै कर्णालीले 6 अंक बनाएको छ। खप्तडले पनि लगातार दोस्रो हार बेहोरेको छ। उसले अंकको खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जीत निकालेको छ। एनभीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 टोली सहभागी छन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ। गैराती, काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पानी परेको थियो। भक्तपुरको हनुमन्ती खोला र काठमाडौँको बागमती नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
11: माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीहरूले जनाएका छन्।
5: राजनीतिक दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोट रसुवा र धादिङ जिल्लामा राहत उद्धार र पुनर्स्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन्। विपदको अवस्था बुझ्न शीर्ष नेताहरू आफै पनि प्रभावित क्षेत्र पुगिरहेका छन्।
11: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्ब रूपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुननिर्माणका लागि झण्डै 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्यांकन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ।
5: नेपालमा पर्यटनको मुख्य सीजन शुरू हुने समयमा आएको विनाशकारी भोटेकोशी बाढ़ीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ। नेपालमा सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सीजन मानिन्छ। तर भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट र धादिङ लगायत जिल्लामा व्यापक जनधनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेका पर्यटन व्यवसायीले बताएका छन्। बाढ़ी पहिरोको अवस्थालाई लिएर सिंगो नेपाल नै असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरकारवालाहरूले आग्रह गरेका छन्।
11: नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्रोतबाट संकलन गरिएका 15 खानेपानीका नमूना मध्ये 5 हानिकारक सूक्ष्म जीवाणु ई कोली भेटिएको खबर कान्तिपुरमा छ।
5: भोटेकोशी बाढ़ी पीड़ितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ। राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नागेका पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न संकलन केन्द्रमै अनुगमन गर्दा यस्तो पाइएको हो।
11: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनैतिक संयन्त्र बनाउन तयार देखिनु भएको खबर कान्तिपुर दैनिकमा छ।
5: कायाकै रनमा अब पालो उखानको
11: रोजी सकेपछि भिजिन केको डर।
5: उखानसँगै हामी कायाकै रनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
11: भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक उद्धारसँगै पुनस्थापनामा जोड। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
5: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
11: बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
5: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
11: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पीड़ा र आक्रोश पोख्ने बाढ़ी पीड़ितलाई जथाभावी कमेन्ट लेख्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ दुईजना मान्छे छन्, एउटाले मोबाइलमा फेसबुक हेर्दैछ अनि अर्कोले भन्दैछ, हेर त हेर, सरकार विरूद्ध कोही बोलिया छ कि, बक्कु गाली दिनुपर्छ। आजको कायाकैरन सकिएको छ।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
15: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराहीदानमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
18: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
20: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
22: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल। फोन नम्बर 082-85-0023 98-78-1817 र 98-78-35-643।
23: गजब को अफर आयो कोसेनी बेकरी र बीएन फूड ट्रकको फेसबुक पेज फलो लाइक शेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेनी बेकरी र बीएन फूडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
24: सञ्चालक नरेश कुमार श्रेष्ठ।
25: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
26: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
27: सर्भिस चार्जमा 50% छुट।
28: इन्जिन आयलमा 15% छुट।
29: टायर किन्दा 10% छुट।
30: पार्क पूर्जामा 15% छुट।
31: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
32: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
33: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिनेउन हो कि होइन छुट्याउ।
34: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
35: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-55-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768।
36: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षेत्रीको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढवामा रहेको रेडियो साझा आवास र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङ प्रहरीद्वारा बजार क्षेत्रमा बढ़दै गएका चोरीका घटना रोक्न विशेष अभियान, सुनका गहना, मोबाइल र पैसा चोर्नेदेखि चोरीको सुन किन्ने 12 प्रहरी नियन्त्रणमा।
0: पाँचौं दाङ जिल्ला स्तरीय हापकिडो प्रतियोगिता घोराईमा सम्पन्न, घोराई उपमहानगरपालिका प्रथम, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरू सम्मानित।
1: र भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि दाङका 54 जना अझै सम्पर्कविहीन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: अब गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: 2083 भदौ 14 गते घोराहे उपमहानगरपालिका 15 प्रगति नगर टोल स्थित एक घर नजिकै सड़कमा 6 वर्षे रियोग बुढ़ा मगर खेलिरहेका थिए। एक्लै खेलिरहेका रियोगलाई एक्कासी पछाडिबाट एक युवकले समाते। खेलिरहेको बच्चालाई जबरजस्ती समातेर कानमा लगाएको सुन निकाल्न थालेपछि डराएर बच्चा रोए। मुखले टोकेर सुन तान्नै थाल्दा छिमेकीले देखेर चिच्याएपछि उक्त युवक बच्चाको कानै च्यातेर एक लाल सुन सहित फरार भयो। घटना यो मात्रै होइन, यसको ठिक एक हप्ता अघि भदौ 7 गते पनि यस्तै घटना उस्तै युवकले गरायो। कोराही उपमहानगरपालिका 15 शान्तिसुधा स्कूल पछाडिको सड़कमा अन्दाजे 6-7 वर्षकै बच्चा खेलिरहेका थिए। वरपर कोही थिएनन्। त्यही मौकामा एक्कासी आएको युवकले बच्चालाई समातेर कानको एक आनाको सुन तानेर फरार भयो। बच्चाको कानमा लगाएको सुन चोरी भएपछि अभिभावकहरूले प्रहरीमा रिपोर्ट गरे। कोराहीमा हप्तै पछि खेल्दै गरेका बच्चा कानमा लगाएको सुन थुतेर भाग्ने घटना दोहोरिन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीको स्पेशल टोली बनायो। टोलीमा सादा पोसाकका केही प्रहरी खटिए। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले भदौ 14 गतेदेखि स्वीप अपरेशन नै चलायो। अपरेशनका क्रममा टोलीले घटनास्थल आसपासका सीसीटीभी फुटेजबाट जान पहिचान एक युवक देख्यो, जुन लागू पदार्थ सम्बन्धी कसुरमा भर्खरै कारागारबाट छुटेका व्यक्ति प्युठान मल्ला र निगाउँपालिका 4 स्थायी घर भई हाल घोराहे उपमहानगरपालिका 15 बस्ने 22 वर्षीय सन्देश श्रेष्ठ थिए। प्रहरीले श्रेष्ठको खोजी थाल्यो, तर उनी लुटेको सुन बेचेर जिल्ला बाहिर घुम्न निस्किसकेका थिए। यद्यपि प्रहरीले सादा पोसाकमा श्रेष्ठको खोजी गरिरह्यो, केही दिनमै घुमफिर सकेर फर्केका श्रेष्ठलाई अन्तत प्रहरीले घोराहे उपमहानगरपालिका 15 भरतपुर स्थित कोही नबस्ने एक खाली घरबाट भदौ 19 गते पक्राउ गर्न सफल भयो। एक प्रतिष्ठित व्यक्तिको खाली घरमा बसिरहेको अवस्थामा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि थाहा भयो भदौ 7 र 14 गते बच्चाको कानको सुन लुट्ने दुवै व्यक्ति उनै सन्देश श्रेष्ठ भन्ने थिए। यसरी बच्चाको कानबाट लुटेको सुन चाहिँ सन्देशले आफै बिक्री गर्दथे। उक्त सुन सन्देशले घोराहे उपमहानगरपालिका 15 बस्ने 23 वर्षीय कुर्सेद अली सिद्दिकलाई दिने गर्थे। बिक्री गरे बापत कुर्सेदले कमिशन लिन्थे। यस्तै प्रगति नगरका 6 वर्षीय बालकको एक लालको सुन पनि सन्देशले कुर्सेदलाई दिए, अनि कुर्सेदले प्रीतमलाई 21,000 बिक्री गरेर 6,000 कुर्सेदले दलाली गरे बापत राखे भने 15,000 चोरी गर्ने सन्देशलाई दिए। आजको नयाँ राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
1: दाङ जिल्ला स्तरीय हापकिडो प्रतियोगिता घोराईमा प्रथम बनेको छ। दाङ जिल्ला हापकिडो संघको आयोजनामा घोराईमा भएको 5 दाङ जिल्ला स्तरीय हापकिडो प्रतियोगिता 2083 23 स्वर्ण 13 रजत र 15 काँस्य पदक प्राप्त गर्दै घोराई उपमहानगरपालिका टीम प्रथम बनेको हो। प्रतियोगितामा 18 स्वर्ण 10 रजत र 16 काँस्य पदक सहित तुलसीपुर उपमहानगरपालिकाको टीम दोस्रो हुँदा 4 स्वर्ण 6 रजत र 3 काँस्य पदक प्राप्त गरी बंगलाचुली गाउँपालिकाको टीम तेस्रो भएको छ। प्रतियोगिताका विजेता खेलाड़ीलाई दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ लगायतले शील्ड मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई विधागत रूपमा पुरस्कृत गरिएको थियो, जस अन्तर्गत पुरूषतर्फ उमंग घरती मगर र महिलातर्फ अंकिता घरती मगर बेस्ट प्लेयर घोषित हुनुभयो। त्यसै गरी पुरूषतर्फ जेनिस खड्का र महिलातर्फ जसलिन पौडेल बेस्ट अनुशासन अवार्ड जित्न सफल हुनुभयो। जिल्ला स्तरीय हापकिडो प्रतियोगितामा घोराही प्रथम गोरक्षेत दैनिकबाट खबर लिएका छौं।
2: अरनिको मैदान जहाँ खेलेर तुलसीपुर क्षेत्रबाट स्थानीय तथा राष्ट्रिय स्तरसम्मका खेलाड़ी उत्पादन भई यो मैदानमा अहिले पनि विभिन्न प्रतियोगिता तथा नियमित खेलका अभ्यास हुन्छन्। तर केही समय यता यो मैदानमा न कुनै प्रतियोगिता भएका छन् न त कुनै खेलको अभ्यास। अहिले खेल मैदान घाँसे मैदान बनेको छ भने मैदान हिलाम्य छ अनि मैदानभरि खाल्डाखुल्डी। खेलाड़ीहरू मैदानका कारण नियमित अभ्यास गर्न नपाएको भन्दै गुनासो गर्छन्। तर मैदानको संरक्षण गर्ने कसको हो? दुर्गाराज लवट तुलसीपुरको एक विद्यालयमा खेल प्रशिक्षक हुनुहुन्छ। अरनिको मैदानमै खेलेर उहाँ राष्ट्रिय स्तरको खेलाड़ी बन्नुभयो। तर वर्षौंसम्म अरनिको मैदानको स्तर उन्नति हुन नसक्दा दुःख लागेको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो यो मैदानले सयौं खेलाड़ी जन्मायो तर यसले न्याय पाएन। तुलसीपुर बजारमै रहेको यो मैदान सबै क्षेत्रका खेलाड़ीको पाइक पर्ने स्थान हो तर सरकारले महत्व नदिँदा अहिले अरनिको मैदान हिलामे छ। खेलाड़ीहरू नियमित अभ्यासबाट वञ्चित भएका छन्। उहाँका लागि अरनिको मैदान एउटा मैदान मात्र होइन आफ्नो खेल जीवनको शुरूआतको थलो हो। यही मैदानमा दौड़िँदै लड्दै र उड्दै उहाँले खेल सिक्नुभयो। तर आफूले खेल सिकेको मैदान आज खेलाड़ीका लागि नै उपयोग गर्न कठिन हुनु विडम्बना भएको उहाँले बताउनुभयो। एकराज भण्डारीले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचनको रौनक शुरू हुन थालेको छ। सोही क्रममा वसन्त जोशी नेतृत्वको कार्य समितिले समय अवधि सकिएको छ। आगामी असोज 10 गतेका दिन नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भनिएको छ। सोही क्रममा निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम पनि शुरू भएको छ। निर्वाचनमा होमिनका लागि उम्मेद्वारी घोषणा शुरू भए पनि व्यवसायको हितका लागि निर्वाचनमा होइन सर्वसम्मत रूपमा जान सुझाव पनि दिइरहेको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको शनिबार घोराईमा भएको 21 साधारण सभा तथा 18 अधिवेशनको उद्घाटन सत्रदेखि बन्द सत्रमा बोल्ने वक्ताहरूले निर्वाचनको माध्यमबाट भन्दा पनि सर्वसम्मत रूपमा कार्य समिति चयन गर्नुपर्ने सुझाव दिएका छन्। व्यवसायीहरू संकटमा रहेको यो समयमा व्यावसायिक हकहितका लागि निर्वाचनको भन्दा पनि सर्वसम्मत रूपमा जानुपर्ने आवश्यकता रहेको धारणा वक्ताहरूको रहेको थियो। उद्घाटन सत्रपछि आयोजना गरिएको बन्द सत्रमा सहभागी व्यवसायीले कार्य समितिमा आउन चाहनेहरूले विगतमा के कस्ता काम गरे आगामी दिनमा के कस्ता योजना छन् भन्ने बारेमा यकिन गर्नुपर्ने बताएका थिए। निर्वाचनको समय कार्य समितिमा आउन रहर गर्ने तर कार्य समितिमा निर्वाचित भइसकेपछि कुनै काम पनि नगर्ने परिपाटी को अन्त्य हुनुपर्ने सुझाव उनीहरूले दिएका थिए। बन्द सत्रमा महासचिव अध्यक्ष कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन व्यापक रूपमा छलफल गरिएको थियो। प्रस्तुत प्रतिवेदनमा दिएका सुझावहरूलाई मनोनीय भन्दै अध्यक्ष वसन्त जोशी, महासचिव महेन्द्र बुढाथोकी, कोषाध्यक्ष जगत प्रसाद आचार्यले प्राप्त सुझावका लागि कार्य समिति का लागि मार्गदर्शनको विषय भएको बताउनु भएको छ। यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज 10 गते हुने निर्वाचनमा व्यावसायिक अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेद्वारी दिने घोषणा गरेको छ। उद्योगी तथा व्यवसायीहरूको हकित र अधिकार संरक्षणसँगै जिल्लाको समग्र व्यावसायिक क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा हुने लागेको हो। स्वतन्त्र व्यावसायिक प्यानलले दाङको उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी र व्यवसाय मैत्री बनाउन स्पष्ट योजना तथा एजेण्डा सहित निर्वाचनमा सहभागी हुन लागेको जनाएको छ। प्यानलले उद्योगी र व्यवसायका वास्तविक समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्ने घोषणा गरेको छ। त्यस्तै गरेर ध्रुवराज गहतराजले पनि यस अगाडि अध्यक्षमा घोषणा गरिसक्नु भएको छ। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: लमही नगरपालिका तीन बनगाउँ निवासी 30 वर्षीय सम्भुजी चौधरी रसुवाको अपर त्रिशुली एक जलविद्युत आयोजनाको ड्याम्बर साइट 216 विद्युतीय कामदारका रूपमा कार्यरत हुनुहुन्थ्यो। रसुवामै विगत 4-5 वर्षदेखि काम गर्दै आउनुभएका सम्भुजित अपर त्रिशुली एकमा कामका लागि गत फागुन 5 गते घरबाट जानुभएको थियो। कामसँगै परिवारको नियमित सम्पर्कमा रहनुभएका सम्भुजितले भदौ 9 गते साँझ श्रीमतीसँग फोनमा कुराकानी गरेको भए तापनि भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण अहिले सम्भुजित सम्पर्कविहीन हुनुभएको छ। बाबु तुलसी प्रसाद चौधरीका अनुसार हाइड्रो पावरको सुरुङ मार्गमा फँसेका नागरिक जीवित उद्धार भएको समाचार सुन्दा आफ्नो छोरा पनि सकुशल फेला पर्ने आशा जीवित छ। छोराको खोजीमा चितवन काठमाण्डु हुँदै नुवाकोट सम्मका अस्पताल र होल्डिङ सेन्टरहरू धाइसक्नु भएको छ, तर कतै भेट्न सक्नु भएको छैन। बेपत्ता छोराको खोजीका लागि चितवनदेखि काठमाण्डु हुँदै नुवाकोट सम्मका अस्पताल र होल्डिङ सेन्टरसम्म पुग्यौं। बुबा तुलसी प्रसादले भन्नुभयो, तर कतै भेट्न सकेनौ। करिब 1.5 सातादेखि सम्पर्कविहीन भएको छोरा चाँडै फर्किने आशामा रहेकी हुनुहुन्छ आमा चंखी चौधरी। बुढेसकालको सहारा छोरा सम्भुजित फर्किन्छ कि भन्ने आशामा बसेको उहाँ बताउनुहुन्छ। जिल्ला प्रशासनिक कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीपछि दाङका 60 जना सम्पर्कविहीन भएका छन्, जसमा हालसम्म 6 जना पुरूष घर परिवारको सम्पर्कमा आएका छन् भने बाँकी 44 जना पुरूष र 10 जना महिला अझै सम्पर्कविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे बताउनुहुन्छ। बाढ़ीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोजी र उद्धारको प्रयास भइरहे पनि बेपत्ता व्यक्ति फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले बताउनुभयो। घटनाको 13 दिन बितिसक्दा कतिले आश मारिसकेर अन्तिम संस्कार गर्न थालेका छन् भने केही परिवार अझै फर्किहाल्छन् कि भन्ने आशामा छन्। एक रिपोर्ट।
3: दाङको लमही नगरपालिका वडा नम्बर 3 बनगाउँका सम्भुजी चौधरी फागुन 5 गते रसुवा त्रिशुली हाइड्रो पावर A216 काम गर्न घरबाट निस्कनु भएको थियो। भदौको 9 गते साँझ परिवारसँग कुराकानी गर्नुभएका सम्भुजीले त्यस पछाडि पनि सम्पर्क गर्नुभएको छैन। 10 गतेको बाढ़ी आइसके पछाडि छोराको खबर केही आउँछ कि भनेर बुवा तुलसीराम, आमा चंखी र श्रीमतीहरू छोराको पर्खाइमा हुनुहुन्छ।
4: हामी सुरुमा चाहिँ यहाँदेखि त्यो चितवनमा गयौँ, डिस्प्ले मार्फत चाहिँ ओपनिङ गरेका छ। त्यसमा पनि छिया छिया कसैको कस्तो कसैको कस्तो चाहिँ उहाँ चाहिँ केही यत्रो पत्रो चाहिँ हामीले चिन्न नसकिने त्यस्तो चाहिँ लासहरू थिए। अनि त्यहाँदेखि विश्वास लागेन, अनि हामीले चाहिँ अर्को बिहान चाहिँ हिँड्यौँ त्यहाँ भन्नाले चाहिँ अब टिचिङ हसिल काठमाडौँमा। अनि त्यहाँ पनि चाहिँ अब साँझसम्म पुग्यौँ। साँझ पुगेर त्यो लिस्टमा चाहिँ नाम लिस्ट सबै हेऱ्यौँ, त्यहाँ पनि केही पाइएन। फेरि अर्को एक रात त्यहाँ बसेर अर्को बिहान फेरि हामी नुवाकोट गयौँ। त्यो जाँदा चाहिँ यहाँ छ उहाँ छ भन्थे त्यो स्थानीय मान्छेहरू, त्यो भनेअनुसार चाहिँ हामी त्यो प्रत्येक उसमा चाहिँ हेऱ्यौँ। त्यहाँ पनि लिस्ट चाहिँ त्यो हेर्दाखेरि नाम नभेटेर एक रात त्यहाँ बस्यौँ, त्यही पनि पत्ता लागेन।
5: घरको सबै व्यवहार हेर्ने बुढेसकालको सहारा कान्छो छोरो सम्भुजित फर्किने आशामा आमा चंखीले अझै आश मार्नु भएको छैन। घरको भित्तो समाएर दिनहुँ टोलाइरहने आमा चंखीलाई छोराको यादले सताइरहेको छ भने गर्भवती श्रीमती सुस्मिता बोल्न सक्ने अवस्थामा छैनन्।
6: काममा गेलबाट मोर छोरा आश कहिले तु काममा गेल त कहिके कहाँबाट मैले खोज्ने खोज त कहिके आशा बेबटु भेटैठ कि नै कहिके आशा ढेर बा, तर छोरा कान्छो होइ ढेर माया करी मही हे मम्मी मै बाबा दाई हे मै पालम कले रहे मोर छोरा हराइल बट खोज के आशा बटु मै धैर्य कैले बट मोर छोरा दिन बाँचल हुई भेटैम कना आशा मे बटु।
5: रसुवामा आएको भीषण बाढ़ीपछि दाङका सम्पर्क विहीन भएका 60 जनाको सूचीमा हुनुहुन्छ राजपुर गाउँपालिका 5 सिमलखुटीका अर्जुन घरतीमगर। 40 वर्षीय अर्जुन घरतीमगर रसुवाको अपर त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुमा काम गर्नुहुन्थ्यो। भदौ 10 गते बिहान परिवारसँग फोनमा कुराकानी भयो। बिहान 11 बजे फेरि फोन गर्छु भन्दै विदा भएका अर्जुन त्यसपछि सम्पर्कमा आउनु भएन।
7: मैले के खबर सुन्छु भने मोबाइल हेरेको हेरे आज उनीबाट खबर आउँदै उनीबाट खबर आउँदै कतै मलाई खबर हान्नु।
5: अर्जुनका दाई रेग बहादुर भाइको खोजीका लागि त्रिशुलीसम्म पुग्नुभयो। चितवन स्थित अस्पतालमा भेटिएका शव समेत हेर्नुभयो तर भाइको कुनै अत्तो पत्तो लागेन।
8: अद्भुत भए पनि नराम्रो भए पनि हामीले भेट्न पाऊ भन्ने हाम्रो धारणा सोच अनि टिचिङ हस्पिटल नि खोज्न गइयो हेर्यो यताउता कतै कतै कतै पनि पत्ता लागेन। उहाँ बुहारीहरू चितवन पनि जानुभयो त्यहाँ पनि हेर्यो कतै पनि थाहा भएन। सकेसम्म हामीले जे भए पनि भेट्न पाऊँ भन्ने आशा।
5: लमही नगरपालिका 6 खैरीकी 26 वर्षीय शिवानी चौधरी पनि रसुवा बाढ़ीपछि सम्पर्कविहीन हुनुहुन्छ। रसुवामा ज्यामी काम गर्ने शिवानीले दशैंमा घर फर्किने बताउनु भएको थियो। घर बनाउने कामबाट कमाएको पैसाले परिवारका लागि पक्की घर बनाउने सपना बोक्नु भएकी उहाँ अहिले आफै कहाँ हुनुहुन्छ परिवारलाई थाहा छैन। पुस्तौंदेखि भूमिहीन परिवार ऐलानी जग्गामा बस्दै आएको थियो। अहिले कच्ची घर समेत भत्किएको छ। छोरीको खबर नआएपछि परिवारमाथि पीड़ासँगै ऋणको बोझ पनि थपिएको छ।
9: घर कमाउने कोही छैन, छोरीले अब म पनि कमाउँछु, आफ्नो घर छैन, फेरि सबै घर भत्किया छ, अर्को घरमा बस्छौँ। छोरीले भने म पनि जान्छु कमाउन, भाइ मात्रै कमाएर पुग्दैन, मम्मी कमाएर आउँछु अनि घर बनाउँछौँ।
5: जिल्ला प्रशासन कार्यालय दाङ र प्रहरीको तथ्याङ्क अनुसार रसुवा बाढ़ीपछि अहिलेसम्म सम्पर्कविहीन भएका 60 जना मध्ये 6 जना पुरूष सम्पर्कमा आए पनि 44 पुरूष र 10 महिलाको खोज तथा उद्धार हुन बाँकी छ।
10: रसुवामा हाम्रो दाङ जिल्लाबाट टोटल 60 जना हराइरहेको अवस्था मध्ये 6 जना चाहिँ सम्पर्कमा आइसके र अन्य 54 जना चाहिँ स्टिल मिसिङ भइराखेका छन्। अब यिनीहरूलाई पहिचान गर्न लासर छेद विच्छेद भएको हिसाबले राज्यले एउटा रणनीति बनाएर डीएनए परीक्षण गर्ने जुन प्रोग्राम छ त्यो प्रोग्राम अन्तर्गत हामीले स्वास्थ्य विज्ञान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा हाम्रो 38 जना इच्छुक चाहिँ यो आफन्तहरू छन् डीएनए परीक्षणको लागि। यो 38 जनाको चाहिँ हामीले त्यो डीएनए स्याम्पल लिएर डीएनएको लागि स्याम्पल लिएर त्यसले हामीले हाम्रो विधि विज्ञानमा पठाउँदैछौ।
5: सम्बोजित अर्जुन र शिवानी लगायत 54 जनाको परिवारलाई अहिले एउटै प्रश्नले सताइरहेको छ, बेपत्ता भएकाहरू सकुशल छन् कि छैनन्। जवाबको प्रतीक्षामा परिवारका आँखा अझै बाटोतिरै छन्।
11: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
12: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
11: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
13: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
11: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
13: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
11: र मुखको स्वास्थ्यको सुधार।
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई, फोन नम्बर 082 5 3 2 18।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार्जोनी नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
19: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
2: अफ्था मिल्क सोसाइटी पाकिस्तान बीच आँखा स्वास्थ्य शिक्षा तालिम अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रमा सहकारी गर्ने सम्झौता भएको छ। आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक डाक्टर शमशेर थापाका अनुसार दुई संस्थाबीच नेत्र रोग आँखा स्वास्थ्य सेवा प्रभाव शिक्षा तालिम अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रमा रहेको परिपूरक विशेषज्ञता अनुभव तथा संस्थागत क्षमतालाई आदान प्रदान गर्ने विषयमा सम्झौता भएको हो।
1: संजीवनी टिचिङ हस्पिटल र पत्रकारहरू बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। गणतन्त्र दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। भोटे कोशीको भीषण बाढ़ी र सरकारको गैर विपरीत कूटनीति, शशिधर भण्डारीको विचार छापिएको छ। घाइतेको उपचार भन्दा कठिन बन्दै सब व्यवस्थापन, डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने सुरक्षित नेपाल निर्माणको संकल्प गर्ने दिन शीर्षकमा युवबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसैगरी राज्यको गोरक्षी राष्ट्रिय दैनिकमा शासकीय रूपान्तरणको दशक ज्योति किरणको यो सामग्री प्रकाशित छ। जलवायु न्याय नेतृत्वको समय कटक मल्लको विचार छ। विपद व्यवस्थापन र राजनीति केपी सुवेदीको विचार छ। नेपालको चासो जलवायु न्याय गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: यसैगरी आजको गणतन्त्र दैनिकमा दाङको समृद्धिका लागि उद्योग वाणिज्य पत्रकारिता र सामूहिक नेतृत्वको अपरिहार्यता सबिन क्रियासंघको यो विचार छापिएको छ। त्यसै गरी एकपछि अर्को पुल सिन्धेनिया घाटमा एउटै नदीमा तीन संरचना अभिषेक टाँगीको विचार छापिएको छ भने रात्रिकालीन व्यवसाय राति 12 बजेसम्म सञ्चालनको आवश्यकता शीर्षकमा सम्पादकीय लेखिएको छ।
2: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा आधारभूत शिक्षाको तितो यथार्थ र आवश्यकता शरद अधिकारीको सामग्री प्रकाशित छ। इमान मरेको छैन, सम्पादकीय राप्ती पोस्टमा प्रकाशित छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भनी म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
21: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
0: मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
21: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
0: मैले सिधै कुरा गरेको छु तिमी कुरा बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
21: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
0: एकपटक दंगालीबाट किनेर हेर न
21: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
0: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
23: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
24: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
0: प्रोप्राइटर सम्राज रैदास
25: सम्पर्क फोन नम्बर 082-563-775
0: सम्पर्क नम्बर 98-478-26873
26: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर
27: चिया निकायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ हिजो साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत राष्ट्र सेवक सुरक्षाकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च सम्मान र कदर हुने बताउनु भएको हो प्रधानमन्त्री शाहले सुरक्षाकर्मीहरूको सेवा सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ प्रधानमन्त्री शाहले विपदका बेला खटिरहन प्रेरित गर्ने राष्ट्र सेवकका परिवारप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ उहाँले नुवाकोटको विदुर नगरपालिका छमा रहेको केन्द्रीय कारागारका कैदी बन्दीहरूलाई सार्दा भाग्न खोजेकालाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरी प्रशासनलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोकको निर्णय गरेको हो भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला परेको छ यस्तै बाढ़ीमा परि अझै 3992 जना सम्पर्कविहीन रहेका छन् प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 530 पुरूष 328 महिला तथा 495 शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन् नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रवि नारायण काफलेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशी 2827 पुरूष र 567 महिला रहेका छन् त्यस्तै विदेशी नागरिकतर्फ 267 पुरूष र 239 महिला सम्पर्कविहीन रहेका छन् बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ फेला परेका शव मध्ये 1044 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ बाढ़ीपछि हालसम्म 9159 जना घाइतेको उद्धार गरिएको छ उद्धार गरिएका मध्ये 3190 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ हालसम्म मृतक 1181 जना र मृतकका आफन्त 1195 जना गरी 2376 को डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ बेपत्ताको खोजी उद्धार शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोलीहरू प्रभावित क्षेत्रमा परिचालित रहेका छन् भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन कुकुर टोलीलाई परिचालन गरेको छ बाढ़ी पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिम प्राप्त कुकुरहरूको प्रयोग प्रभावकारी बन्दै गएको छ बाढ़ीबाट प्रभावित रसुआ नुआकोट चितवन लगायत का स्थान में प्रहरीले केनाइन टोली परिचालन करी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। रसुआ में जर्मन सेफर्ड जम्बो र बेल्जियन सेफर्ड रकी नुआकोट में ल्याब्राडोर लियो र कालु तथा चितवन में जर्मन सेफर्ड डिट्सीलाई खोजी कार्य में परिचालन गरिएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भग्नावशेष माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइनको प्रयोग प्रभावकारी हुने बताउनुभयो। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले विपदका बेला हराइरहेका व्यक्तिको खोजीमा प्रविधिसँगै तालिम प्राप्त जनशक्ति र केनाइनको संयोजनले थप प्रभावकारी रूपमा सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्था, माटोको गहिराई, पानी, हिलो तथा भग्नावशेषको अवस्थाले खोजी कार्यमा चुनौती सिर्जना गरे पनि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरिएको छ। नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायब उपरीक्षक

0: मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री तथा अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनु भएको छ। बाढ़ीका कारण खाने पानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। थप सामग्री संवाददाता सरिता खनालबाट।
1: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढ़ी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढ़ीपछि आवत जावत पनि बढ़ी भएकाले पानीको माग बढ़दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
2: बाढ़ीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठूलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड़ जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बत्तार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमाण्ड छ। हामीले 100 KVA को डिजल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही ठेकेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
1: बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढ़ाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाको मरमत तथा पुनस्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा 1 हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढ़ाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो।
2: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खानेपानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ 1 हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
1: प्रभावित क्षेत्रमा बाढ़ीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढ़ाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। भोटेकोशी बाढ़ीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा नुवाकोटमा विद्युत सेवा पुनः संचालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले थप सक्रियता देखाएको छ। मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बावजूद धादिङमा करिब 99.8%

0: प्रतिशत, नुआकोटमा 96.7% र रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा विद्युत पुर्याउनका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ। यस्तै माथिल्लो त्रिशुली 3B, चिलिमे र सुवागढ़ी, लाङटाङ, माथिल्लो त्रिशुली 1 र मैलुङ खोला लगायतका जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले भोटेकोशी बाढ़ीका कारण भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार राहत र पुनस्थापना र पुननिर्माण सम्बन्धी 24 बुधे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनः सञ्चालनका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता तथा सह संयोजक माधव कुमार नेपालको सञ्चालनमा बसेको बैठकले बाढ़ीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार राहत र पुनस्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो। बैठकले राहत सुरक्षित आवास योजना, जोखिम मूल्यांकन, राष्ट्रीय जलवायु तथा विपद कोष स्थापना, पूर्व सूचना प्रणालीको विकास, द्रुत प्रतिकार्य टोली गठन, अन्तर्राष्ट्रिय जलवायु न्याय लगायतका विषय समेटेर 24 बुधे प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। भोटेकोशी नदीमा भदौ 10 गते गएको बाढ़ीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले हिजो विज्ञप्ति जारी गर्दै बाढ़ीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बिहोर्नुपर्ने अवस्थालाई मध्य नजर गरी परिवारका सदस्यलाई 1 वर्ष सम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो। बाढ़ीपछि प्रभावित समुदायमा स्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमता अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारी समेत गरेको जनाएको छ। आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्मत 2061 भदौ 22 गतेबाट औपचारिक रूप यो दिवस मनाउन थालिएको हो। विक्रम सम्बत 2013 भदौ 22 गते तत्कालीन प्रधानमन्त्री टंक प्रसाद आचार्यको नेतृत्वमा सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती सेवा दिवस मनाउन थालिएको हो। हाल नेपालमा करिब 83,000 निजामती कर्मचारी कार्यरत रहेको तथ्याङ्क रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढ़ीपछि जारी खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका लागि पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी पीड़ित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्री प्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो। भेटमा कोरियाका परराष्ट्र मन्त्रीले नेपालमा विपदपछिको पुनर्निर्माण तथा पुनस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको जनाउनु भएको थियो। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको हिजो शिलान्यास गर्नुभएको हो। त्यसक्रममा गृहमन्त्री गुरूङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरूबीच हिजो भएको भेटमा भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढ़ी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान गरी झाड़ी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौड़ाईको ट्र्याक खोलिएको 900 मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सड़कबाट करिब 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको जानकारी दिनुभयो। यसैबीच तुइन खोलामा समय समयमा पहिरो झर्ने गरेकाले सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क आंशिक रूपमा बन्द गर्ने भएको छ।
1: के तपाई दाँत तथा एकदा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
6: ओया मम्मी मम्मी दाँत दुख्यो।
7: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
8: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
10: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-595-222।
7: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
14: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
15: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
14: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
16: शुद्ध महका लागि कहाँ जाने त?
17: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
16: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
18: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
19: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
18: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग,
5: अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: खुशीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847। भर्ना सम्बन्धी सूचना।
20: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
21: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
13: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू
22: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्युरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
22: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
23: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
24: के हुनु नि? बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
23: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
24: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
22: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी भित्रचोक, खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
26: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
27: छाती, दम, निमोनिया, खोकी, छेरो,
26: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
27: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
26: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
27: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
26: युरिक एसिड, बाद भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
26: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
2: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिन का साथ ही लामो समय काठमाडौं तथा देश का विभिन्न अस्पताल में काम गरिसक्नुभएका आयुर्वेद फिजिशियन डाक्टर सुनील लम्साल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको छ।
3: संपर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। संपर्क फोन नंबर 98686 61694।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौ।
0: यसै गरी यो साता हामीले बाँकेका स्थानीय तह रोजगारी सिर्जना गर्दै सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 16 सर्रा निवासी पद्मदेव पब्लिक नमूना माध्यमिक विद्यालयकी शिक्षक अनुपमा पोखरेलसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं हराउँदै गौरा पर्वको रौनक सम्बन्धी जानकारी मूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ बाँकेका स्थानीय तह रोजगारी सिर्जना गर्दै सम्बन्धी खोजमूलक समाचार।
3: वैदेशिक रोजगारीको मोह र बेरोजगारीको बाध्यता बीच नेपालका ग्रामीण बस्तीहरू विस्तारै खाली हुँदैछन्, तर बाँकेका स्थानीय तहहरूले भने गाउँमै रोजगारीको सिर्जना गरिरहेका छन्। हिजोसम्म घरमै बेरोजगार बसेका हातहरूले आज आफ्नै ओडाका नाली सफा गर्ने, बाटो मरमत गर्ने र पर्खाल लगाउने जस्ता काम पाएका छन्। खजुरा ओडा नम्बर 1 की गोरी सुनारको अनुभव यसको एउटा बलियो उदाहरण हो। काम नगरेरै बेरोजगार बसेको बेला रोजगार दिनुभयो हामीलाई, उहाँले भन्नुभयो। बेरोजगार भएर हामी घरमा बसिरहेका थियौं, आफ्नै गाउँठाउँमा आफ्नै घरमा बसेर घरकै खाना खाएर काम गरियो, बाहिर जानु परेन, यही नै खुशी लाग्यो। गोरी सुनार जस्तै धेरै स्थानीय बासिन्दाहरू अहिले राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम मार्फत काममा जोडिएका छन्। वडा नम्बर 2 राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम मार्फत जाली निर्माण र पर्खाल बनाउने जस्ता कामहरू सफलतापूर्वक सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष वीरसिंह थापाले बताउनुभयो। हामीले खजुरा गाउँपालिका 2 जाली निर्माण र पर्खाल बनाउने कार्यक्रम गर्यौं, आफ्नै गाउँमा काम पाउँदा धेरै राम्रो लागेको छ। आन्तरिक रोजगार प्रबन्धन कार्यक्रमले केवल रोजगारी मात्र दिएको छैन, स्थानीय आवश्यकताका पूर्वाधारहरू पनि निर्माण गरिरहेको छ। खानेपानी पाइपलाइन विस्तार, नयाँ ट्र्याक निर्माण, सार्वजनिक शौचालय र नाली सरसफाई जस्ता कार्यहरूले गाउँको स्वरूप बदल्दैछ। उपाध्यक्षसँग एकल महिला रोजगार कार्यक्रम अन्तर्गत 20 एकल महिलाहरूलाई 30 हाते होजियारी तालिम दिएर स्वरोजगार बनाइएको थियो। श्रमको सम्मान नै विकासको आधार हो भन्ने मान्यताका साथ खजुरा गाउँपालिकाले उत्कृष्ट श्रमिकहरूलाई पुरस्कृत गर्ने परम्पराको पनि थालनी गरेको छ। पसिना बगाउनेहरूलाई अपहेलना गर्ने प्रचलनलाई कमजोर बनाउन हामीले उहाँहरूलाई पुरस्कृत गरेका छौं। खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले भन्नुभयो, राष्ट्रिय योजना प्रबन्धन कार्यक्रम मार्फत सञ्चालन गरिएका 6 आयोजनामा राप्ती सोनारी गाउँपालिका 132 रोजगारी पाएका छन्। त्यस्तै बैजनाथ गाउँपालिकामा राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम मार्फत 46 रोजगारी पाएका छन्। नरेनापुर गाउँपालिकामा राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम मार्फत 20 रोजगार पाएका छन् भने जानकी गाउँपालिकामा 5 रोजगारी पाएका छन्। यहाँका स्थानीय तहले समावेशी विकासलाई पनि उत्तिकै प्राथमिकता दिएका छन्। बाँकेका गाउँपालिकाले गरेको यो प्रयासले आफ्नै पसिनाको मूल्य आफ्नै माटोमा खोज्ने बाटो देखाएको छ। बाँके जिल्लामा सूचीकृत बेरोजगार महिलाको संख्या धेरै पाइएको छ। आर्थिक वर्ष 2082-83 4594 सूचीकृत बेरोजगार रहेकोमा अधिकांश महिला रहेका छन्। बाँकेमा 1213 बेरोजगार पुरूष रहेकोमा 3381 महिला बेरोजगार रहेको तथ्याङ्क छ। जसमध्ये सबैभन्दा धेरै बैजनाथ गाउँपालिकामा 1056 महिला बेरोजगार छन्। त्यहाँ रोजगार पुरूषको संख्या 328 मात्र छ। 771 बेरोजगार भएको कोहलपुर नगरपालिकामा 673 महिला छन्। 778 बेरोजगार रहेको खजुरा गाउँपालिकामा 597 महिला रहेका छन्। नेपालगंज उपमहानगरपालिकामा 557 बेरोजगार मध्ये 331 महिला छन्। यस्ता 85 पुरूष बेरोजगार भएको राप्ती सोनारी गाउँपालिकामा 295 जना महिला बेरोजगार रहेका छन्। यसै गरी नरेनापुर गाउँपालिकामा 67 जना र जानकीमा 63 जना महिला बेरोजगार रहेका छन्।
0: यो खोजमूलक समाचारसँगै हाम्रो पालो छ कुराकानीको लागि यो साता हामीले अतिथि निम्ताएका छौं। घोराई उपमहानगरपालिका 16 सर्रा निवासी पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयकी शिक्षक अनुपमा पोखरेल। सर्वप्रथम अनुपमाजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
4: धन्यवाद, नमस्ते।
0: के छ, सन्चै हुनुहुन्छ?
4: हजुर, सन्चै छु।
0: हजुर, अहिले यहाँ पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षक हुनुभएको छ। यो पेसामा यहाँ कहिलेदेखि जोडिनु भयो?
4: यो पेसामा म 1.5 वर्ष भयो
0: हजुर
4: जोडिएको।
0: हजुर, हरेक मान्छेलाई आफ्नो जिन्दगी कसरी डोलाउने, कहाँ लैजाने भन्ने चाहनाहरू हुन्छन्, यहाँभित्र पनि अवश्य थिए। शिक्षक हुने रहर थियो कि बाध्यता परिस्थिति सिर्जना भयो?
4: शिक्षक हुने चाहिँ मेरो पहिल्यैदेखि रहर हो, किनभने मैले जब एसएलसी पास गरेँ त्यसमा हाम्रो प्लस टू पढ्ने बेलामा म्यानेजमेन्ट तर्फ एजुकेसन थुप्रै फ्याकल्टीहरू थिए, अनि म शिक्षक बन्छु नै भनेर मैले एजुकेसन प्लस टूमा रोजेर ब्याचलरमा पनि मैले एजुकेसनै ल्याएर पढेँ। म शिक्षकै बन्छु, आफूले जानेका ज्ञान सिप मैले विद्यार्थी सामु प्रस्तुत गर्छु, सिकाउँछु भनेर नै म शिक्षक पेसा रोजेको हो, मेरो पहिल्यैदेखि नै हो।
0: रोजाइको क्षेत्र पूरा भएकोमा खुसी हुनुहुन्छ होइन?
4: हजुर, खुसी त छु, अब अझै आफूले भने जस्तो त अझै भइरहेको छैन, खुसी छु।
0: अहिले अब सामान्य निजी स्रोतमा भएको हुनाले यहाँले त्यस्तो सोचाइराख्नु भयो, तर निजी भए पनि सामुदायिक विद्यालयको निजी भए पनि अथवा संस्थागत विद्यालय भने शिक्षक त आखिर शिक्षकै हो, पेसा हो, शिक्षक पेसा जहाँ विद्यार्थीहरू धेरै आकांक्षाहरू बोकेर आएका हुन्छन्, उनको मनोभावनाहरू पूरा गर्ने दायित्व शिक्षकले बोकेका हुन्छन् होइन? हजुर। अनुपमाजी, विशेष त यहाँको माइती कहाँ पर्छ र कहाँ पढ्नुभयो, बाल्यकाल कस्तो रह्यो?
4: मेरो माइती प्युठान जिल्लामा पर्छ, रन्दी अहिलेको मान्डवी गाउँपालिका 5 तिग्रामा पर्छ, र मेरो बाल्यकाल भनौँ भने मेरो 7 कक्षासम्म पढ्दा त मेरो एकदम राम्रो नै भयो, त्यसपछि अलिकति मेरो जीवनमा वज्रपात भयो, मेरो बुवा बित्नुभयो, त्यसपछि अलिकति आमासँग भए पनि आमाले सबै पुरा गर्ने हाम्रो आवश्यकता इच्छा नगरे पनि आवश्यकता पुरा गर्ने कोसिस गर्दा गर्दै पनि हाम्रो हरेक अभाव केही न केही कुराहरू अभावमा पनि बिते, त्यही पनि आमाले आफ्नो कर्तव्य निर्वाह गर्नुभयो, एकदम खुशी लाग्यो। त्यही पनि अध्ययन गर्दा गर्दै सिलसिलामा मेरो बिहे भयो, कक्षा 11 पढ्दा म 17 वर्षको उमेरको थिएँ, अनि बिहे भइसकेपछि पनि मेरो पढ्ने इच्छाले गर्दा मैले यहीँ पढेँ, फेरि दाङभ्यालीमा पढेँ। पहिला अब बाल्यकाल त भुवनेश्वरीबाट मैले एसएलसी गरेँ, प्लस टू मैले जनता माध्यमिकमा गर्दा गर्दै बागदुलामा पढ्दा पढ्दै मेरो बिहे भएर मैले यहीँ दाङभ्यालीबाट प्लस टू क्लियर गरेँ, त्यसपछि राप्ति शिक्षाबाट मैले ब्याचलर क्लियर गरेँ, त्यसपछि मैले मेरो शिक्षालाई त्यसभन्दा माथि लग्न सकेको छैन, अझै अब जोइन चाहिँ गरेको छु मास्टर, अब गर्नु होला, अनि त्यही नै हो।
0: हजुर, माथि पनि पढ्ने इच्छा छ?
4: हजुर, पढ्ने इच्छा छ मेरो।
0: हजुर हजुर, अब मान्छेका कतिपय मान्छेहरू विवाहपछि पढाइलाई अल्प विराम लगाउँछन्, कसैले पूर्ण विराम लगाउँछन्, तर यहाँ त थोरै अल्प विराम त जीवनमा हुन्छ, तर जुन यहाँले निरन्तर पढाइको पूरा गर्नुभयो, 11 कक्षा पढ्दा पढ्दै विवाह भयो र अहिले मास्टरसम्म पनि पढ्ने योजना राखिरहनु भएको छ, धेरै महिलाहरूले धेरै छोरीहरूले पढ्दा पढ्दै विवाह हुन्छ, त्यही मेरो आफूलाई पढाइको पूर्ण विराम लाउँछन्। तपाईँ यस्तो सफल विद्यार्थी बनिरहनु भएको छ, त्यस्ता पूर्ण विराम लाउनेहरूलाई पनि फेरि सुरु गर्नुहोस् भन्नलाई के भन्न चाहनुहुन्छ हाम्रो रेडियोबाट?
4: मैले पढ्न चाहिँ हामीले छोड्न हुन्न, हाम्रो जीवनमा पढाइ जस्तो ठूलो केही पनि छैन, हामीले पढ्न निरन्तर आफ्नो पढाइलाई चाहिँ दिनुपर्छ, ध्यान दिनुपर्छ, पढ्न सकिन्छ। मैले पनि जब मैले 11 पढ्दा पढ्दै बिहे भए पनि मैले 12 त पास गरेँ, तर ब्याचलर पढ्ने बेलामा चाहिँ मेरो नानी जन्मिए पनि म छोडिनँ मेरो पढाइलाई, अब त्यो कठिनाई नै थियो नानी जन्मेर, अब श्रीमानले हेरिदिनुभयो पढ्न जाने बेलामा, अनि परीक्षा आइरहन्थ्यो, परीक्षाको बेलामा पनि उहाँले नै सहयोग गर्नुभयो, त्यसपछि मैले त्यस्तो त्यतिकै अवस्थामा पनि, अनि मेजर म्याथ थियो मेरो गा, अलि क्लास पनि लिउनै पर्ने थियो, ट्युसन क्लास पनि नहुने, त्यो बेलामा पनि मैले धेरै मिहिनेत गरेँ, त्यो बेलामा नगरेको भए अहिले मैले यति भए पनि, सानो भए पनि एउटा खुट्टा टेक्ने बाटो पनि हुन्थेन, त्यही भएर आफ्नो पढाइलाई चाहिँ निरन्तर दिनुपर्छ। जीवनमा हरेक कठिनाई आउन सक्छन्, त्यसलाई हामीले आफ्नो पढाइ भयो भने आफू सानो ठाउँ सानो खुट्टामा भने हामी टेक्न सक्छौ। आफ्नो छोराछोरीको लागि पनि हामी शिक्षित हुन जरुरी छ।
0: हजुर, आमा शिक्षित भए संसार शिक्षित हुन्छ, संसार जितिन्छ भनेको यही कुरा हो। यहाँलाई जस्तो यहाँले भन्नुभयो, हामीलाई पनि पीड़ा लाग्यो, यहाँको सात कक्षा पढ्दै गर्दा आफ्नो बुवा बित्नु भयो होइन, त्यो बितिसकेपछि आमालाई बुवा आमाको जुबै जिम्मेवारी गर्दा यहाँलाई पढाइ लेखाई लालन पालनमा अवश्य समस्या भयो होला। यो भन्दा पनि अगाडिका वर्षहरू निश्चय कठिनाईपूर्ण थिए सबैका होइन, त्यो मध्ये पनि प्युठानको अवस्था अझ कठिनाईपूर्ण थियो। तर अहिले आएर पनि अहिले त्यो समाजमा भन्दा पनि अहिले पनि हिजो छोरीहरूलाई पढाएपछि राम्रो केटा पाइन्छ, पढेको केटा पाइन्छ भनेर सोचिन्थ्यो भने अहिले आएर अलिकति समाज परिवर्तन भएको जस्तो पनि मानिन्छ। छोरीहरू पढेपछि आफै सक्षम हुन्छन् र छोराछोरी बीचको विभेद पनि हिजोभन्दा आज अलिकति फरक भएको जस्तो पनि मानिन्छ। यहाँले यसलाई कसरी हेरिरहनु भएको छ?
4: हो, अहिले पहिला भन्दा धेरै परिवर्तन। हामीले पढ्ने बेलामा पनि छोरालाई पढाउने छोरीलाई नपढाउने भन्ने त्यस्तो विभेद मैले मेरो परिवारबाट मेरो बुवा आमाबाट कहिले पनि पाइनँ। र त्यो बेला भन्दा पनि अझ परिवर्तन अहिले धेरै भइरहेको छ, यसमा म एकदम खुसी लाग्छ। हजुर,
0: अझ खुसी लाग्छ होइन। अहिले अब यसरी जस्तै छोरीहरू बीचको विभेद थोरै भए पनि फेरि छ समाजमा, छोराछोरी बीचको विभेद के, छोरा भनेपछि अब अंशियार हुन्, अंश खान्छन्, छोरीहरू भनेपछि अर्का घर जान्छन्, यसलाई धेरै पढाए के फाइदा भन्ने खालको छ नि। त्यो तपाईँ त एउटा विद्यालयको शिक्षक हुनुहुन्छ, शिक्षक भएको नाताले आम अभिभावकलाई के भन्न चाहनुहुन्छ, सबैलाई कसरी पढाउनुहोस् भन्ने अनुरोध गर्न चाहनुहुन्छ यहाँबाट स्टुडियोबाट?
4: सबै छोरीहरूलाई पढाउनु पर्छ र हाम्रो विद्यालयमा त त्यस्तो मैले देख्दैन, किनभने अहिले छात्रको संख्या भन्दा पनि प्रत्येक कक्षा कोठामा छात्राकै संख्या धेरै छ हाम्रो विद्यालयमा। कतिपय हामीले रेसियोमा हेर्ने बेलामा, छात्र र छात्राको रेसियोमा हेर्ने बेलामा त्यस्तो मैले अहिले छोरीहरूलाई नपढाउने भनेर अभिभावकले त्यस्तो बन्देज गरे जस्तो त देख्दिनँ। त्यही पनि अझ गर्नुपर्छ, अभिभावकलाई अझ छोरीहरूलाई अझ सक्षम बनाउनुपर्छ। हाम्रा छोरीहरूले पनि गर्न सक्छन्, शिक्षा दिनुपर्छ उनीहरूले चाहे अनुरूपको, उनीहरूले गर्ने क्षमता अनुरूपको भन्ने यही मार्फत भन्छु मैले।
0: हजुर, हरेक अभिभावक असल अभिभावक आफ्ना छोराछोरीलाई फर्स्ट गराउन चाहन्छन्, आफ्ना छोराछोरीले राम्रो नम्बर ल्याएको देख्न चाहन्छन्। तर त्यो सफल र असल अभिभावक भन्नलाई अभिभावकले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
4: अभिभावकले पनि अब मैले विद्यालय पठाएँ छोराछोरीलाई, मैले घरमा केही पनि गर्न पर्दैन, सबै टिचरको काम हो भन्ने हुँदैन। हामीले त अब एकछिन कक्षा कोठामा 45 मिनट समयमा हेर्ने हो, त्यही पनि हामीले गर्ने त गर्छौँ। हामी शिक्षकहरूले विद्यार्थीलाई गर्नुपर्ने त हामी एकदम लागि परेर गर्छौँ, हामीबाट केही कमी कमजोरी हुँदैन। तर पनि अभिभावकले मेरो बच्चाले के गर्यो, के गरिरहेको छ, अहिले जाँदा आउँदा बाटामा कस्तो साथीको सङ्गत गरिरहेको छ, अहिले त धेरै विद्यालय छात्रहरू छात्राहरू बाटैमा पनि बिग्रिने अझै सम्भावना हुन्छ, त्यसमा पनि हामी त छँदैछौँ। त्यो विद्यालय समयदेखि बाहिरी समयमा पनि अभिभावकले आफ्ना बच्चालाई एकदम केयर गर्न पर्छ भन्ने लाग्छ मलाई। विद्यालय पठाएँ भनेर मात्रै ढुक्क हुनुहुँदैन भन्ने लाग्छ।
0: उसका साथी को छन्, ऊ कहाँ जान्छ,
4: अहिले त झन् धेरै, अहिले त लागु औषधि पनि धेरै के थाहै हुँदैन के गरिरहेछ भन्ने। ऊ त घरबाट विद्यालय हिँड्यो, विद्यालयबाट पनि अब घर गयो भन्ने हुन्छ टिचरहरूलाई, अनि त्यसले गर्दा अब त्यो पनि फस्न सक्छन् केटाकेटी। त्यही भएर हामी सबैले हाम्रा बालबच्चालाई निगरानी गर्नुपर्छ, हाम्रो दायित्व हो, कर्तव्य हो, हामीले स्कूलमा मात्रै पठाएर हुँदैन जस्तो लाग्छ।
0: श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौं घोराई उपमहानगरपालिका 16 सर्रा निवासी पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयकी शिक्षक अनुपमा पोखरेल, यति बेला प्रविधिमा साथ दिँदै हुन्छ प्राविधिक साथी शालिकराम चौधरी। अलिकति प्रसङ्ग बदलम अनुपमाजी, विशेष त अहिले सामाजिक सञ्जाल मोबाइलको प्रयोजन बढेको छ, मोबाइलले कतिपय राम्रा सिकाइहरू पनि दिएको छ, सूचना प्रविधिको विकास पनि भएको छ, तर भनिन्छ बच्चाहरूलाई सामाजिक सञ्जालले कैद गर्यो र बच्चाहरू बिग्रिन थाले भन्ने चिन्ता पनि एकातिर छ। यहाँको शिक्षकको नजरबाट हेर्दाखेरि यहाँलाई कसरी हेरिरहनु भएको छ यसलाई?
4: यो मोबाइल फोनले नै बिगार्ने भन्ने त हुँदैन र बच्चाले कसरी चलाइरहेछ त्यो, त्यहीबाट पनि भरपूर भरपूर हामीले फाइदा लिन पनि सक्छौँ अहिले सामाजिक हाम्रो यो नेट इन्टरनेट इन्टरनेसनल होइन भावनाले अहिले हामीले यसबाट पनि बच्चाहरूले धेरै आफूलाई चाहिने आवश्यक कुराहरू खोजेर अझ ज्ञान पनि लिन सक्नुहुन्छ विद्यार्थी भाइ बहिनीहरूले तर यसलाई दुरुपयोग तरिकाले गेमहरू खेल्ने अहिले त एकदम केटाहरू त झन् अझ एकदम पब्जी फ्री फायर यस्ता गेमहरू खेल्ने त्यसलाई दुरुपयोग तरिकाले चलाएपछि एकदम यसको असर पनि परिरहेछ त्यत्तिकै
0: हजुर यसको कारणले कतिपय बाल बालिकाहरू बाल विवाहमा पनि फस्ने गरेको पनि पाइएको छ कता कता होइन यस्तो खालको नहोस् कुनै पनि बच्चा बच्चीहरू सानै उमेरमा उमेर नपुगिकन विवाह बन्धनमा नपुगोन् अथवा त्यस्तो दुर्घटना नहोस् भन्नको लागि अभिभावकले कस्ता कुरामा ध्यान दिनु पर्ला
4: बाटोमा साथीको आउने जाने संगतहरू हेर्नु पर्यो हेर्नुहुन्छ अभिभावकले निगरानी गर्नु पर्यो आफ्नो बच्चा प्रति कहाँ के गरिरहेछ कस्तो छ मोबाइल फोन चलाए पनि यसले के चलाइरहन्छ भन्ने कुरामा पनि ध्यान दिनु पर्यो हाम्रो सजग हुनु पर्यो अभिभावकहरू आजको अभिभावक सजग हुनु एकदम जरुरी छ भोलि हाम्रा अड्कलेका आजभोलिका सन्तान भोलि बिग्रिएपछि हाम्रो सर्वस्व बिग्रिसकेपछि हामी झसङ्ग भएर हामी सजग भएर हुन्न हामीले पहिल्यैदेखि के गरिरहेछ बच्चाले जिद्दी गर्यो भन्दैमा उनीहरूको त्यो मोबाइल फोनहरू सबै पुर्याइदिने सबै कुराहरू हामीले उ गर्ने तिनीहरूले जे भन्छन् त्यो गरिदिने पनि हामीले गरिदिनुहुन्न के सही के गलत यिनीहरूले के गरिरहेछन् उनीहरूले ढाँट्न सक्छन् है बच्चाहरू हुन् उनीहरू कसको ललैमा परिरहेछन् भन्ने कुरा हामीले एकदम हेरिदिनु आवश्यक छ हाम्रा अड्कलेका अहिलेका सन्तान
0: अहिले एकदम चनाखो भएर हेर्न पर्ने बेला आएको छ है हजुर मोबाइल प्रयोग त गरेका छन् कुन प्रयोजनको लागि प्रयोग
4: प्रयोजनका लागि गरिरहेछन् अब कतिपय त हाम्रो वैदेशिक हाम्रो बुवा वैदेशिक रोजगारमा कतिपय विद्यार्थीहरू आमासँग हुनुहुन्छ अनि त्यसले गर्दा मम्मीहरूलाई ढाँट्ने यस्तो काम छ यता जान छ भन्ने मोबाइल फोन यो गर्न छ हामीले क्वेसन एन्सर हेर्न छ सरले मोबाइलबाट हेरेर लेख्ने भन्नुभएको छ भन्ने त्यस्तो ढाँट्ने पनि सक्छन् उनीहरूलाई त थाहा छैन म बिग्रिरहेको छु भन्ने कसैलाई पनि थाहा हुन्न उनीहरू त झन् बच्चा नै हुन् त्यसैले हामीले पनि गार्जेनहरूले हामीले टिचरहरूले कहिले पनि मोबाइलबाट हेरेर खोजेर ल्याउनुहोस् भनेर खासै भन्दैनौँ हामीले नै गरिदिन्छौँ होइन उनीहरूले त्यो ढाँटेर गर्न सक्छन् मेरै छोराछोरीले पनि गर्छन् मलाई मोबाइलबाट गर्न भन्नुभएको छ भनेर अब अहिले त ठुलो क्लास भावनाले कतिपय नोटहरू ग्रुपमा आउने भावनाले मैले आफै हेरेर अनि बल्ल कन्फर्म गरेर हेर्न दिन्छु तर हामी गार्जेनहरूले त्यस्तै गर्नु पर्यो भन्छु मैले
0: त्यो भएपछि बच्चाहरू सफल बनाउन सक्छ
4: हजुर सफल बनाउन सकिन्छ हाम्रा छोराछोरीलाई सफल स्कूल मात्रै पठाउने भन्दा पनि अहिले त झन् एकदम निगरानी गरेर सफल बनाउनु नै आजको आवश्यकता हो
0: हजुर
4: अहिले धेरै ध्यान दिनुपर्छ
0: अहिले बच्चाहरू त्यसरी हुर्काउने एउटा पाटो छ अर्कोतिर दिनदिनै फेरि विदेश जानेको लहर अब जानेछ यसलाई अब एउटा विदेश नजाने नेपालमा पनि केही गर्न सकिन्छ नेपालमा पनि केही उत्पादन हुन सक्छ जीविका आर्जन गर्न सकिन्छ यहाँ पनि नयाँ नयाँ काम गर्न सकिन्छ भन्ने खालको बच्चाको दिमागमा सोचाइ भर्नलाई पनि त स्कुलमा पनि यस्ता कार्यक्रम भए राम्रो हुन्थ्यो होला नि होइन
4: हजुर एकदम राम्रो हुन्थ्यो हामी हुन्छ बेला बेलामा कार्यक्रमहरू पनि भइरहन्छ
0: यस्तो खालको बुझाइ
4: हजुर खालको विद्यार्थीलाई मोटिभेसनल कार्यक्रमहरू भइरहन्छ
0: योभन्दा अगाडि रेडियोमा आएर अन्तमाजी यस्तो अन्तर्वार्ता दिने गर्ने भएको थियो कि नै
4: गएको थिइनँ यो मैले पहिलोपटक हो
0: हजुर आज कस्तो लाग्यो रेडियोमा आएर स्टुडियोमै आएर हामीले कुराकानी गर्दैछौँ एउटा शिक्षक भए पनि शिक्षकको भूमिका फरक रहन्छ रेडियोमा आएर इन्टरभ्यू दिने फेरि फरक भूमिकाबाट आइन्छ होइन कस्तो लागिरहेछ
4: एकदम खुसी लाग्यो हजुरलाई धेरै धेरै मलाई यो दुई चार शब्दमा पनि एकदम बोल्ने अवसर दिनुभएकोमा हजुरलाई एकदम धेरै धेरै धन्यवाद एकदम खुसी लाग्यो अब
0: अन्जमाजी यहाँ व्यस्त हुनुहुन्थ्यो व्यस्तताका बावजुद पनि हामीले यहाँलाई निम्त गर्यौँ यहाँ स्टुडियोसम्म आइदिनु भयो र आफ्नो मनमा लागेका कुराकानी राखिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ यहाँको सफल जीवन अझै अब्बल भन्दै जाओस् हाम्रो शुभकामना पनि
4: धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो गराई उपमहानगरपालिका स्वर सर्रा निवासी पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयकी शिक्षक अनुपमा पोखरेल। यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृंखलामा प्रवेश गरेका छौं। तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं गौरा पर्वको रौनक हराउँदै सम्बन्धी जानकारीमूलक सामग्री।
3: समयको गतिसँगै पछिल्लो समय सुदूरपश्चिमको मुख्य पर्व मानिने गौराको मौलिकता हराउँदै जान थालेको छ। एक दशक अघिसम्म बिरूडा पञ्चमीका दिन गाउँघरका सबै महिला सामूहिक रूपमा भेला भएर एकै स्थानमा बिरूडा भिजाउने गर्थे। गौरा पर्वमा मनाउने छुट्टै घर गौरा घर हुन्थ्यो। एउटै आँगनमा गाउँभरिका महिला भेला भएर विधिवत रूपमा गौरा पर्व मनाउने चलन थियो। तर पछिल्लो समय सामूहिक रूपमा मनाउने गौरा छुट्टा छुट्टै मनाउन थालिएको छ। पहिला हामी सामूहिक रूपमा एउटै ठाउँमा गौरा मनाउँथ्यौं। बिरूडा भिजाएको दिनदेखि गौरा समापनसम्मका सबै कार्यक्रम एकै स्थानमा हुन्थ्यो। कञ्चनपुरको बेदकोट नगरपालिका सातका स्थानीय गोमती भट्टले भन्नुभयो, अहिले घर घरमा बिरूडा राखिन्छ। पहिला एउटै घरमा गाउँभरि सबैका बिरूडा भिजाइन्थ्यो। गाउँभरिको मानिस एउटै स्थानमा भेला भएर उत्साहका साथ मनाउने गौरा अहिले सानो सानो समूहमा छुट्टा छुट्टै मनाउन थालिएको उहाँको भनाइ छ। गौरा मनाउने चलन मात्रै होइन, गौरामा गाइने फाग फगु सगुन समेत लोप हुन थालेको प्रति यहाँका पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन्। गौरामा गाइने फागहरू लयमा गाउन जान्ने मानिस समेत सीमित हुँदा यसको महिमा बिस्तारै हराउँदै जानेमा वर्तालु रत्ना देवी भट्ट चिन्ता व्यक्त गर्नुहुन्छ। हामी बाँचुन्जेल त यसले निरन्तरता पाउला, हामी पछिका सन्ततिले यसको महत्व नै बुझेका छैनन्, उहाँले भन्नुभयो। अहिलेका पुस्तामा परम्परागत पर्वका बारेमा जान्ने इच्छा नै नभएको उहाँको भनाइ छ। गौरा पर्वको आफ्नै गरिमा र महिमा छ। गौरा महिलाले व्रत बस्ने धूप धागो लगाउने सँग सम्बन्धित छ। अहिलेको पुस्ताले भने गौराको महत्वप्रति ख्यालै नगरी केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेको यहाँको संस्कृतिका जानकार शिवदत्त जोशीले बताउनुभयो। गौरा पर्व दैनिक र वैदिक र पौराणिक पर्व भएकाले यो पर्व मनाउने निश्चित विधि र पद्धति रहेको उहाँको भनाइ छ। गौरा पर्व मनाउने निश्चित विधि र प्रक्रिया छ, त्यही अनुसार मनाउनुपर्छ, उहाँले भन्नुभयो। अहिले त गौरा पर्व भनेर देउडा खेल्छन्। देउडा र गौरामा फरक हुन्छ। गौरा पर्वसँग जोडिएको ढुस्का धुमारी रामलीला र कृष्ण लीला गायनको पनि छुट्टै विशेषता रहेको उहाँले बताउनुभयो। अहिलेको पुस्ताले धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको गरिमाको ख्याल गर्नुपर्ने उहाँको भनाइ छ। सुदूरपश्चिममा गौरा पर्वको बिरूडो दशैंको जमरा र तिहारको चिउरालाई सुदूरपश्चिमवासीको आस्थाको धरोहरका रूपमा लिइन्छ। यी तीन पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ। त्यसमा पनि गौरा पर्व सुदूरपश्चिमेलीको महान पर्व हो। यस क्षेत्रमा गौराको बिरूडा र दशैंको जमरा जसरी पनि प्रसादका रूपमा ग्रहण गर्नै पर्ने मान्यता रहेको छ। साउनको पुत्रदा एकादशीपछि सुदूरपश्चिमका गाउँ बस्ती गुलजार हुन थाल्छन्। परदेशी घर फर्किने क्रम शुरू हुन्छ। गौरा पर्वका रूपमा पूजाका सामग्री जुटाउनेदेखि परिवारका सदस्यहरूका लागि नयाँ लुगा किन्ने परम्परा अझै छ। गौरा देवीको व्रत बस्ने महिलाले पुत्रदा एकादशीको व्रत अनिवार्य बस्नुपर्ने हुन्छ। प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान शिवकी अर्धाङ्गिनी शक्ति स्वरूपा पार्वती गौरीलाई गौरा देवीका रूपमा पूजा अर्चना गरेर आएको यहाँको लोक संस्कृतिका जानकारहरू बताउँछन्। तीनै शिव गौराको स्थानीय लोक रीति अनुसार पूजा अर्चना गरिने पर्व नै गौरा पर्व हो। गौरा पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने संस्कृतिका जानकार पण्डित कविराज भट्ट बताउनुहुन्छ। उहाँका अनुसार शुक्ल पञ्चमीमा शुक्ल पक्षमा परेको गौरालाई उज्यौली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ। यी दुवै गौरालाई पनि अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ।
0: यो जानकारीमूलक सामग्रीसँगै
5: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार्ग घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
6: अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
0: प्राविधिक साथी शालिकराम चौधरीलाई
6: धेरै धेरै धन्यवाद दिँदै म सुशील आचार्य
2: म रञ्जिता शर्मा
6: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त नमस्कार।
7: यो दाँत दुखेर मर्नु भयो।
8: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्निस भएको होइन।
8: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
8: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र फर्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
10: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
12: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
10: 98-41-68-47-46।
12: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
13: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10।
13: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला चाहिँ बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेस्तेले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
9: मध्यपश्चिम जान च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। रसुवाको भोटेको शिवबाड़ीमा परि 1342 जनाको शव फेला परेको छ। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार 13391 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3652 जना होल्डिङ सेन्टरमा छन्। 4996 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भइरहेको प्राधिकरणले बताएको छ। बेपत्ताको खोजी, उद्धार र शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित रहेका छन्। यही भदौ 10 गति रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ, तर सार्वजनिक विदा भने नरहेको सरकारले स्पष्ट पारेको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्कविहीन छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले बताएको छ। पछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ। उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। अहिले 3000 भन्दा धेरै नागरिक होल्डिङ सेन्टरमा रहेका छन्। उद्धार र राहतसँगै पुनस्थापना र पुननिर्माणको काम पनि शुरू भएको सरकारले जनाएको छ। चीन संघका मुख्य दुई नाका रसुवा गढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीन संघको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढ़ीपछि रसुवा गढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायहरूले चेतावनी दिएका छन्। तातो पानीबाट काठमाण्डुसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवा गढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुहानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरोलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवा गढ़ी नाका तत्काल खुलाउन सम्भव छैन। तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमा पार वाणिज्य संघका महासचिव रामचन्द्र प्राजुलीले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानमा चोरीमा संलग्न र चोरी गर्ने 12 जनालाई पक्राउ गरेको छ। प्रहरले यही भदौ 14 गते बाटोमा खेल्दै गरेका 6 वर्षीय बालकको कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने कार्यमा संलग्न प्युठान मल्ल नेनी 4, घर भई हाल घोराही 15 बस्ने 22 वर्षका सन्देश श्रेष्ठ, लुटिएको सुनको मुन्द्रा बिक्रीमा सहयोग गर्ने घोराही 15कै 23 वर्षका कुर्दी अली सिद्दिकी र सुनको मुन्द्रा किन्ने कुराही 15का
23 वर्षीय प्रतिम अदकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। त्यसैगरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा सुनका गरगहना, मोबाइल, पैसा र अन्य सामग्री चोरीमा संलग्न 9 जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका अन्य 9 जनामा कोराही 15का 26 वर्षका सुशांक चन्द, 22 वर्षका रोहन हमाल, 21 वर्षका सुन्दर बुढा रहेका छन्। त्यसैगरी कोराही 15का 31 वर्षका तिलक घरती मगर, 28 वर्षका सम्राट एनबी घोराही, 19का राजु पुन मगर, 18 वर्षका रामो पुन मगर, कोराही 10का 18 वर्षका पवन भण्डारी रहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चोरी गरेको सुन किनेको आरोपमा कोराहीकै एक व्यापारीलाई पनि पक्राउ गरेको छ। प्रहरीका अनुसार चोरीको सुन किनेको आरोपमा कोराही 15 शुभ प्रभात सुन चाँदी पसल सञ्चालन गर्ने 66 वर्षका गुण रत्न साक्यलाई पनि पक्राउ गरेको हो। चोरी गरेको सुन र गरगहना सस्तो मूल्यमा किन्ने र चोरीमा संलग्नहरूलाई सघाएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको र चोरी डाका तथा अनुचित लाभको मुद्दा चलाउने तयारी भइरहेको पनि प्रहरीले बताएको छ। दाङ जिल्ला हाप्किडो संघको आयोजनामा 5 दाङ जिल्ला स्तरीय हाप्किडो प्रतियोगिता सम्पन्न भएको छ। भदौ 19 गतेदेखि 21 गतेसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न हाप्किडो डोजाङ तथा खेलाड़ीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताले जिल्ला

स्थान हासिल गर्न सफल भयो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। पुरूषतर्फ अमंग घरती मगर र महिलातर्फ अंकिता घरती मगरलाई बेस्ट प्लेयर घोषित गरिएको छ। त्यसै गरी पुरूषतर्फ जिनिस खड्का र महिलातर्फ जसलिन पौडेललाई बेस्ट अनुशासन अवार्ड प्रदान गरिएको छ। रेफरीतर्फ पुरूषमा चन्द्रबहादुर बोहरा र महिलामा अञ्जली केसी बेस्ट रेफरी घोषित भएका छन्। प्रशिक्षकतर्फ पुरूषमा राजन चौधरी तथा महिलामा आशिका घरती मगर बेस्ट कोच घोषित भए। त्यस्तै पुरूषतर्फ सुनिल परियार र महिलातर्फ सुप्रिया घरती मगरलाई राइजिङ प्लेयरको सम्मान प्रदान गरिएको छ। बेस्टतर्फ बेस्ट अनुशासन स्कूल डोर्जाङको उपाधि शान्ति निकेतन स्कूलको राहीले प्राप्त गरेको छ। प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रमुख अतिथि तीरन्दाज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा खेलकुद क्षेत्रका पदाधिकारी, प्रशिक्षक, रेफरी, खेलाड़ी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थित रहेको थियो। त्यसैगरी प्रतियोगिताको समापन समारोह जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष विवेक श्रेष्ठको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता दाङ जिल्ला हापकिडो संघका अध्यक्ष विशाल थापाले गर्नुभएको थियो। समापन समारोहमा उत्कृष्ट खेलाड़ी, टीम, प्रशिक्षक, रेफरी तथा अनुशासनतर्फ उत्कृष्ट हुनेहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। प्रतियोगिताको सफल आयोजनाले दाङ जिल्लामा हापकिडो खेल प्रतिको आकर्षण थप बढ़ाउनका साथै नयाँ प्रतिभाको पहिचान र खेलाड़ीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक दाङ जिल्ला हापकिडो संघले बताएको छ। कार्यक्रममा नेपाल हापकिडो संघका अध्यक्ष काली बहादुर घरती मगर, कोषाध्यक्ष विजया कुमारी वाइबा, केन्द्रीय सदस्य राजेन्द्र मडई तथा लुम्बिनी प्रदेश हापकिडो संघका अध्यक्ष त्रिभुवन बर्तौला लगायतका पदाधिकारी र हापकिडो खेल प्रेमीहरूको उपस्थिति रहेको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। चिन अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: That RE, National Free Checkup and Service Camp.
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
0: सर्भिस चार्जमा 50% छुट,
1: इन्जिन आयलमा 15% छुट,
0: टायर किन्दा 10% छुट,
1: पार्क पुर्जामा 15% छुट,
0: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
2: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
0: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
3: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
4: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 63 919, सम्पर्क मोबाइल नम्बर 98013 48 761, 98686 37 244 र 98229 16 768।
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
5: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
6: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
5: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
7: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
6: समय बिहान 10 बजेदेखि।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ तिमी पनि मेरो लागि सत्थोको हो नि
2: भीएफएक्स सिनेमाज घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती
3: मेरो छोरीलाई राम्रो स्कुलमा
2: र तिनीहरू इन्फेन्ट्स इन द पग
4: गद्दी न त विरासत से मिलती है न सियासत से मिलती है तो सिर्फ और सिर्फ बाहुबल से
2: साथै हिन्दी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
12: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
14: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
13: सामान्य किराले खाएको दाँत भर्ने,
12: मेसिन द्वारा आरसीटी गर्ने,
13: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
12: खोल लगाउने,
13: बाङ्गो टिङ्गो दाँत मिलाउने,
12: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
13: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
12: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
14: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: रंगाउ रेडिस मेरो एभरेस्ट
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
4: सबैभन्दा बढी कस्तो माया लाग्छ
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती
6: मेरो छोरीलाई राम्रो स्कुलमा
7: हेलो पिंकी
8: बोल दिन
7: एलईडी टीवी किन्न जाने
8: जान्न
7: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
8: जान्न
7: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
8: जान्न
7: किन
8: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
7: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
8: पाइने भएर त जान लाग्यो नि
7: हो र कहाँ
8: भन्दिन के
7: सत्य भन्दिनौ
8: आई लभ यू पिंकुली भनेको
7: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
9: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
8: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
7: फोन नम्बर
8: 082-562-452
7: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
10: तपाईँ अहिले हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
11: गर्नु हुँदैन छटपटी गर्ने यता उता दौडिरहने त्यो चाहिँ गर्नु हुँदैन
12: अब यो समय भनेको विद्यालयहरू भत्केका छन् विद्यालयहरूमा फेरि जान सक्ने स्थिति पनि छैन होइन कति शिक्षकहरू र विद्यार्थीहरू आफै पनि हराइरहेको अवस्था छ होइन त्यो अवस्थामा चाहिँ अब विद्यालय फेरि सुरु गर्न सकिने अवस्था धेरै नै गाह्रो कठिनाईको अवस्था छ यतिखेर होइन के गर्ने त यो बेला अब शिक्षा तार गर्नु पर्छ कि पर्दैन अथवा बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर अथवा कुन अवस्थामा जोड्ने
11: हजुर यो चाहिँ मैले पनि एउटा भिडियो हेरेको थिएँ बिचरा बाल बालिकाको ब्याग किताब एउटा स्कुलको डेस्कमै थियो सबै हिलै हिलो लागेको थियो होइन अनि त्यसबाट मैले यसो सोचेँ अब यस्तो अवस्थामा बाल बालिका स्कूल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो है ब्याग बोकेर जाने ब्याग उनीहरूको भनेको उनीहरूको अट्याचमेन्ट पनि त्यो ब्यागमा हुन्छ है अनि मैले यसो खोजेँ धेरै हेरेँ अध्ययन गरेँ अनि किन हाम्रो त विद्यार्थी त्यहाँ काम गरिरहेछ नि त उनीहरूलाई नि म्यासेज दिनुपर्छ तिमीहरूले यसो गर यो गर यो नगर भन्नुपर्छ नि त होइन अनि मलाई कस्तो लाग्यो भन्दाखेरि अहिले तीनटा कुरामा चाहिँ जोड दिनुपर्छ एउटा कुरा त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ हरेकलाई अडल्टलाई बेग्लै त्यहाँको स्थानीय पालिकाका हुन्छन् स्थानीय बासिन्दाहरू जो सुकै हुन्छ उहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ किनभने उहाँ पनि त अहिले विचित्र अवस्थामै हुनुहुन्छ नि अनि अर्को भनेको टिनेज अडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ असर्टिभ ट्रेनिङ दिने हुन्छ उनीहरूलाई इमोसन रेगुलेसन गर्ने हुन्छ उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा अर्को बच्चालाई तिमीले यो सिकाऊ तिमी यो पढाऊ यसो गर यो खेलाऊ है तिमीले आफ्नो अभिभावकलाई यो भन यस्तो भन इत्यादि त्यो जिम्मेवारी दिने अनि त्यसपछि सानो बाल बालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ साइकोलोजिकल एस्युरेन्स चाहियो है उनीहरूलाई जसरी हुन्छ साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो यो तीनटा काम चाहिँ एकदमै जरूरी छ र यो तीनटा काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन अथवा कुनै एउटा पार्टीका केही दुई चारजना केही उसले गएर पनि हुँदैन. यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ गभर्मेन्टको लिडिङमा उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो काउन्सलर पनि चाहियो हेर्नुहोस् सबै साइकोलोजिस्ट काउन्सलर हुँदैन है काउन्सलर भनेको अर्कै नै यो हो होइन पेसा हो र तिनै एउटालाई समाज त्यतिमध्ये पेडियाट्रिसियन पनि चाहियो बाल मनोचिकित्सक पनि चाहियो है यो सबैलाई एउटा टिम बनाएर अनि त्यो ठाउँमा लगेर प्रोग्राम बनाउनुपर्छ फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने के चाहिँ गर्ने हुँदैन किनभने आफ्नो मन खुसले उसले यस्तो गरेछ उसले यस्तो गरेछ गर्यो भने
12: यही मैले जोड्न
11: खोजेँ रिजल्ट आउँदैन राम्रो
12: जस्तो अहिले हामीले सामाजिक सञ्जालहरूमा पनि हेर्छौँ र समाचारहरू पनि आइरहेछ कुनै एउटा दलले पनि पठाछ मनो सामाजिक परामर्शकर्ताहरू पठाछ कुनै संस्थाले पठाछ कहीँ कुनै संस्थाले पठाछ कहीँ पालिकाले पठाछ आफ्नो आफ्नो हिसाबले छ नि एउटै हातको पाँचवटा औंला फरक फरक रूपमा हिँड्या जत्तिकै भनौँ न फरक बाटोहरू तय भएको छ एउटै ठाउँमा फरक हिसाबले गइरहेछ होइन दूरी भेटिने चाहिँ कहाँ हो
11: कस्तो राम्रो इक्जाम्पल दिनुभयो मैले त्यो जोड्नै लागेको थिएँ मैले इक्जाम्पललाई यहाँ हत्के लागे दिनु लागेको थिएँ है
12: हजुर
11: हाम्रो हातमा पाँचवटा अम्ला छ यसले एउटा काम है यसले एउटा काम हरेक अम्लाले एउटा एउटा गर्यो भने त त्यो सफलै होइँदैन र इफेक्टिभ प्रभावकारी पनि हुँदैन तर यो पाँचैवटालाई हामीले एउटै उसमा गर्यौँ भने त धेरै कुरा प्राप्त गर्न सक्छौँ त्यसले मैले पनि यो देखेपछि मलाई मनमा लागेको कुरा यो भएन किनभने एउटा ठूलो टिमकै जरुरत छ या त विज्ञकै टिम चाहिएको छ यहाँ म नि काउन्सिलिङ गर्न सक्छु बच्चालाई खेलाउन जान सक्छु भनेर त्यस्तो मान्छे होइन खेलाउन त खेलाउने तर उद्देश्यमूलक खेल थेरापिउटिक उपचारात्मक खेल खेलाउनु पर्यो त्यसको पनि नियम हुन्छ त्यसको पनि तरिकाहरू हुन्छ है त्यसले गर्दाखेरि यो विज्ञहरू मिलेर योजना बनाएर एउटा प्रोटोकल सँगै नै मैले भने के गर्नुहुन्छ के गर्नुहुन्न कुन ग्रुप हो त्यहाँ त डिभाइड गर्नुपर्छ हेर्नुहोस् किनभने जन्मिँदै छ वर्षसम्मको बच्चाको एउटा डेभलपमेन्टल स्टेजमा एउटा साइकोलोजी हुन्छ सात वर्षदेखि नौ वर्षसम्मको लेट चाइल्डहुड भन्छ अर्को हुन्छ त्यसपछि दस वर्षदेखि तेह्र वर्षको प्रिटिन भन्छ होइन टिनेज आएको हुन्छ त्यसको एउटा हुन्छ चौध वर्षदेखि अठार वर्षसम्मको एडोलेसेन्स हुन्छ अर्को हुन्छ यो पढेको विद्यार्थी चाहियो के चाइल्ड डेभलपमेन्ट पढेको डेभलपमेन्टल साइकोलोजी बुझेको अनि त्यो साइकोलोजी अघि तपाईँले पहिले क्वेसन गर्नुभएको थियो उनीहरूको व्यवहारहरू चाहिँ नि समस्यामूलक बन्दैछ भने कसरी थाहा पाउने त्यो डायग्नोसिस एसेसमेन्ट गर्न सक्ने र त्यसको लागि प्लान बनाउन सक्ने यस्तो विज्ञ चाहिन्छ.
13: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामीले बाल बालिकाको मनोविज्ञान र उनीहरूलाई शिक्षासँग जोड्ने विषयमा कुराकानी गरिरहेका छौ. मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
14: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ. नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला. आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
15: यस गीतमा स्वर दिनुभएको छ बंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
14: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
16: मोखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
17: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: त्यसले सबभन्दा धेरै असर मानसिक पर्छ, मानसिक स्वास्थ्यमा पर्छ, त्यसको असर पछि शारीरिकमा हुने हो। पहिला त मानसिकै पर्छ, अन्त मानसिक असर पर्ने हुनाले मानसिक रूपमा उहाँहरूलाई चाहिँ के त भने एकदम सामान्य अवस्थामा ल्याउनको निम्ति गर्ने यो चाहिँ नि प्राथमिक उपचार हो। यो उपचार भनेको हिल गर्नु पर्यो। जस्तै तपाईँको यहाँ घाउ भयो भने सबभन्दा पहिला त्यसलाई सफा गरेर है औषधि लाएर टेप लाउने हो नि त, हो त्यही हो यो। अब मनको घाउ त देखिँदैन हेर्नुहोस् होइन, तर त्यो मनको घाउलाई पढ्नु पर्यो, विज्ञले पढ्छ। पढेर अनि के गर्नु पर्यो भन्दाखेरि पहिला त हिल गर्नु पर्यो। हिल गर्ने भनेको हुनसक्छ उहाँहरूलाई सामान्य एक्सर्साइज गर्नलाई मदत गर्ने, शरीरबाट पनि त्यो टक्सिक त्यो नेगेटिभ त्यो डर त फ्याँक्नु पर्यो नि त होइन। अनि सामान्य एक्सर्साइजहरू गर्ने, ग्रुपमा राखेर योगाहरू गराउने, मेडिटेसन गराउने, मनलाई शान्त बनाउनको निम्ति ग्राउन्डिङ मेडिटेसन भन्छ, माइन्डफुलनेस मेडिटेसन भन्छ, बक्सिङ मेडिटेसन भन्छ, एकदम सास तान्ने फ्याँक्ने, छिटो छिटो सास तान्ने फ्याँक्ने, सास तान्ने फ्याँक्ने कि यो हाम्रो सारा नर्भस सिस्टम ब्रेनले चाहिँ के त त्यो मान्छेको भित्रको नकारात्मक जति असर परेछ त्यसलाई बिस्तार फ्याँक्छ। पहिलो है यो फर्स्ट एडको चाहिँ नि प्राथमिक उपचारमा यो गर्ने। दोस्रो, तपाईँको सबै अब राम्रो हुन्छ भन्ने शब्द बिल्कुल बोल्नु हुँदैन, त्यो भविष्य हामीले जाने छैन, के हुन्छ त हामीलाई थाहै छैन नि, एकछिनै के हुन सक्छ थाहा छैन। त्यो नभनेर प्रेजेन्ट नै फोकस गर्ने है, कमसेकम तपाईँहरू सुरक्षित हुनुहुन्छ होइन, कमसेकम तपाईँहरूसित तागत छ, बल छ, विवेक छ, क्षमता छ, सिप छ, त्यसमा गौरव गर्नुहोस्। प्रेजेन्टलाई नै फोकस गरिरहने,
2: जीवन प्राप्ति नै अमूल्य
1: अमूल्य हो भन्ने पास्टको कुरा छोडिदिनुहोस्। त्यो सम्झेर रोएर हामी जति गरे पनि हामी फर्काउन सक्दैनौँ, त्यसले गर्दा त्यतातिर नजाने, प्रेजेन्टमा फोकस। भविष्य भने अनिश्चित छ, हामीलाई थाहा छैन, भविष्यको अहिले चिन्ता गरेर फेरि हामी अझ होइन हाम्रो उसलाई चाहिँ स्थितिलाई अझ कमजोर नबनाऊ भनेर पहिला प्रेजेन्टलाई नै फोकस गर्ने हामी स्पिरिचुअल काउन्सिलिङ भन्छौ नि त्यसलाई त होइन, त्यो स्पिरिचुअल काउन्सिलिङमा लगाउने उहाँहरूलाई। त्यसपछि उहाँहरूको कुरा सुनिदिने, एकदम सुनिदिने, त्यो पीडालाई भेन्टिलेट गराइदिने। उहाँहरू रोएर कराएर भन्नुहुन्छ यस, हामी चाहिँ एकदम उहाँकै ठाउँमा बसेर एम्पेथेटिक भन्छ नि है, उहाँकै ठाउँमा बसेर एकदम बुझेर सुनिदिने, तर नरुनुहोस् चुप लाग्नुहोस् नभन्ने,
2: समानुभूति मात्रै दिने,
1: एकदमै एकदमै सहानु त होइन,
2: सहानुभूति भन्दा नि
1: समानुभूति चाहिँ दिने है, म बुझ्छु यो कुरालाई, मैले बुझेको छु भनिरहनु पर्यो होइन। त्यसले गर्दाखेरि जति सकेको त्यो भेन्टिलेट गर्ने अवस्था चाहिँ इन्भाइरोमेन्ट क्रिएट गरिदिनुपर्छ। उहाँले त्यो पुख्ता पुख्ता पुख्ता हुन्छ नि, हाम्रो कोही एकदम नियरेस्ट वनको डेथ भयो भने पहिला हामी सब रुन्छौँ नि त होइन, अटोमेटिकली रुन्छौँ। अनि उहाँहरू 13 दिनसम्म आफ्नो कल्चर अनुसार बस्नुहुन्छ, ककसको के छ त्यो हुन्छ, हरेक मान्छे भेट्न जान्छ, त्यही कुरा भन्नुहुन्छ, उसले के भएको थियो, यस्तो भएको थियो, यस्तो भएको थियो भन्नुहुन्छ, फेरि अर्को मान्छेलाई भन्नुहुन्छ, फेरि अर्को मान्छे 13 दिनमा त उहाँ हिल भइसकेको हुनुहुन्छ,
2: त्यो भन्दा
1: भन्दा भन्दा हो। त्यो के हो त भनेको, जति सकेको त्यो भिक्टिमलाई चाहिँ नि आफ्नो पीडाहरूलाई त्यो सिचुएसनलाई जति सकेको भन्न दिनुपर्छ, पोख्न लगाइदिनुपर्छ।
2: यो गर्दाखेरि चाहिँ जस्तो हामीले भूकम्प बेहोर्यौं, त्यसपछि यो के भन्छ कोविडको टाइममा, कोरोनाको टाइममा पनि त्यो विभिन्न खालका भनौँ न आघातजन्य अवस्था बेहोर्नु पर्यो। अस्ति भनौँ न यो नवयुवा आन्दोलनको बेलामा पनि होइन, थुप्रै हाम्रा भनौँ न चरण चरणगत रूपमा आघातजन्य अवस्थाहरू आइरह्यो, त्यसलाई चाहिँ सामना गर्दै गयौं। त्यही भन्दा चाहिँ यो कतिको फरक हो र हिल गर्नलाई चाहिँ कतिको समय लाग्छ, अथवा यसलाई चाहिँ हामीले त्यही अनुसार चाहिँ अनुकूलन गर्दै जानुपर्छ अथवा सामना गर्दै जानुपर्छ।
1: यो चाहिँ कस्तो भने सबै कुरा नेचुरल भयो के, भुइँचालो पनि नेचुरल हामीहरूको हातमा थिएन, कोरोना पनि अनएक्सपेक्टेड हामीहरूको हातमै थिएन, त्यो अस्तिको प्रोटेस्ट जुन हाम्रो जेनजीको थियो अकल्पनीय अनएक्सपेक्टेड नै भयो, र यो सबै के हुन्छ त भने अहिलेको पनि अकल्पनीय अनएक्सपेक्टेड नै हो। सिचुएसन आउने जुन नेचुरल डिजास्टर चाहिँ नि टाइप फरक होला, तर त्यसले एकै किसिमको त पीडा त जन्माएको छ, पीडै हो नि जो सबैले पिँढी ल्याएछ होइन, तर अहिले चाहिँ के छ त भन्दा अहिलेसम्म हामीले भुइँचालोदेखि अहिलेसम्म भोगेकोमा सबभन्दा ठूलो छ, कोरोनामा मान्छे गुमे, घर केही बाहिर भएको छैन, प्रोपर्टी केही पनि भएको छैन होइन, भुइँचालो जाँदाखेरि भुइँचालो जति त्यो वरिपरिको केही स्थानहरू धेरै घरहरू गयो, न त अक्सर थिएन, त्यस्तो धेरै मान्छे मरेको पनि यो बच्चाहरूले पनि देखेको छैन होइन, त्यसले गर्दाखेरि यो नेचुरल डिजास्टरले जन्माउने ऊ चाहिँ एउटै हुन्छ हेर्नुहोस् है, आघात पीड़ा चाहिँ एउटै हुन्छ, तर त्यो प्रकृति फरक भएको हुनाले त्यो प्रकृतिले गर्दाखेरि पीड़ा अहिले चाहिँ सबभन्दा बेसी छ, अहिलेको सिचुएसन चाहिँ झन धेरै चुनौतीपूर्ण छ, संवेदनशील छ, चुनौतीपूर्ण छ, र हामी अडल विज्ञहरूले अहिले बुद्धि पुर्याएनौं भने चाहिँ भोलिको जेनेरेसन चाहिँ झन रोगी हुन्छ हेर्नुहोस्।
2: अब मनोपरामर्श दिने, अघि यहाँले जुन पीएफए दिनेको कुरा गर्नुभयो, अभिभावकलाई नि जरूरी छ, बाल बालिकालाई नि जरूरी छ, शिक्षकलाई पनि जरूरी छ, यतिखेर भनौ त्यो मोबिलाइजरहरू हुन्छ नि सामाजिक परिचालकहरू, हरेकलाई चाहिँ उनीहरू हेरेर हेरेर उनीहरू आफै पनि ट्रमामा जाने सम्भावना छ, भनेपछि यो सबैलाई कसरी चाहिँ उनीहरूलाई भनौँ न सामना गर्ने तरिका चाहिँ कसरी सिकाउने अथवा के गर्ने त?
1: यो अलिक ठूलो विज्ञको चाहिँ ठूलो जनसमूह चाहिन्छ, अहिले नेपालमा उपलब्ध छ, धेरै साइकोलोजिस्टहरू जन्मिसकेको छ हेर्नुहोस्, हिलर पनि छन्, उनीहरूलाई पोजिटिभ भाइब्स दिने पनि छन्, काउन्सिलिङ गर्ने पनि छन्, विज्ञ छन्, तर त्यो कोअर्डिनेट गरेर जानु पर्यो। अब के हुनु पर्यो भने जहाँ उनीहरू जुन ठाउँमा छन् त्यो ठाउँमा गएर बेग्ला बेग्लै चाहिँ सेसनहरू चलाउनु पर्छ होइन, गाइडलाइन्स अनुसार है, त्यो आज मैले यो गर्ने त्यसको उद्देश्य हुन्छ है, त्यो उद्देश्य मिट भयो कि भएन, अब भोलि गर्ने त्यसलाई कसरी चेन्ज गर्ने, त्यो एकदमै यस्तो डेडिकेटेड कमिटेड मैले अलिअलि जानेको भरमा चाहिँ हुँदैन यो फेरि
2: होइन,
1: सेन्सिटिभ भएको हुनाले जो कन्फिडेन्टली त्यो म प्रोग्रामलाई एकदम इफेक्टिभली लन्च गर्न सक्छु, रिजल्ट ओरिएन्टेड दिन सक्छु भन्ने ग्रुपलाई लानु पर्यो।
2: पहिला भूकम्पको बेला कोविडको बेला जुन गाइडलाइन छ नि त्यही नै पर्याप्त छ अथवा यसको लागि फरक गाइडलाइन चाहिन्छ जुन चाहिँ कसरी सुझाव चाहिँ के दिनुहुन्छ यहाँनिर?
1: गाइडलाइन अक्सर यो नेचुरल डिजास्टरमा एउटै किसिमको हुन्छ, भुइँचालोको बेलामा शिक्षा विभाग र उसित मिलेर युनिसेफसित मिलेर हामीले नै एउटा तयार गरेका छौँ, गाइड बुक छ त्यो लाइब्रेरीमा पनि छ अन्त नै अभाइलेबल छ, हो त्यो गाइड बुक चाहिँ नि त्यसलाई अलि अलि मात्रै रिभ्यू गर्नुपर्छ, धेरै पर्दैन, किन समय त त्यो त 2000 भयो होइन,
2: 10-11 वर्ष
1: भयो होइन, बेसिक चाहिँ त्यो हो तर अलिकति रिभ्यू चाहिँ नि गर्नुपर्छ, किनभने यो यो अहिलेको चाहिँ नि हामीले गर्नुपर्ने के छ भने सबभन्दा धेरै शिक्षकलाई पनि गर्नु परेछ, हाम्रो बालबालिकासित त अब शिक्षकहरू दैनिक रूपमा जाने हो नि, शिक्षकहरूमा डिप्रेसन हुनु भएन, एङ्जाइटी हुनु भएन, शिक्षकहरूमा त्यस्तो नाइटमेयर हुने अथवा त्यो ट्रमा हुनु भएन होइन, शिक्षकलाई स्वस्थ बनाउनु पर्यो, शिक्षकलाई फोकस गर्नुपर्छ है, त्यसै गरेर पेरेन्ट्स त सधैँभरि हाम्रो साथमा हुने, पेरेन्ट्सलाई बोल्यो भने पेरेन्ट्सलाई नै फोकस गर्नुपर्छ, र त्यो प्रोटोकल्समा गर्नै नहुने केही कुराहरू त्यस बेलामा हामीलाई फिडब्याक पनि आएको थियो, त्यो फिडब्याक अनुसार त्यहाँ रिभ्यू त गरेको छैन, फिडब्याक चाहिँ हामीलाई आएको थियो, त्यसपछि त्यो भुइँचालो गयो, सब मान्छेले बिर्से, त्यसले रिभ्यू गर्नपट्टि कोही लाग्दैन, गर्नै नहुने कुरा छ है, जस्तै एक नम्बरमा चाहिँ के छ त भन्दाखेरि यस्तो सेफ सेक्युरिटी हुनुपर्छ कि त्यो बालबालिका बसेको ठाउँमा, किनभने हाम्रो छोरी बालिका पनि छ त्यहाँ र हाम्रो समाज त्यस्तै हो हेर्नुहोस् है, एकदमै सेफ हुनु पर्यो, अनसेफ हुने वातावरण हुनु, कसैले त्यो बालिकालाई मिसयुज गर्नु भएन, एब्युज गर्ने किसिमको होइन, ह्यारेसमेन्ट दिने किसिमको इन्भाइरोमेन्ट त बिल्कुलै क्रिएट गर्नु भएन, त्यो तुरन्तै कसैले गरेको छ भने त्यो विज्ञको टोलीले उलाएर काउन्सिलिङ गरिहाल्नु पर्यो है, सेफ राख्नु पर्यो, सेक्युरिटीको ध्यान दिनु पर्यो। दोस्रो कुरो भनेको जब बालबालिकाले आफ्नो पेटभरि खान पाउँदैनन् होइन, नर्मल इटिङ ऊ हुँदैन, फूड हेबिट फूडिङ ऊ हुँदैन, बच्चाले त त्यसलाई टलरेट गर्न सक्दैन, हामी अडल्टले 3 दिन नखाए पनि सकौँला तर बच्चाले सक्दैन, बच्चालाई विशेष त्यो न्युट्रिसनल फूडमा फोकस गर्नै पर्छ है, तेस्रो भनेको उनीहरूको सुत्ने नाइट बेयर हुन्छ त्यो बच्चाको। त्यसकारण एकजना विश्वास पात्र अडल्ट अथवा उनीहरूको आमा हुनुहुन्छ भने आमासँग त्यो बाल बालिकालाई सुत्ने व्यवस्था सुरक्षित बनाउनु पर्छ। आमासित छुट्याउन पाइँदैन, होइन, त्यो एकदम उनीहरूलाई सिक्योर अट्याचमेन्ट हुन्छ त्यसले। तेस्रो भनेको त्यो बाल बालिकालाई नचाहिने मेसेज दिनै हुन्न, डर लाग्दो भिडियो देखाउनै भएन, डर लाग्दो कुरा सुनाउनै भएन, बिल्कुल सुनाउनु हुँदैन। उनीहरूलाई म यसो गरिदिन्छु, ल ल तिमीलाई यसो, ल म तिमीलाई यस्तो किनिदिन्छु नि त, तिमीलाई म यस्तो गरिदिन्छु नि त, तिम्रो म पेरेन्ट्सलाई यस्तो भनिदिन्छु त, बुवा नै भन्नु भएन, त आश देखाउन पाइँदैन है। त्यो आश देखाउने काम बिल्कुल गर्नु हुँदैन, सुन्ने हो, आफूले सकेको खेलाउने गर्ने हो है। अर्को भनेको पढ्ने, पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ, किन दसैँ एघार दिन भइसक्यो, बाह्र दिन भइसक्यो, पढ्ने वातावरण सुरु तुरन्त। त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ त, यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है, टिचर भाइले बनाउनु पर्यो, अनि त्यहाँ गएर उनीहरूको अब किताब सिताब त सबै ब्यागहरू प्रोभाइड गर्छ।
2: जस्तो पढाइ यहाँले सुरु गर्ने भन्नुभयो नि, पढाइ सुरु गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरुरी छ। जस्तो आफूले सधैँ देखिरहेको शिक्षकहरू नदेख्दा उसलाई केही मिसिङ भएको त्यो अनुभव भइरहेको हुन्छ, कतिको जरुरी छ यो विषय चाहिँ?
1: जरुरी त छ, तर त्यो सम्भावना पनि कमै हुन्छ। त्यसकै निम्ति पुल बनाउने हो कि, यो पुलको कुरा गर्दैछु नि, पुल बनाउने कि, त्यो पुल बनाउने काम त विज्ञ टोलीले गरिदिन्छ नि त, त्यो चाहिँ नि तिमीहरूको स्कुल, ल यो स्कुल अब न्यू स्कुल तिमीहरूको भन्नु पर्यो, अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो, होइन, अनि किताब उलर कमसे कम स्टोरी टेलिङ मात्रै भनेर गर्नु पर्यो, कमसे कम चित्र मात्रै भनेर कोर्नु पर्यो, कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस्, होइन, कमसे कम उसलाई मन लागेको कुरा लेखोस्। त्यो भनेको ब्रिज हो। अब साँच्चै नै स्कुलिङ जुन पठन पाठन सुरु गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने, एक ठाउँमा स्टेबल भएर बस्न सक्ने, साथीहरूसित इन्टरेक्ट गर्न सक्ने, नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ। त्यो कामबाट वञ्चित गराउन पाइँदै पाइँदैन।
2: त्यसको लागि पालिकाले चाहिँ के गर्ने?
1: पालिकाको मेन हातै पालिकाको छ, होइन, पालिकाको सपोर्ट बिना, स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन।
2: जस्तो कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ, होइन, क्षेत्र त्यस्तै छ अवस्था, होइन, यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने?
1: यही रोल खेल्ने हो। एक नम्बरमा यो जरुरी छ, प्रायोरिटाइज गर्नु पर्यो नि त, त्यसरी यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि यो कुरा, तिमीले गर न, तिमीले गर न भनेर हुँदैन यो अवस्थामा। उसले नि भित्रबाट फिल गर्नुपर्छ कि यी त मेरै भविष्यका ऊ हुन् नि त, मेरै देशका कर्णधार हुन् नि त, त्यसले गर्दा यिनीहरूलाई मैले स्वस्थ बनाउनु पर्छ भन्ने त्यो रियलाइजेसन हुनुपर्छ र आफै आउनुपर्छ, अथवा आएन भने त्यो काउन्सिलिङ गरेर, काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनुपर्छ।
2: चाहिँ थुप्रै मनोसामाजिक परामर्शकर्ताहरू चाहिँ उत्पादन पनि भएका छन् तर बेरोजगार छन्, होइन, यो बेला चाहिँ उहाँहरूलाई कसरी प्रयोगमा ल्याउने?
1: अब पहिला एउटा निकाल्नै पर्यो कि गभर्मेन्टले, सम्पर्क गर भनेर सम्पर्क गर्ने एउटा स्थान बनाउनु पर्यो, अनि त्यसमा विज्ञहरू राखेर उनीहरूको जिम्मेवारी के हो, के गर्ने भनेर उनीहरूलाई सर्ट ट्रेनिङ, विज्ञहरूले त्यो प्रोटोकल्स गाइडलाइन्स तयार गर्नु पर्यो उनीहरूको हातमा दिएर, है, उनीहरूलाई सामान्य प्रशिक्षण, एउटा ओरिएन्टेसन विज्ञहरूले त तुरन्तै बुझ्छ कसरी गर्ने भनेर, होइन, गरेर उनीहरूलाई फिल्डमा पठाउनु जरुरी छ, है, त्यो गभर्मेन्टको जिम्मेदारीको काम हो। त्यहाँ गएपछि स्थानीयले उनीहरूलाई सपोर्ट गर्नुपर्छ, त्यहाँको स्थानीयले सपोर्ट गरेन भने उनीहरूले काम गर्न सक्दैन, इफेक्टिभली काम गर्न सक्दैन। जुन अघि हामीले फर्स्ट एड भने चाहिँ यही मनोपरामर्शकर्ता हो, छ महिनाको ट्रेनिङ लिएका हुन्छन्, अनि उनीहरूले फर्स्ट एडको काउन्सिलिङ गर्न सक्छ, मजाले गर्न सक्छ। त्यो अर्थक्वेक जाँदाखेरि पनि हामीले हेर्नु सबै यो मनोपरामर्शकर्ताहरूलाई नै पठाएको हो। त्यो बेला त 14 जिल्ला भिक्टिम थियो, 14 जिल्लालाई चाहिँ हामीले पठाएको थियौँ, अहिले त त्यो 5 जिल्ला हो।
2: अब सरकारले विशेष गरेर शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय सँगसँगै बाल बालिका महिला तथा बाल बालिका मन्त्रालय पनि, होइन, यो तीनटै मन्त्रालयले चाहिँ समन्वय गरेर चाहिँ तत्काल गरिहाल्नु पर्ने काम चाहिँ, सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ यतिखेर?
1: एक नम्बरमा मैले भनेको त्यो तिनटै मन्त्रालय पोजिटिभ हुनु पर्यो, तिनटै मन्त्रालय एक्टिभ रोल प्ले गर्नु पर्यो, जिम्मेवारी महसुस तिनटै मन्त्रालयले गर्नु पर्यो। अर्को भनेको तिनटै मन्त्रालयको कोअर्डिनेसनमा अब यो एउटा नोटिस निकालेर कोअर्डिनेसन गर्ने भेट्ने काम गरिहाल्नु पर्यो। अब लेट गर्नु हुँदैन, टु लेट हुन्छ, किनभने एउटा मान्छे मनोविक्षिप्त भएर सब्दै थियो तर उसमा डिप्रेसनको लक्षण आइसक्यो, एन्जाइटीको लक्षण आइसक्यो भने त्यो सक्ने काम नगरेर उसलाई चाहिँ औषधि खुवाउन त लानु भएन नि त। त्यो स्टेजसम्म नजाओस् त्यसको निम्ति चाहिँ एकदमै इमर्जेन्सी प्लानहरू गरेर होइन तुरुन्तै गर्न सकिन्छ, यो ठुलो कुरो छैन।
2: हजुर, अब जो आघातजन्य अवस्थामा छन् बाल बालिकाहरूका अभिभावक भनौँ, शिक्षक शिक्षिका भनौँ, अभिभावक र शिक्षक शिक्षिकालाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
1: अब सबभन्दा ठुलो कुरो बच्चा तपाईँहरूको हो, बच्चालाई स्वस्थ बनाउने एक नम्बरको होइन जिम्मेवारी र त्यो प्रकृतिले दिएको जिम्मेवारी हो। तपाईँहरूलाई जति चिन्ता छ त्यति सायद अरूलाई कम हुन सक्छ, त्यही मात्रामा नहुन पनि सक्छ। त्यसले गर्दा एक नम्बर तपाईँहरू संयम हुनुहोस्, दुई नम्बरमा अलिकति आफ्नो आत्मबललाई बलियो बनाउनुहोस्, तीन नम्बरमा आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्, होइन अब जे भयो भयो सिद्धियो, अब म प्रेजेन्टदेखि म फेरि आफ्नो नर्मल लाइफ बाँच्ने कोसिस गर्छु है, आफ्नो त्यो लाइफ स्टाइललाई अलिकति चेन्ज गर्नुहोस्। चार नम्बरमा भनेको आफ्नो स्थानीय सरकारलाई पनि पहल गरेर शिक्षक यो सबैसित कुरा गरेर अब बालबालिकाको विषयमा चाहिँ सोचौँ है भनेर त्यतातिर पनि अलिकति काम गर्न सुरु गर्नुहोस् होइन, भन्छ नि गचगच्याउनुहोस् है, गचगच्याउनु पर्यो। अर्को भनेको आफू चाहिँ के त भने बालबालिका अगाडि एकदम हेल्दी स्वस्थ हुनुहोस्, बालबालिकालाई एकदम माया सिक्योर अट्याचमेन्ट दिनुहोस् है, तपाईँ विचलित चाहिँ बिल्कुल बालबालिका अगाडि नहुनुहोस्, त्यो स्थिति नदेखाउनुहोस्। र तपाईँले गर्न सक्ने पहिला जे जे गर्नुहुन्थ्यो आफ्नो केटाकेटीलाई त्यो निरन्तरता दिनुहोस्, त्यसमा कुनै पनि चेन्ज बिहेभियरमा चेन्ज अथवा आफूले गर्नुपर्ने जिम्मेवारीमा चेन्ज नल्याउनुहोस्।
2: हजुर, अब यही गर्दाखेरि चाहिँ हामीले भने जस्तो उहाँलाई गर्न साँच्चीकै कठिन, एकदम परिस्थिति गाह्रो छ होइन, कठिन छ यो व्यवहारमा परिवर्तन ल्याउन, यति हुँदाहुँदै पनि बाल बालिकालाई चाहिँ असर नपरोस् भन्नको लागि उसलाई चाहिँ यो घटनासँग जुझ्नको लागि सामना गर्ने तरिकाहरू चाहिँ के सिकाउने, केही उपायहरू हुन सक्छ?
1: उहाँहरूले त खासै त्यस्तो, म त अब नर्मल प्यारेन्टिङ त हाम्रो पेरेन्ट्सहरूले जान्नु भएको छैन हेर्नुहोस्, म त त्यहाँसम्मको भन्दिनँ, यही काठमाडौँकै कुरा गर्छु। काठमाडौँमै नर्मल प्यारेन्टिङ कस्तो गर्नुपर्छ भन्ने कुरा कस्तो पढे लेखेको मान्छेहरूले पनि प्र्याक्टिसमा ल्याउनुहुन्न भने उहाँहरूले त अहिले प्यारेन्टिङ गर्न त जान्नु नै भएको छैन, त्यो पार्टमा म अहिले बोल्दै बोल्दिनँ,
2: के सुझाव दिनु पर्छ?
1: तर त्यही हो, आफूले गर्नुपर्ने कामलाई निरन्तरता दिनुहोस्, तर झर्किने फर्कने रिसाउने गाली गर्ने जाऊ त तै यस्तो त उस्तो गर्ने ब्लेम गर्ने के भएको छ, किन रोइरहेको, ऊ हेर यस्तो छ, ऊ हेर यस्तो छ भनेर त्यो कम्पेयर गर्ने दाज्ने तुलना गर्ने प्रेसर दिने काम चाहिँ बिल्कुल गर्नु भएन।
2: भनेपछि अलिकति हामीले यो बेला चाहिँ आफूलाई सम्हालेर बच्चाहरूलाई सकेसम्म माया दिएर उनीहरूले गर्न चाहेको कामलाई चाहिँ अलिकति सहज गराइने काम चाहिँ गर्न सकियो भने पनि यो समयमा त्यति पनि धेरै ठूलो हुने भयो होइन। अब जस्तो यी विभिन्न कुराहरू गर्दा मलाई एकदम जोड्न मन लागेको, जस्तो बच्चाहरू बाल बालिकाको तस्विरहरू राख्ने मिडिया अथवा कुनै
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गो टिंगो दात तार बानेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
5: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
9: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
7: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
9: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
7: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
9: पाठेघरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
9: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
12: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ, 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेनु। अब त आफै मरिसक्यो।
13: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहीदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
16: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
16: उपलब्ध शल्यक्रियाहरू,
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
16: बालबालिकाको न्युरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
16: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
16: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090965255।
17: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
18: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
16: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-5-78-78-17
19: मध्यपश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रसुवा बाढ़ीमा बेपत्ता भएका सल्यानका 51 जना नागरिकको अवस्था अझै पत्ता नलागेपछि उनीहरूका नजिकका पारिवारिक सदस्यबाट डीएनए परीक्षणका लागि नमूना संकलन थालिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी आइतबारदेखि जिल्ला अस्पतालमा नमूना संकलन शुरू गरिएको हो। बाढ़ीपछि लामो समयसम्म बेपत्ता नागरिकको अवस्था पत्ता नलागेपछि सम्भावित शव तथा मानव अंगको पहिचानमा सहयोग पुगोस् भन्ने उद्देश्यले डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभएको छ। संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइने उहाँले बताउनुभयो। सम्बन्धित स्थानीय तहले बेपत्ता नागरिकका परिवारका सबैभन्दा नजिकका व्यक्तिलाई पठाउनु भएको छ। नाता खोल्ने कागजात तथा आवश्यक फारम भरेपछि स्वास्थ्य सेवा कार्यालयमा पठाउने गरेको उहाँले बताउनुभयो। केही आफन्तले अन्यत्रैबाट नमूना दिइसकेकाले उनीहरूको पुनः नमूना संकलन गर्न नपर्ने प्रहरीले जनाएको छ। बेपत्ता नागरिकका सबैभन्दा नजिकका पारिवारिक सदस्यको डीएनए नमूना परीक्षण गरी सरकारद्वारा व्यवस्थापन गरिएका तथा पहिचान हुन बाँकी शवबाट संकलित डीएनएसँग मिलान गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै प्रक्रिया अघि बढ़ाएको हो। का विभिन्न पालिकाका 51 जनाको अवस्था अज्ञात रहेको छ। यसअघि 1 जनाको शव फेला परेको थियो भने 4 जना सम्पर्कमा आएका थिए। कर्णाली प्रदेश सरकारले 2080 कार्तिक 17 गते जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्था मध्ये 2 आर्थिक वर्षमा 82 भवन निर्माण सम्पन्न गरेको छ। निर्माण सम्पन्न भएका मध्ये 67 सामुदायिक विद्यालय र 15 स्वास्थ्य संस्था रहेका छन्। भूकम्पका कारण जाजरकोट, रूकुम पश्चिम र सल्यानका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनामा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले प्राथमिकताका आधारमा पुननिर्माण अघि बढ़ाएको थियो। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सीडी प्रेम ओलीका अनुसार हालसम्म 82 संरचना निर्माण सम्पन्न भएका छन् भने थप 44 संरचना निर्माणाधीन अवस्थामा छन्। प्रदेश सरकारको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 3 विद्यालय र 1 स्वास्थ्य संस्था निर्माण सम्पन्न भएको थियो। त्यसपछि आर्थिक वर्ष 2082-83 67 सामुदायिक विद्यालय निर्माण सम्पन्न भएका छन्। यसरी 2 आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त 67 विद्यालय पुननिर्माण सम्पन्न भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा सुविधा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार 3 सुरक्षा निकायको संयुक्त प्रयासमा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 13,991 जनाको उद्धार गरिएको छ। र यही भदौ 10 गते रसुवाको भटेको सीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ, तर सार्वजनिक विदा भने नरहेको सरकारले स्पष्ट पारेको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापित सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत रहेको छ।
अवस्थ बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
9: सम्पर्क मोबाइल 98477-2776
10: र 98578-3689।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खोराही दाङमा।

0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
3: भर्ना सम्बन्धी सूचना।
4: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
5: सम्पर्क फोन नम्बर 082-585-163, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
10: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
11: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
12: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
11: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
12: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
11: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
12: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
11: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
12: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
11: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
12: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
11: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
12: सम्पर्क नम्बर 082-560-23।

0: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईको अधिकार।
1: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
1: सर्भिस चार्जमा 50% छुट।
2: इन्जिन आयलमा 15% छुट।
1: टायर किन्दा 10% छुट।
2: पार्क पुर्जामा 15% छुट।
1: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
3: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
1: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउँ।
4: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 63 919। सम्पर्क मोबाइल नम्बर 98013 48 761, 98686 37244 र 98229 16 768।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
6: सायद असल मान्छेहरू अप्ठ्यारो ठाउँको लागि बनेका हुन्छन्। जसरी अप्ठ्यारो पाखामा गुराँस फुल्छ, चिसा पाटनमा बुकी फुल्छन्, जसरी फुल्छन् छिरिङ सामडुप र सोनामहरू।

0: अप्ठ्यारो उपल्लो डोल्पाको छारका भोटमा जन्मेका थिए छिरिङ सामडुप गुरूङ। उबेला काठमाडौँ आएर गुम्बामा पढ्न पाउनु नै ठूलो अवसर थियो। छिरिङ बौद्धको गुम्बामा बसे।
1: म बच्चाको बेलामा म 11-12 उमेरको हुँदाखेरि जहाँ मलाई यो गाउँ याद हुन्थ्यो, त्यतिखेर हुँदाखेरि चाहिँ गाउँमा स्कुलको नाममा केही पनि थिएन। अनि मेरै उमेरको केटाहरू म मात्रै होइन, धेरै जस्तो गाउँबाट चाहिँ काठमाडौँमा गुम्बामा पठाए हामीलाई। त्यही एउटा पढ्ने त्यो थियो, के भन्छ, एउटा मौका जहाँ पैसा तिर्नु पर्दैन।
2: लामा पढ्न जानु
1: लामा नै हो, भिक्षु थिए 10 वर्ष। अनि बौद्धमै हुर्क्यो थियो। अनि त्यसपछि चाहिँ फर्केर आयो गाउँमा। फर्केर आउनुको कारण पनि म आफू चाहिँ एउटा पेन्टर हुँ अहिले, अनि त्यही पेन्टिङ सिक्ने सोचमा चाहिँ मैले गुम्बाबाट छुट्टी लिएँ। पेन्टिङ सिक्नलाई इन्कम चाहिएको थियो। त्यतिखेर हाम्रो ठाउँ ठाउँमा यतातिर स्कुल्सहरू सुरु भइसकेको रहेछ, संस्थाहरू आएर चाहिँ थप टिचरको भवनको सहयोगहरू गरेर चाहिँ स्कुलहरूलाई सञ्चालनमा ल्याउँदै गरिरहेको छ। त्यस्तै बेला चाहिँ एउटा 3J भन्ने अहिले त्यो गाउँमा चाहिँ एउटा स्कुल थियो, त्यहाँ चाहिँ टिचिङको जब पाएँ क्या मैले। 3 वर्ष त्यहाँ मैले टिचिङ गरेँ,
2: पढाउने जब,
1: अनि त्यहाँ बर्खा यता पढाउनु पर्ने, हिउँदो यहाँ स्कुल हुँदैन, यो चिसोले गर्दा बर्खा यता पढाएँ, अनि हिउँदो चाहिँ त्यही पैसाले काठमाडौँमा मैले पेन्टिङको कोर्स लिएँ।
3: 3 वर्ष मैले
1: फाइन आर्ट सिक्न गएँ,
3: 3 वर्षको हिउँदमा।
0: छिरिङलाई चित्रकलामा रुचि थियो। गुम्बाको बसाई सकिएपछि चित्रकला पढ्न मन लाग्यो। खर्च थिएन। 3J गाउँमा संस्थाले चलाएको स्कूलमा शिक्षक चाहिएको थियो। छिरिङ डोल्पा फर्के। बर्खामा स्कूल पढाउँथे, हिउँदमा काठमाडौँ गएर चित्रकला पढ्थे।
1: त्यसकै क्रममा चाहिँ सालैभरि यही गाउँ हुँदै जान्थ्यो, अनि यहाँको स्कुल एकदमै नाजुक अवस्था हुन्छ, एकदम अन्डरफन्डेड थियो। स्कुलको भवन पनि एकदमै छोत्रो एउटा थियो। अनि 2012मा चाहिँ ठ्याक्कै यताको स्कुल बन्द भयो। भर्खरभरि म 3J पढाएँ, यहाँको स्कुल बन्द रह्यो, अनि यसले चाहिँ दिमागमा कोचिराखेको थियो केही न केही गर्नुपर्छ त्यता। अनि 2013मा हामीले काठमाडौँमा डोल्पु टुमोरो भन्ने संस्था स्थापित गर्दा गरे, म मात्र होइन हामी 4-5 जना केटा छौँ
2: गाउँकै,
1: यहीँबाटै काठमाडौँ गएर पढ्न मौका पाउनेहरू भन्ने। त्यहाँबाट 2014 हामीले सुरुमा हामीले पाल टाँगेर पढाए, त्यसपछि यो 10 वर्षको हिस्टोरी हो। यो 10 वर्षभित्र यहाँ
2: भइराखेको सरकारी
1: सरकार चाहिँ केही थिएन, अनि सरकारको दरबन्दीमा 3 जना थियो, 3 जनामध्ये 1 जनाको सिटै खाली थियो। 2 जना आउँथ्यो तर भ्याउँदैन थियो कि थप सहयोग चाहिएको जहाँबाट पनि।
0: पल्लो गाउँको स्कूल पढाइरहँदा छिरिङलाई आफ्नै गाउँको लथालिङ्ग स्कूलको दृश्यले घोचिरहन्थ्यो। छिरिङले मन मिल्ने साथीहरूसँग संस्था दर्ता गरे, पैसा खोज्न थाले, अनि आफ्नो गाउँको स्कूलको मुहार फेर्ने काम थाले।
1: अनि काठमाडौँमा हामीले अहिले यो के अरे नयाँ पार्टीमा एउटा होस्टेल राखेको छ, एउटा घर ध्यान लिएर अनि बच्चालाई 12 सम्म पढाउने भन्ने। यहाँ हामी यो एक्सट्रिम छ विन्टरमा, अनि टिचरहरू प्रयास ल्याउने काठमाडौँ जस्तो अहिले लो ल्यान्डको मान्छेहरू हो, अनि अक्टोबर हुने बित्तिकै खुसी बस्न चाहँदैन। अनि हिउँदो लोकल टिचरको भरमा यहाँ हिउँदो स्कुल निरन्तर चल्छ, तर बच्चाको अलिकति त्यो भिजनलाई ब्रड पार्नलाई काठमाडौँमा हामीले 22 होला होस्टेल सुरु गरे। अनि यहाँ कक्षा 8 सम्म यहाँ पर्छ, 8 पछि पनि 10 सम्म यहाँ पर्छ, तर 8 पछिको विद्यार्थी चाहिँ हिउँदो काठमाडौँ जाने।
3: अनि तपाईँले यत्रो स्कुल चलाउन, यत्रो होस्टेल चलाउन कसरी जुटाउनु भएको छ नि खर्च अहिले?
1: यो काममा मैले लाग्दाखेरि मेन कुरा अब त्यस्तै विचार मिल्ने मान्छेले सहयोग गर्छ। तपाईँले मेन तपाईँको काम देख्नु पऱ्यो, तपाईँ स्टोरी मात्रै बेचेर मिल्दैन, काम पनि चाहियो मान्छेलाई। साथीकैको आफ्नै गाउँमा खटेर गर्दाखेरि जे होस् अहिलेसम्म मलाई सहयोग गर्ने सबैको चाहिँ विश्वास जितेरै नै हो। धेरैवटा संस्थाहरूको ढोका काम पुग्यो, एउटा यो भवन बनाउनेमा अहिले जर्मनको संस्था छ एउटा, अनि माथिको जुन सिसावाला भवन तपाईँले देख्यो होला, त्यो चाहिँ हामीले विशेष विन्टरको लागि भने एकदम थर्मल इन्सुलेटेड हो, फुल युज गरेर एकदम हिउँदोको लागि इन्सुलेटेड एकदम
3: तातो बनाउने।
1: 2019 र 2018 2 चोटि मैले युरोपमा घुमेँ पेन्टिङको त्यही एक्जिबिसनको लागि जान चाहिँ, अनि सँगसँगै यो आफ्नो काम प्रचार गर्दाखेरि त्यहाँबाट पछि मलाई ठुलो सहयोग गर्यो। अनि यो अहिले यो भवन बन्दैछ नि, यो किचन हुन्छ, यो पछि
3: तपाईँ आफै खटिरहनु भएको छ है?
1: अहिले अलिकति यता सुपरभिजन हल्का चाहिएको छ, यहाँ सोलुखुम्बुबाट आएको दाइ एकदम स्किल हाइली स्किल्ड कार्पेन्टर्सहरू हुन्, अनि तर अलिकति आफू भयो भने दुःख चाहिँ हुन्छ।
3: अनि पेन्टिङ गर्न चाहिँ कुन बेला समय निकाल्नुहुन्छ नि?
1: हिउँदो थोरै थोरै गर्छु। हिजो अस्तिदेखि एउटा क्यानभास तयार पारे, दिमागमा आएन के गर्ने भने।
3: कहाँ छ?
1: कोठाभित्र त खाली छ,
3: खाली नै छ।
0: चित्रकला प्रदर्शनमा देश विदेश जाँदा छिरिङले स्कूलकै प्रचार गर्थे र पैसा जुटाउँथे।
1: हामीले यति महँगो छ कि यहाँ हामीले दससम्म यहाँ पढाउनु भन्दा बरु यहाँको विद्यार्थी सबै काठमाडौँमा एउटा बोर्डिङ स्कुलसँग सम्झौता गर्यो भने त्यहाँ हामीले सस्तो पाउँछ, तर त्यहाँ लगेको बच्चा यहाँ फर्केर नआउनु त्यो हामीले देखेँ। हामी त्यो फर्केर आउने मात्रै कोही थिए, हाम्रो सुपेन्सर हुनुहुन्छ, उहाँ इनिसिएटर सुरु गए, एउटा फाउन्डिङ मेम्बर, उहाँ अहिलेसम्म यहाँ टिक्रेर उता कहाँ पुग्नु भयो, युरोपतिर पनि पुगिसकेर आफ्नो पुरै फ्युचर यता उता सेटल हुन्छ, उहाँले गाउँकै लागि फर्केर आएको।
3: तपाईँहरू गाउँको कहिलेदेखिको साथी होइन त?
1: उहाँ पनि कति 12-13-14-15 उमेरसम्म गोठालो गरेर
3: बाह्र उमेरसम्म
1: म पनि 12-सम्म
2: लाउने
1: हो। गुम्बामा गएन भने हामी कहीँ घोटतिरै होला, अहिले गुम्बामा जाने मौकाले खुलाइन।
3: मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब लयममा सकेसम्म एउटा मिनिङफुल काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ, होइन? आफ्नो पेट पाल्नुको लागि त काम सबैले गर्छ, त्यो स्योर हो। अनि अरू कुरा एउटा अलिकति मलाई त्यो नेचर पनि मनपर्छ, त्यसैले चाहिँ अलिकति यहाँ हार्गेर जस्तो पनि लाग्छ। खुसी छु जे होस् होइन, अब मेन खुसी हुन्छ किनभने हामी जति पनि यहाँ बच्चाहरू छ उनीहरूले चाहिँ पहिला हामी यो स्कुल सुरु गर्दाखेरि उनीहरूले कागा एबिसी के पनि आउँदैन थियो कि, अनि त्यसपछि अहिलेसम्म चाहिँ हाम्रो अगाडि चाहिँ हामीले चाहिँ केही चेन्जहरू देख्दाखेरि चाहिँ त्यसलाई चाहिँ एउटा आफ्नो एउटा इन्जोयमेन्ट चाहिँ फिल हुन्छ।
4: सुन्नु न, तपाईँलाई त सानै उमेरमा काठमाडौँ देख्नुभयो, बाहिरी संसारमा नि थुप्रै अवसर हुन्थ्यो होला, तपाईँको आफ्नै पेन्टिङको छुट्टै छँदैछ, तपाईँलाई के कुराले बाँधेर राखेको यो ठाउँमा?
1: यहाँ चाहिन्छ नि, तपाईँ हेर्नु न, यहाँ हरेक कुरा चाहिन्छ। साँच्चीको यहाँ कमी भनेको एउटा शिक्षाको हो, अफकोर्स होइन, स्वास्थ्य शिक्षा बराबरकै कमी छ, अनि इन्फ्रास्ट्रक्चरमा त हामी भर्खर बिगिनिङ फेजमा छौँ। अनि यहाँको मान्छे रेडी हुनुभन्दा अगाडि यो मुस्ताङबाट बाटो खोलेर गाउँमा मान्छे चेन्नई आइदियो भने सबै एक्सप्लोइट हुन्छ, एक्सप्लोइटेड हुन्छ। टोल्पोको यो सार्का भयो, बाँकी 300 सबै हामी एकदमै सेल्फ सस्टेनको रूपमा बाँकी दुनियाँसँग कम्प्लिटली कट अफ भएर बसेको थियो कि आफ्नो तालले। अब यसरी नै हामी बस्छौँ भन्न त मिलेन होइन, अब चेन्ज हुँदैछ, सरकारले पनि बाटो बनाउँदैछ, जोड्दैछ, हरेक कुरा ग्लोबलाइजेसनभित्र हामी छिर्नेवाला छौँ भने त्यो बराबरको हरेक कुरामा हामी रेडी पनि हुनु पऱ्यो, नत्र हामी सधैँभरि त्यो जुन एकदमै अन्य अत्याचार हुने सब्जेक्टमा पढ्छौँ कि गाउँ, त्यो 100% पढ्ने कोही न कसैले गर्नु पर्थ्यो, नत्र त्यो सरकारको सहयोगको भरमा मात्र होइन, त्यसमा मात्र बस्यो भने हाम्रो सायद हुँदैन धेरै कुराहरू सोचेको जस्तो। सुन्दैछ नि तपाईँ, अहिले मुस्ताङसँग हाम्रो यो बाटो जोड्नलाई 10 किलोमिटर मात्र बाँकी हो, त्यो पनि अलिकति यो हाम्रो माथिल्लो यो ब्युरोक्रेटिक लेभलमा अलिकति हाम्रो पहुँच पुगेन, अलिकति कुराहरू पुगेन, नत्र यो त एक न एक दिन त भन्छ, त्यो भन्ने बित्तिकै त काठमाडौँ भरे तपाईँ यहाँ फ्लड नै आउँछ हेर्नु, हाम्रै केटाहरू यो हाई एल्टिच्युडमा जानु छ, टिकटक बनाउनु छ भनेर त्यत्तिकै आउँछ हेर्नलाई होइन। त्योभन्दा अगाडि यहाँको मान्छेको मेन्टली यताको मान्छे रेडी भएन भने चेतनाको हिसाबले अनि एक्सप्लोइड हुन्छ जस्तो लाग्छ मलाई। र अर्को कुरो, मौका त यहाँको मान्छेले जिम्मा नै गर्दैन नि, तपाईँको यहाँ हुन्छ नि नुहाउन पाएको छैन, लुगाको कलर एकदम छिटो जाँदो रहेछ, तातो लाउन पाएको छैन, खाना थरी थरीको पाएको छैन, मलाई त अमेरिकन जस्तो एस्प्रेसो जस्तो खाना नपाएको हप्ता दिन भयो भनेर त्यस्तो जिम्मा नै दिमागमा राखेको छैन कि, बिस्तारै त्यो पनि बुझ्छ नि, बिस्तारै हुन्छ नि त्यो ग्रिजी मान्छेको त्यो बढ्छ, हुन्छ नि परिवर्तनको लागि त्यो चाहना बोरी बढ्छ, अनि त्यो बराबरको आफ्नो क्षमता पुगे छैन भने त एक्सप्लोइट त हुन्छ नि लास्टमा। एकतर्फबाट हेर्दाखेरि यो गाउँको मान्छे रेडी छैन अनि यो छुट्टै हुन्छ नि लाइफ स्टाइल उनीहरूमाथि इम्पोज भइरहेको जस्तो पनि देखेँ, हुन्छ नि यो विकास हरेक कुरा, अब यसलाई चाहिँदैन भन्न त मिल्दैन, अफकोर्स चाहिन्छ, तर त्यो बराबर उनीहरूको हरेक चेतना पनि बराबरको तयारी हुनु पर्यो। होस्टेल चाहिँ खास हामीले यो सेटअप मेन चाहिँ एउटा यो छेउको हाम्रै गाउँको अब यो सराउन्डिङ भिलेजेसहरू छ नजिकैको, स्कुलमा डेली कम्युटिङ चाहिँ एकदमै सम्भवै छैन तिनीहरूको लागि, र अर्को चाहिँ यहाँको गाउँको हरेक घरको चाहिँ पशु छ क्या, त्यो नमेट्नै हो यिनीहरू, अनि जुलाईदेखि लगभग अगस्तसम्म 2-3 महिना तपाईँको यो मोला पास भन्छ, लगभग दिनभरि लाग्ने डाँडा पछाडि जान्छ, अनि परिवार घरमा कोही हेर्न नहुने रहेछ बच्चाले, जसको घरमा मान्छे पुग्दैन बच्चाले हेर्नलाई, अनि त्यसको बच्चा चाहिँ यहाँ ल्याएर राख्ने हो। हिउँदो पनि ठ्याक्कै यो गाउँमा सायद अक्टोबर नोभेम्बर पछि एकजना घरबाट पनि धुवा निस्किन्छ, सबै विन्टर पास्चरमा जान्छ, हाम्रो यो पास्चर चाहिँ सिजनली हुन्छ, समरमा अनि एकदम अग्लो ठाउँमा 5000 भन्दा माथि को त्यसमा जानु पर्यो. हिउँदोमा चाहिँ जहाँ अलिकति जाङहरू भरिछ भुसहरू हिउँले घाँस छेक्दा पनि त्यो जाङहरू बस्छ नि, त्यस्तो खालको ठाउँ अनि अलि हावा कम लाग्ने ठाउँमा चाहिँ जान्छ. 2014 यस्तो थियो, यो 2024 ठ्याक्कै 10 वर्ष
4: गोठ जस्तै रहेछ. त्यो बेलामा त कस्तो लाग्छ तपाईँलाई यो बाटो यो बनेको यात्रा?
1: धेरै राम्रो हुने.
4: तपाईँ यो हुँदाखेरि आउनुभयो भने त
1: यो हुँदाखेरि मैले यो खोटाभित्र 3-4 वर्ष सुते होला.

0: मनको एउटा कुनामा चित्रकार बन्ने सपना भरभराउँदछ, तर क्यानभास रिक्त छ। छिरिङलाई स्कूल कसैको जिम्मा लगाएर फेरि रंगहरूसँग खेल्न मन छ, तर सकेका छैनन्।
1: कोही आइदियो भने मलाई सजिलो हुन्थ्यो क्या।
2: तपाईँको मन चाहिँ एउटा पेन्टिङमै छ अझै।
1: मलाई त्यहाँ गर्न पाएन नि। 10 वर्ष काम गरेर 10 वर्षपछि आफ्नोमा लाग्छु भन्ने सोचे मैले। 10 वर्षमा स्कुल एकदम बलियो हुन्छ, एकदम गाउँले बुझ्छ, आफैले सञ्चालन गर्छ कहाँबाट जुटाएर। अनि म त बल्ल आफ्नो करियरतिर आफ्नो पेन्टिङतिर लाग्छु, बरु म हुन्छ नि त्यो गर्छु भनेको। 10 वर्ष गयो हाम्रो 2024 छोड्यो भने ल्याप्पै जिरोमा जाने रहेछ।
2: अब कहिले लाग्न पाएन,
1: मान्छे पाएन, मलाई अलि सक्षम मान्छे चाहियो। पर्सनली म जहाँ पुग्नु पर्थ्यो त्यहाँ म पुगेन जस्तै लाग्छ, पर्सनली आफ्नो लागि। तर गाउँको लागि चाहिँ गरेछु, होइन समाजको लागि गरे ठिक छ, तर पेन्टिङमा चाहिँ अलि ठुलो नै रहर थियो, अझै छ। त्यो युरोपमा जाँदाखेरि त्यो मेरो लागि एउटा कल्चरल टोर थियो, त्यही पेन्टिङकै लागि गएको हेर्नलाई। कुनै पनि त्यो ग्यालेरीहरू म्युजियम्सहरू छोडेन मैले, आफ्नै लगानी गरेर गएँ। जस त्यहाँबाट चाहिँ आँखा चाहिँ खुलायो। एकाडेमिकली जान पाउनेहरूले चाहिँ त्यो कलेजमा सिकाउँथ्यो होला पेन्टिङको त्यो हिस्ट्री, मैले चाहिँ त्यो लाइफ पेन्टिङ देखेर चाहिँ बुझेँ।
3: यो प्रिन्टहरू हो सबै, ए ओरिजिनल होइन, ओरिजिनल होइन, ओरिजिनल एउटा पनि बाँकी जाँदैन। मैले चाहिँ यसमा एउटा हाम्रो टिबेटन लोकल स्टाइल हो यो बादलहरू लेख्ने चाहिँ, सँगै अलि रियलिस्टिकसँग मर्च गरेर केही हुन्छ कि भनेर स्टडी गरेको। यो चिन्छ होला नि तपाईँ
4: चिन्छ
3: सिन्ने। अनि मैले यो अलिक सस्तोमा दिएँ उसलाई, अनि सहयोग गर्नु पऱ्यो भनेर यहाँ हाम्रो अहिले एउटा पावर अहिले जुन चलेको भए त्यहाँबाट सहयोग पाएँ। अनि वर्षे पछि एउटा टिचरको स्यालेरी चाहिँ उहाँबाट दिन्छ। पेन्टिङबाटै कनेक्सन भयो प्रयास मान्छेहरूसँग, यो चाहिँ पुरानो हो। म पहिला जाँदाखेरि लेखिसकेको थिएँ प्रयास उता ग्रुपतिर, मैले
4: एक्जिबिसनकै लागि जानुभयो
3: एकचोटि दुईचोटि गएँ। यो चाहिँ चाइनाको बोर्डर मार्केटबाट फर्केर आउँदाखेरि अनि मोटरसाइकल भने आयो, याकमा आयो, चाइनिज लेखेकोहरू आयो, सामान लिएर आयो।
1: बुवा चाहिँ कलाकार थियो क्या, हाम्रो आर्टिस्ट लोकल त्यो थियो, थाङ्गा आर्टिस्ट थियो। त्यहाँबाट सानैदेखि चाहिँ त्यसले हो, सानैदेखि अलिकति कलरफुल देख्ने भनेको उहाँकै कलरहरू, उहाँको आर्टवर्कहरू त्यसरी इन्सपायर भएको रहेछ। गुम्बामा जाँदाखेरि त्यो विशेष छुट्टै हामीलाई पेन्टिङ सिकाएन नि, आफैले सेल्फ ट्रेन्ड हो पुरै। आफ्नो त्यो प्यासनलाई मैले छोडेन सानो हुन्थेँ।
2: घरमा को को हुनुहुन्छ नि तपाईँको
1: घरमा? म चाहिँ उता तिन्जेमा जोइमा गएँ, उतै विवाह भयो मेरो
2: घर।
1: मेरो परिवार तिन्जेमा छ हजुर, बुढीको घरमा गएँ म।
2: ए त्यस्तो चलन हुन्छ
1: यताले?
2: तपाईँको घर तिन्जे?
1: तिन्जेमा काम गर्ने क्रममा भेटेँ क्या त्यहाँ
2: ए
1: बुढीलाई,
2: तिन्जे पढाउने क्रममा।
1: सासु आमा अनि वाइफ अनि दुईटा बच्चा छ।
2: ए कत्र कत्र?
1: एउटा भर्खर 2 वर्षको भयो, एउटा चाहिँ 10 वर्षको होला, कक्षा 5 पर्छ।
2: गाउँमै?
1: गाउँमै उतै तिन्जे।
2: अनि हजुरको श्रीमतीले के काम गर्नुहुन्छ?
1: त्यही खेतको काम गर्ने हो, अनि हल्का त्यो बाख्रा बेराहरू छ, गाईहरू छ, उता चाहिँ गाई पनि पाल्छ, गाईहरू छ।
3: यहाँ हरेक कुरा ढिलो गएको जस्तो देख्छ, हाम्रो मन उकुस मुकुस हुँदैन, के गरौँ जस्तो रेस्टलेस हुँदैन, किनभने गर्नुलाई अप्सनै छैन, त्यो थाहा हुन्छ, अनि रिल्याक्स।

0: उपल्लो डोल्पाका नीला आकाश र तरेली पहाड़हरू घुम्न जानेहरूलाई दुई चार दिन रमाइलो लाग्छन्। वर्षभरिको यहाँको जिन्दगी बाँच्न सजिलो छैन, त्यसैले यहाँ स्कूल पढ़ाउने शिक्षकहरू पाउने गाह्रो हुन्छ। काठमाडौँमै जन्मे हुर्केका सन्दीप भने अपवाद भएका छन्। कुनै दिन फोक्सुण्डो ताल घुम्न आएका सन्दीपलाई डोल्पाली मायाले यतै बाँधेर राखेको छ।
1: छुट्टा हाई फिल हुन्छ कि लाइफको, बजारसँग बसेर यसो घुम्नु यताउता, अनि कोजी रहन्छ।
2: तपाईँ डोल्पा आएको कति वर्ष भयो पहिलोचोटि डोल्पा आएको?
1: फर्स्ट टाइम त म हजुरको 21 मा थिएँ। त्यो बेलामा चाहिँ धोगढ उता नुमाला गएर फोक्सुन्डो
2: पढाउन नै आउनुभयो?
1: होइन, घुम्न आएर फोक्सुन्डो घुम्न गएको।
2: घुम्न
1: त्यहाँ चाहिँ धोगढ जस्तो नुमाला हुँदै त्यहाँ गयो, अनि त्यहाँ गएपछि त्यहाँ ठ्याक्कै धोमा स्कुल देखेँ। त्यसपछि त्यो एउटाले तानी हाल्यो मलाई।
2: घुम्न आउँदैखेरि तपाईँ यहाँको स्कुल देखेर तानिनु?
1: हजुर हजुर, एकदम कन्टेन्ट छु क्या म, लाइक आइम डन भने जस्तो। अब योभन्दा बरु मलाई केही चाहिँदैन भने जस्तो थिएँ।
2: पहिला चाहिँ के गर्छु जिन्दगीमा भन्ने थियो, के चाहिन्छ भन्ने थियो, सपना के थियो तपाईँको?
1: फिल्ममेकरै भन्ने खा एकदम इच्छा थियो। अनि पछि यतिकै अब इन्ट्रेस्ट हराउँदै गयो भनौँ न।
2: तपाईँको बारेमा भन्नु, तपाईँको पास झन् कसरी हुर्किनु भयो, कुन कुन बाटोले तपाईँलाई यहाँ डोल्पासम्म लिएर आयो?
1: हुर्किन त अब काठमाडौँमै हुर्केँ, हजुरदेखि त्यही पढेँ, त्यही गरेँ, त्यही त छ। त्यहाँ अलिकति एकदम सफोकेट हुने क्या म, अब मान्छेदेखि सफोकेट हुने, त्यो सिचुएसन इन्भाइरोमेन्ट सबै सफोकेट हुने। अनि यहाँ आउँदा चाहिँ सोल प्लेस जस्तो, अनि यो चाहिँ फेसबुकमा एड देखेँ मैले, अनि त्यहाँबाट सिधै अप्लाई गरेर आइहालेँ।
2: अनि त्यो डिसिजन गर्न सजिलो भयो, यत्तिकै भने जस्तो अप्लाई गरेँ आएँ भन्ने भयो कि
1: घरमा अलिक गाह्रो भयो सम्झनालाई? मेरो ठ्याक्कै त्यो पास चाहिँ ट्रेडिसनल करियर लिने चाहिँ मेरो होइन भनेर चाहिँ त्यो एउटा अहिले चाहिँ अलिअलि बुझ्नुहुन्छ।
2: त्यो ठाउँ के के फरक, के के नौलो लाग्यो सुरुमा आउँदा?
1: त्यो माया हुन्छ कि मान्छेहरूको, तपाईँ अब गाउँमा गयो सटर चिया खायो, उनीहरूसँग अब म गयो भने उनीहरूसँग छैन भने मलाई पकाएर दिन्छ कि उहाँहरूले। त्यो कसरी एक्सप्लेन गर्नु आउँदैन, त्यो छुट्टै छ क्या, मनै छुट्टै छ क्या, अब लाइक प्योर फर्म भन्छ नि, हार्ड टु प्योर फर्म त्यही। अनि बच्चासँग एकदमै रमाइलो भनेको छ, अति नै अब त्यो मलाई त्यो शब्दमा भन्न आउँदैन है, लाइक एकदम कन्टेन्ट छु क्या, फिलिङ छु क्या, मलाई मलाई एक्स्ट्रा केही पनि चाहिँदैन लाइफदेखि, अब
2: जिन्दगी
1: पूर्ण छ, एकदम पूर्ण छ, एकदमै पूर्ण छ। टच हुड म चाहिँ बच्चाहरूको धेरै नै ग्रो भएको छु जस्तो फिल हुन्छ क्या मलाई चाहिँ, जस्तो एउटा प्रपोज दिएछ क्या मलाई, लाइफको प्रपोज दिएछ क्या बच्चाहरूले। यहाँ यहाँको बच्चाहरू यस्तो रेजिलियन्ट छ, यस्तो विन्टरमा कसरी बस्नु गर्छ है, यहाँ पढ्न आउँछ, त्यसपछि फेरि गोठमा गयो, त्यहाँबाट यस्तो काम हुन्छ क्या, यस्तो काम हुन्छ, बान्नेदेखि गऱ्यो, त्यो रेजिलियन्स नै तान्ने क्या ह्युमन, यसरी त सर्भाइभ गरिरहेको छ होइन। अनि त्यो त, अनि त्यो रेजिलियन्स सँगसँगै मान्छे अरू जति के भन्छ त्यो दुःख पाए त्यति टफ हुनु पर्ने हो नि त, तर काइन्छ क्या, झन् काइन्छ क्या, अनि त्यो पार्ट झलै दामी लाग्ने। त्यो त कहिले तारा हेऱ्यो, अस्ति झ्याप्प तारा लागेको थियो, माथि टोल आयो, आफू कति सानो छु भनेर ठ्याक्कको थाहा पायो होइन, अवसर छ नि तारालाई हेर्दैछ।
0: छारका स्कुलमा भेटिन् सोनाम भुटी, नर्सरीलाई पढाउँदै गरेकी। यही गाउँकी सोनाम बुबा बितेपछि मित बुबाको सहयोगमा काठमाडौँ पढिन्। 11-12 पढ्ने खर्च थिएन। छिरिङले सोनामलाई शर्त राखे, तिमीलाई स्कूलले पढाइदिन्छ, पढाइसकेर यही स्कूलमा पढाउन आउनुपर्छ।
3: अनि तपाईँ काठमाडौँ पढेको मान्छे, उहाँ काठमाडौँतिर हुने पढाइ, त्यहाँ बच्चाहरूले पाउने सुविधा र आफ्नो गाउँको बच्चाहरूले पाउने सुविधा चाहिँ के फरक लाग्यो?
4: यहाँको बच्चाले चाहिँ इम्पोर्टेन्स बुझ्छ नि, पहिला देखेको हुँदैन, कापी कलम देख्यो भने यो के हो मिस भनेर एकदमै मक्क भयो, अब नाचा त फेरि पाउँदैन भन्यो भने ए हो र भनेर एकदमै अब जतन गरेर राख्छ।
3: पढाउने तरिका पढाइमा चाहिँ स्कूलहरूमा चाहिँ के फरक?
4: यहाँ चाहिँ सबभन्दा मेन कुरा चाहिँ त्यही हो, टिचर आउने मान्दैन, अब यहाँकै त पढेको लेखेको अब फर्स्ट जेनेरेसन नै हामी हो, पढाइ पाउने नै हामी हो, हामीभन्दा अगाडिकोलाई त पाएको पनि छैन, पढेर ठुलै भएको त्यस्तो देखेको छैन नि त। मैले इसिडी एलकेजी युकेजी त्यही त टिचर पाउँदैन अनि तिनटै क्लास मैले ह्यान्डल गर्नु परिरहेको छ, अनि अरूलाई हायर गर्यो भने पनि अब धेरै हाई हाई छ नि त, अनि टिचरहरू आउन मान्दैन, अनि तलको टिचरहरूले अब जति नै ठुलो स्यालेरी बढाएर दियो भने नि यो वर्ष टिक्ला अर्को वर्ष आउन मान्दैन। प्राय यहाँ छार्काको मान्छेहरूले चाहिँ बाख्रा पालन गर्छन्, किन अरू अरू ठाउँमा त यार्स पाउँछ नि त, छार्कामा चाहिँ पाउँदैन, त्यसैले बेलुका बाख्रा पालनको गोठमा जाने, दिउँसो आएर पढाउने। अहिले मम्मी चाहिँ फेरि यार्स टिप्दैछ उता अर्काको डाँडामा, धोको डाँडामा, बेलुका बेलुका चाहिँ साथी गर्न सघाउन जानु पर्यो, खोर भत्किन्छ कहिले काहीँ, गाह्रो
3: हुन्छ।
4: यता यो साइड छ नि हाम्रो, यतापट्टि खेत छ नि, त्यो साइडको भित्रबाट जानुपर्छ।
3: कति बेर लाग्छ यहाँबाट?
4: मेरो त झन् सबभन्दा नजिक हो, 1 घन्टा 30 मिनट त मजाले लाग्छ हिँडेर।
3: तपाईँ गएर काम भ्याएर फेरि फर्किनुहुन्छ?
4: म बेलुका जान्छु, अनि बेलुका गएर साथी सघाएर हाल्न साथी गरेर फेरि बिहान म त्यहाँबाट हिँडेर आएर अनि घरमा गएर अलिकति कामहरू छ भने गरेर यता आएर अनि काम।
3: कति धेरै काम गर्ने त?
4: काम प्याक हुन्छ बिहान बेलुका दुइटै।
3: बेलुका राति गोठमै बस्ने?
4: बेलुका गोठमै बस्ने उता।
0: सोनामलाई भ्याइ नभ्याइ हुन्छ, आमाहरूको गाउँमा यात्रा टिक्न गएकी छिन्। स्कूल सक्ने बित्तिकै सोनामलाई 2 घण्टा टाढाको गोठमा बाख्रा हेर्न जानुपर्छ, अनि भोलि बिहानै हतार हतार स्कूल पढाउन आइपुग्नुपर्छ। आजकल सोनामको दैनिकी यस्तै छ, स्कूल सकिएपछि हामी पनि सोनामकै पछि लाग्यौं। केको दुध हो?
4: बाख्राको
0: दुध खाने बाख्राको है?
4: बाख्राको, अनि यसको पनि हुन्छ, मलाई त्यो के भन्छ चाहिँ थाहा छैन, हाम्रोबाट चाहिँ ढी भन्छ, याकको बुढी हुन्छ नि हो, त्यसको दुध पनि हुन्छ। हाम्रो चौरी गाई नै छैन, हेर्ने मान्छे केटा चाहिन्छ नि त फेरि, अनि घरमा ड्याडी यताउता दाई कोही नभएको हुनाले छैन।
0: तपाईँ जेठी छोरी हो?
4: एक्लै छोरी, छोरा 3 जना छ, एउटा चाहिँ मेरो आफ्नै जाउले छ ट्विन्स, अनि एउटा दाई छ एउटा भाइ भइहाल्यो। जेठो दाई त ऊ त्यो फोटोमा भएको वाला चाहिँ हो, आँखा झिन्काई छ नि
0: ऊ, त्यो लामा?
4: लामामै हो, ट्विन्स भाइ पनि लामामै छ, अनि अर्को भाइ यतै भइहाल्यो, ड्याडी हुनुहुन्थ्यो त्यतिखेर चाहिँ। माथिको चाहिँ त्यो हाम्रो फ्यामिली फोटो, मम्मी हामी 3 जना अनि दाई।
0: लामा दाई चाहिँ कता हुनुहुन्छ त अहिले?
4: अहिले त इन्डियामा पढिरहनु भएछ, के वनराशी के भन्दो रहेछ त, अनि मेरो आफ्नै ट्विन्स वाला चाहिँ काठमाडौँमै छ, पार्किङमै लामामा पढिरहेछ। मेरो ड्याडी चाहिँ फोटोमा चाहिँ यहाँ छ, तर मेरो ड्याडी चाहिँ पहिला ठुलो मान्छे थियो भन्छ, यहाँ गाउँकै ठुलो त्यो क्या कामहरू गर्नेवाला, अनि पछि चाहिँ त्यही भयो, हामी सानो 4-5 वर्षको बेलामा, अनि त्यो यहाँमा के यस्तै चुनाव चलिरहेको रहेछ नि त, अनि ड्याडी भोटको लागि माथि तल जानुभयो जस्तो छ, अनि पछि त पोखरा बेनी उतातिर कहाँ बित्यो,
0: के भएर बितेको थाहा छैन।
4: हुनु चाहिँ सुसाइड गरेको भन्दो रहेछ, त्यो पछि चाहिँ बिस्तारै हामी सानै थियौँ, अन्त कति सानो सानो थियो, भर्खर 4-5 वर्षको त्यस्तै थियो, अनि पछि अनि त्यही भए पनि पढाउनु पर्छ भनेर अनि काठमाडौँ लग्यो, अनि काठमाडौँमै पढेर अहिले अब यत्रो 14-15 वर्ष बितिसक्यो। च्यापी हुन्न है, कस्तो पुरानो छ है हाम्रो घर, पुरानो लागेन तपाईँहरूलाई? माथि कालो कालो।
0: अनि यो चुलो चाहिँ?
4: यो त उता चाइनाबाट ल्याएको, सबै चाइनाबाटै हुन्थ्यो, हाम्रो अब भाषा पनि त्यही मिल्ने, सबै त्यहाँ मिल्ने, सबै त्यही हुन्थ्यो, अब अहिले चाहिँ यता मुस्ताङबाट बाटो आइरहेछ, अनि ठिक छ, नजिक पनि भएको छ, नभए पहिला हामी गाउँ आउन त लाग्थ्यो त्यस्तै 1 हप्ता त मजाले लाग्थ्यो काठमाडौँबाट गाउँ पुग्न, हिँडेर 3 दिन गाडीमा 2-3 दिन गर्दै, झन् दुनैबाट आयो भने त मजाले लाग्छ, 12-13 दिनै लाग्छ।
0: तपाईँलाई त सहरबाट गाउँ आउँदा कस्तो लाग्छ नि?
4: तातो ठाउँ बस्नै सक्दैन म त एकदमै गाह्रो हुँदो रहेछ खै सानोमा होस्टेलमा हुँदाखेरि स्कुलमा खै कसरी बस्यो स्कुलमा त एकदमै रमाइलो हुन्थ्यो मेरो स्कुल चाहिँ ठुलो पनि थियो अनि बाहिर धेरै जान नपाउने स्कुलमै हुर्केँ नि त अनि अचानक 11-12 कलेज पढ्न जाऊ गाडीमा चढ भन्दाखेरि त कस्तो गाह्रो हुने रहेछ अनि त्यहाँदेखि सिधै 12 सकाएर जसो तसो गरेर यता आइहालेँ रेनकोट चाहिँ लानु पर्ला पानी डेन्जर पर्यो भने फेरि राति खोर भत्क्यो भने त्यो यो गर्नुपर्छ कि
5: त्यो झोलामा चाहिँ कुन चाहिँ बुक छ
4: त्यही लाइसेन्सको बुक छ बेलुका गरी गरी पढ्न पायो भने पढ्छु त्यही हो
5: ल्याटिन भाषामा सोसियसको अर्थ के हुन्छ अरे
4: सहयोग थियो जस्तो लाग्यो सर
5: ल म त पास नगर्ने रहेछ है तपाईँले 11-12 के पढ्नु भएको
4: मैले एजुकेसनै पढेको
5: एजुकेसनै हो
4: फर्स्टमा चाहिँ नर्सिङ पढ्ने कुरा भयो अनि मेरो चाहिँ ठ्याक्कै 41 आएँ कि अनि त्यो 40 सिट छ अनि मेरो 41 छ अनि कसले छोड्छ त है अनि पढ्न पाएन अनि पछि सरले सामरूप सरसँग कुरा भयो अनि उहाँले तिमी पढ्ने भए हामी पढाउँछौँ अनि पछि आएर गाउँमै काम गर न त भन्नुभयो अब मलाई त्यही ठिक लाग्यो हुन्छ भनेर अनि 12 चाहिँ पढेँ
5: ए उहाँहरूले पढाउनु भयो स्कुलबाट
4: अनि अहिले आएर यहाँ काम गरेको ठ्याक्कै 2 भयो अहिले चाहिँ ठ्याक्कै ब्याचलर वा फर्स्ट इयर अनि त्यस्तै भयो
5: अब जाँच दिन फेरि जाने फर्स्ट इयरको
4: जाँच त मेरो छुट्टी सक्यो
5: ला
4: यसपालि त छिट्टो रहेछ नि अब इक्जाम सुरु हुन आँटिसक्यो आऊ भन्दो रहेछ म कसरी छोरीलाई आउनु एक्लै पनि जान सक्दैन कति टाढा छ अनि म त बरु ब्याग लागोस् अर्को वर्ष म काम गर्न आउँदिन अनि म तलै इक्जाम दिएर बस्छु भनेको त्यस्तो इक्जाम है
5: हुन्छ कहाँबाट आएको खोला यो
4: माथि छ यो त चाङबु भनेको चाहिँ खोला ठुलो भयो चाङजुङ भनेको चाहिँ खोला सानो
5: ए
4: सानो त्यो ठुलो
5: ए
4: कान्तु बेदो चाहिँ ओइ चिराएको थिएँ
5: है
4: मजाको थुक हिँड्दो आज फ्राइडे हो नि त नुहाइ धुवाई खेल्ने सबै चलिरहेको यो बस्यो ले ल दु चुक्कै कुन्सिरिङ चिला चु कुन्सिरा यो बजार चुक्कै औँ
5: के भन्छ
4: कहाँ जान आँटेको रे के गोठमा जान आँटेको भनेको कि त्यो मसँग बोल्नेहरू सबै मेरो बच्चाहरू हो
5: स्कुल पढ्न चाहिँ सबैजना
4: सबैजना अहिले त सबैले पठाएको छ हाम्रै पालामा पनि पठाउँदैन थियो पढेर के काम भनेर अहिले त सब पठाउँछ सानो बोल्न सक्ने नसक्ने सबै पठाउँछ बिस्तारै जाउँ म छिटो गइरहेछ हो
5: हामी त हिँड्न सक्दैन नि
4: ए म त म ढिलो गएको जस्तो
5: पढ्न काठमाडौँ गएपछि
4: हजुर
5: अनि गाउँ आउने गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन
4: त्यो एकचोटि भुइँचालो आएको थिएँ त त्यतिखेर म 4 थियो अनि त्यतिखेर आए त्योभन्दा अगाडि त कहिले आएन
5: कति वर्षसम्म आउनु भएन
4: नर्सरी अनि युकेजी 1, 2, 3 6-7 आएन रहेछ
5: अनि आमा भेटेन त्यो बेलामा
4: मम्मी एकचोटि चाहिँ काठमाडौँ आउनुभयो 1 हुँदाखेरि अनि त्यो पछि त आएन पछिसम्म आएन
5: अनि काठमाडौँ बसेको मान्छे त्यत्रो वर्षसम्म
4: हजुर
5: गाउँमा हिँड्ने बानी छ फेरि कसरी लाग्यो त तपाईँलाई
4: त्यहाँतिर त कम्प्लेन गर्ने ठाउँ छ नि त अब यो भएन त्यो साथीहरू सबैजना त्यस्तै हुन्छ
5: तर
4: यहाँ त म एक्लै नै सक्दिनँ भन्न त मिलेन नि त सबैजना गरिरहेको हुन्छ अनि आफू पनि बानी पर्ने रहेछ यतैबाट जानुपर्छ हामी
5: म पनि फर्किनु पर्यो नि यो खोलामा बाढी आयो भने चाहिँ कुन बाटो हिँड्ने नि
4: त्यो टाइममा हामी यहाँ जानु पर्दैन यो गोठमा यहाँ छार्कामा चाहिँ अब बाख्रा पाल्न नै सबैभन्दा यो धेरै अब अगाडिको काम भए पछाडि गोठ महिना महिनामा सरिरहेको छ डोल्पामा चाहिँ छार्का सबभन्दा ठुलो गाउँ पर्यो नि त अनि हाम्रो गाउँ झुप्प भयो भने नि डाँडा काँडा यति धेरै छ कि
5: जति
4: पनि जान मिल्छ अनि सर्छौँ हामी 1 महिनामा
5: ए
4: अहिले यहाँ पछि फेरि त्यहाँ पछि त्यहाँ 1 11-12 सर्छ
5: ए
4: अब हामी यही आउने थर्सडेमा सर्नुपर्छ
5: कहाँ जाने अनि सरेर
4: हाम्रै हाम्रो सबै त्यो टिबेटियन भाषा बोल्छ नि त
5: अनि
4: सो पारा भन्छ कि डाइस हुन्छ नि सो गर्छ अनि जसको धेरै आउँछ उसले राम्रो गोठ पाउँछ जसको छोरी आउँछ उसलाई अब अनि त्यो बाँकीवाला गोठहरू पाउँछ
5: चिठा जस्तो
4: त्यो पनि फेरि घरको छोराले मात्र गर्ने रहेछ क्या अब हाम्रो गोठ सर्दाखेरि मेरो भाइको नाम लिने अनि पारा गर्ने धेरै आयो भने अनि अब कुन गोठमा जाने भनेर धेरै अप्सन पाउँछ कि
5: अनि तपाईँहरूको यसपालि चाहिँ धेरै नम्बर आएको गोठ हो कि थोरै नम्बर आएको?
4: खोइ मलाई चाहिँ धेरै राम्रो लागेन, भिडै भिड्छ नि त अब यस्तोमा चढाउनु जानुपर्छ बाख्रा, अनि कति गाह्रो हुन्छ आफू फस्छ बिचमा अनि बाख्राको बच्चा आउन मान्दैन, यस्तो गाह्रो। अस्ति एक दिन म र हजुरआमा चढाउन गएको बाख्रा, अनि त्यो दिन त धेरै दुःख भएर हजुरआमा झन्डैले मरेको के, अनि पानी हुँदैन है, अनि पछि बेलुका हामी फिर्ता आउँदाखेरि त उहाँ त मुख सबै सुकेर यस्तो दुःख भएर म त के गर्ने गर्ने भएर नि, अब टावर पनि छैन अनि नेट पनि छैन, अनि हाम्रो त त्यही ओकेटोकी युज गर्छ नि त, अनि सबैले अब जो जसले अन गरे छ सबैले सुन्यो होला, अनि म त ओकेटोकीमा रुइरहेको कि ए मर्न आँट्यो पानी ल्याएर आऊ भनेर, अनि गाउँलेहरू फेरि दयालु छ नि त, अनि कुदी कुदी आएछ फेरि बिचरा,
5: हामी कुद्यो
4: टुप्पो
5: त्यहाँ पुग्नुपर्छ,
4: त्यहाँबाट पनि माथि पुग्नुपर्छ, यहाँ त हामी आज पनि पुगेको छैन। पोहोर साल छ नि, पोहोर साल चाहिँ नि हाम्रो गाउँमा कस्तो नराम्रो घटना घट्यो कि, यो हाम्रो पानी आउने ठाउँ है खोलाको कुलो, यो कुलोमा चाहिँ के भयो भन्दाखेरि माथिबाट ऊ त्यस्तो आएर के दुईजना दिदीलाई च्यापेर दुईजना दिदी नै बित्नु भयो के, त्यसैले यसपालि हाम्रो उतापट्टि खेतमा त्यस्तो केही काम छैन, अब फेरि भत्क्यो त बनाइदिएन त सरकारले, अनि छैन एउटा चाहिँ भर्खर भर्खर बिहे गर्नु भएको थियो, अनि अर्को त मेरै साथीकै मम्मी पर्यो, अब अहिले घर जति सबै उसले सम्हालेर बसिरहेछ, अनि उसले पढ्न पाएन।
5: तपाईँलाई त सास फेर्ने फुर्सद नै हुन रहेछ है?
4: बिजी हुन्छ धेरै, अनि कहिले कहिले उता अब अरू टिचरहरू चार बजेपछि आनन्द कहिले बसेको देख्छ नि त, अनि म पनि अर्को वर्ष अर्को अर्को ठाउँमा गएर गर्छु जस्तो हुन्छ कि, छोड्छु म गर्दिनँ भने विचार फेरि मम्मीले गर्नु पर्यो,
5: त्यही त
4: अनि हुँदैन।
5: ढुङ्गा फुटाएको कि झरेको?
4: यो त झरेकै हो
5: माथिबाट,
4: बाख्राको बच्चाहरू चकचके हुन्छ नि त, अनि यस्तोमा फस्छ कि, कसरी जाने अनि
5: यहाँ यहाँ गइदिन्छ है, त्यहाँ के घाँस हुन्छ र?
4: यस्तो भयो भने नि मान्छेहरू मक्ख हुन्छ है, घाँस छ भन्छ, किन अरू बेला यति हुँदैन नि त, रुखै छैन धेरै, सबभन्दा लामो रुख भनेको यति यति हुन्छ, त्यो पनि उता मात्र छ, अनि अरू त रुख पनि यत्रो यत्रो छ, अनि यहाँको बच्चाहरूलाई रुख भनेर पढाउनु पर्छ, देखेको छैन कस्तो हुन्छ भन्छ कि, यो चाहिँ स्याउको यो चाहिँ बनानाको भन्दै देखाउनु पर्छ, अनि बुझ्दैन ए सबै यस्तो छ, यस्तो त हामीले देखेको छैन अरूसम्म भन्छ कि।
5: उता काठमाडौँ पढ्न जाँदा कुन बाटो जानुभएको?
4: हामी त मुस्ताङकै हो, हामी त घोडाहरू लगेर जान्थ्यौँ, अनि अहिले घोडामा पनि चढ्दा चढ्दा निन्द्र लाग्ने कि, घोडा यसरी हिँडिरहेछ आफूलाई हेर्न निन्द्र लाग्छ, बाँक्यो भने खस्यो, अनि नभन्दा यत्तिकै हिँड्दा पनि, अनि ठाउँको नाम चाहिँ हामीले फाक्टुक केपा भन्छ, भिर मैले रुमाल बाँध्थ्यो, मेरो रुमाल भाइले बाँध्थ्यो, भाइको रुमाल मम्मीले बाँध्थ्यो, अनि हामी यसरी जान्थ्यौँ कि, एकजना खस्यो भने अर्कोले समात्छ भनेर, त्यतिखेर बाटो आउँछ भन्दाखेरि आफैलाई विश्वास लाग्ने नि, आउँदैन यस्तो ठाउँ बाटो कसरी आउँछ जस्तो लाग्थ्यो, अहिले त अब खोइ तिन चार वर्षमै कस्तो छिटो डेभलप भयो कि, बाटो नि आयो, ट्याक्टर हेर्न पायो, जिप पनि आयो। यसलाई चाहिँ हामीले कोकलाङ भन्छ धाराको नाम चाहिँ, अनि यो भित्र चाहिँ हामीले लायाक भन्छ,
5: लायाक
4: अहिले हामी गइरहेको चाहिँ फिलुङ हो, तपाईँले त्यो घाम लागेको जस्तो येल्लो देखिरहेछ हो, त्यसको पछाडि जानुपर्छ हामी, त्यहाँ त त्यस्तो जे भए पनि स्मेल कहिले आउँदैन, तल म त कहिले कहिले दुनैमा नागरिक बनाउनु जाँदाखेरि त पोहोर साल त म झन्डैले रोएको, अब यहाँबाट दुनै नागरिक बनाउनु जानुपर्छ है, अनि एउटा दुइटा के स्पेलिङ साइन मिले छैन भने फिर्ता पठाइदिन्छ, अनि फेरि यहाँ फिर्ता आयो, फेरि सतायो, फेरि तल गयो, अनि नबुझ्ने मान्छे बिचरा 10-12 दिन बस्छ त्यहाँ, ती खर्च उठ्छ नि, बुझ्दैन कसैलाई थाहा नै छैन यो ठाउँको बारेमा, केही एक्सिडेन्टले मर्ने भने नि भनिदिने कोही छैन, अनि अब तपाईँहरूले यसरी टिभी बनाउँछ, अनि अब चाहिँ अलिक चिन्छ कि जस्तो लाग्छ है यो गाउँ भनेर।
5: के के जनावर देखिन्छ यहाँ?
4: चितुवा त भन्छ रे, चितुवा आउँछ, उनीहरू बाख्रा खान आउँछ नि त, अनि हामीले अनौठो अनौठो आवाज निकालेर भगाउनु पर्छ कि, नत्र भए चितुवाले चाहिँ रगत चुस्यो फालिदिन्छ, रगत चुस्यो फालिदिन्छ,
5: चिल्ले पनि बाख्रा लान्छ भने हो,
4: चिल्ले लान्छ नि, उनीहरूलाई टिप्न सजिलो हुने रहेछ कि, यति गाह्रो हुन्छ बाख्रा चढाउन, खाना खाना पाउँदैन, उठेर माथि हेरेको हेरे भनेर
5: बस्छौँ यहाँ एकछिन हामी,
4: हुन्छ
5: यता बस्नु हुन्छ नि, ल
4: हाम्रो गाउँमा चाहिँ तिनवटा भगवान् छ भन्छ, एउटा चाहिँ तपाईँहरू फर्स्टमा आउनु भयो नि उताबाट, एउटा त्यहाँ मान्छ, एउटा यता मान्छ, एउटा चाहिँ हाम्रो स्कुलबाट आउँदाखेरि तपाईँहरू उकालो चढिसके पछाडि
5: छुट्टै
4: मुन्तिरको त्यो तिनवटा चाहिँ हाम्रो एकदमै अब गाउँलाई प्रोटेक्ट गर्ने भगवानहरू भनेर मान्दो रहेछ। वा हाम्रो बाबा धेरै ठुलो मान्छे थिए नि त, अनि सबै कुरा पुगेको थियो, सबै राम्रो, अब फ्यामिली सबै मिलेको कस्तो राम्रो थियो, अनि यस्तो रमाइलो थियो कि जिन्दगी, पछि त बित्यो भनेर हामीले सुन्यो, अनि हामीलाई अब बितेको त कस्तो हो थाहा छैन नि त, अनि एक वर्ष आउनु भएन, दुई वर्ष आउनु भएन, अनि हामी त किन आएन भन्थ्यो नि, मम्मीले बितिसक्यो भने बितेको चाहिँ कस्तो हो भन्थ्यो कि हराउँछ हो भन्थ्यो हामी, अनि फेरि हामी त अब तिन चारजना एउटै उमेरको हामी त दुई तिन वर्ष मात्रै ग्याप छ नि त, बच्चामा सबैजना बच्चै त हुन्छ नि, अनि पछि बाबा बितेपछि सबै जिम्मेवारी मम्मीकोमा आयो, अनि पछि मितबा हुनुहुन्छ नि त हाम्रो दुनैमा चाहिँ मितबा हुनुहुन्छ, अनि एकदमै राम्रो मान्छे हुनुहुन्छ, अनि उहाँले चाहिँ बच्चा यतिकै राखेर के काम गाउँमा राख्यो भने तिमी जस्तो दुःख पाउने हो अनि पढाउन ल्याऊ भनेरै, अनि उहाँले भनेको मानेर हामी काठमाडौँमा मितबासँगै गएर एडमिसन लिएर अनि पढ्यो, अनि छुट्दाखेरि चाहिँ अनौठो चाहिँ लाग्यो, त अब मम्मी भेट्दैन है, अब यो ठाउँ कस्तो हो, अनि त्यही हो सानोमा त अब भोटे भाषा मात्र बोल्न आउँछ, नेपाली एक थोक बोल्न आउँदैन, अनि उनीहरूले बोलेको केही नबुझ्ने, अनि पछि त नेपाली सिकेर आफ्नै भाषा बोलेर आउँदैन आफ्नो भाषा, मम्मी भेट्न आउँदाखेरि त अनि सबै बुझिरहेछ तर केही भन्ने आउँदैन कसरी भन्ने, अनि मम्मीले फेरि नेपाली बुझ्दैन, दुःख त दुःखै छ गाउँमा, बेलुका जानै पर्यो गोठ
5: पर्यो,
4: अनि बाख्रा हेर्नै पर्यो, अनि बाख्रा छैन भने केही छैन, अरूको ठाउँमा पनि यार्चा छ यो छ त्यो छ, हाम्रो त बाख्रा नै सबैभन्दा यो भयो नि त, तर अहिले रमाइलै छ गाउँमा आफ्नो त्यो जिन्दगी देखेर, अनि ए कस्तो दुखी रहेछु म त, त्यस्तो चाहिँ सोच आउँदैन है, रमाइलो छ त काठमाडौँमा कति गाह्रो छ बस्न,
5: के छ तपाईँको सपना अब?
4: मेरो अब अरू त के भन्ने, म त मम्मीलाई खुसी बनाउन चाहन्छु, अब उहाँले यति धेरै दुःख गरेको छ, अनि आफ्नो प्यासन फलो गरेर होस् जस उहाँलाई सुख बनाएर अनि राख्ने, राम्रोसँग हुन्छ नि राम्रोसँग सुखले पाल्न सकोस् भन्ने चाहिँ मेरो त्यो मात्र छ सपना।
5: के हो त्यो सुख भन्ने?
4: काठमाडौँमा कति अङ्कल आन्टीहरू देख्छन् त हामीले यत्तिकै बसिरहन्छ, मोबाइलहरू चलाएर यत्तिकै बसिरहन्छ, उनीहरू अझै यो पुगेन त्यो पुगेन यस्तो भयो भनेर हुन्छ नि, तर यहाँ त कम्प्लेन गर्ने ठाउँ छैन, जस म अब रेस्ट गर्छु अब म यो खान्छु भनेर, त्यो चाहिँ होस् के छैन, हतार हतार जहिले पनि कुदेको छ कुदेको छ, आज पनि त्यही भोलि पनि त्यही, अनि कस्तो लाग्ने कि बरु अब जे जस्तो भयो भने आनन्दले बस्न पाओस् खान पाओस्, अर्काको आमा जस्तै घरमा अब म स्कुलबाट फिर्ता आउँदाखेरि के छ भनेर चिया छ छोरी भनेर सँगै खान पाओस् त्यस्तो चाहिँ होस् जस्तो लाग्छ, त्यो भन्दा पनि बाख्रा बेच्दियो भने अलि यो होला कि जस्तो लाग्छ, अनि बिस्तारै बिस्तारै,
5: अनि त्यो पनि बेच्यो भने के गर्ने नि, के खाने नि त, फेरि अरू छैन भने त आम्दानी
4: छैन, तर आफैले गर्न सकिन्छ नि त, अब म पनि उहाँ जस्तै भएको भए त अब बिहे गरेर तिमी जाऊ अर्काको घर भन्ने हुन्छ, तर म त अब अलि पढेको छु, सोच्न सक्छु आफूले के राइट के रङ बुझ्न सक्छु, अनि कन्टेन्टहरू बनाएर पनि हाल्न सकियो, अनि टिचिङ काम गरेर पनि त अहिले सरकारले कति राम्रो योहरू गरिदिएको छ नि त, आफूले नाम निकाल्न सक्यो भने त तलब कति राम्रो छ, अनि त्यो काठमाडौँमा जस्तो अब पानीको बत्तीको त्यस्तो बिल त दिनुपर्ने छैन नि त, आफ्नै गाउँठाउँमा आनन्दले बस्न पाइयो, सबैजना त्यो बिजी भएको यताउता देख्यो भने मैले आमालाई आमा आज आनन्द गरौँ न, भोलि मर्न पनि त सक्छ, आज यस्तो गरौँ न भन्यो भने ए त्यसले त्यस्तो गरेर त्यस्तो गर्छ हामी यसरी बसेर हुन्छ भन्छ कि, अब छर्काको मान्छेहरू त यति बिजी छ नि, म त अचम्म लाग्छ यति बिजी छ, तर छैन के चेन्ज केही छैन, अनि त्यत्तिकै मर्छ उनीहरू।
5: तपाईँको प्यासन फलो गर्ने भन्नुभयो नि, के हो तपाईँको प्यासन चाहिँ?
4: टिचिङै गर्न मन छ तर एकदमै अवेर तरिकाले के, त्यो कुनै कुनै बेला त त्यो शिक्षालाई नै शिक्षा चाहिने हुँदो रहेछ क्या, बुकमै कस्तो ग्रुप भएको केटीलाई चाहिँ अनि अग्ली भनेर लेखिदिएको हुन्छ, अर्कोलाई चाहिँ राम्री, अनि त्यो बच्चाले पनि त्यही त सिक्दैन होइन, जो चिटिक्क परेको छ त्यो चाहिँ ए यो चाहिँ राम्री हो, अनि उनीहरूमा सानैदेखि इन्सिक्युरिटिज आउँछ,
5: कसले दिने होला है शिक्षालाई शिक्षा चाहिँ,
4: खै अब तपाईँ हामी जस्तै मान्छे त होला नि, त्यही हो मलाई चाहिँ अवेर गराउन मन छ, अनि घुम्न मन छ, अनि एउटा त त्यही हो, म त भने नि नभने नि तपाईँको भिडियोहरू कति हेर्छ नि त, अनि म त तपाईँ जस्तै गरेर कन्टेन्ट बनाउनु पाएको भए नि हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो कि मलाई, अनि त्यही हो।
6: दिस इज द भ्यू गाइज, छोटो नेता छ, अनि यहाँ चाहिँ हाम्रो गाउँ छ, अनि हाम्रो स्कुल चाहिँ यो भित्र छ, हेर्नु नि हिउँ परेर सबै घरहरू यस्तो, meet a country boy who is very hard working and what I'm going to next pasture agadi arko euta goat cha tesko naam chai sumbuter ho hamro naam hamro goat ko naam chai bhuko ho
4: uta bata aune pani chai seto cha ekdamai nun walai cha ke नुनले गर्दा ढुङ्गै हेर्नु न,
7: त्यही त ढुङ्गै अर्कै रहेछ है,
4: ऊ चाहिँ साइड साइडमा देख्नु भयो नुन, त्यो सबै नुन हो, बाख्राहरूले कति मजाले चाटेर खान्छ,
7: तपाईँहरूले
4: पर्दैन सबै डाँडाबाटै खान्छ उनीहरू आफैले, तलतिर चाहिँ बाख्रामा नुन दिँदो रहेछ नि त है, हाम्रोमा दिँदैन, हाम्रो चाहिँ एउटा कुरा चाहिँ के अनौठो छ भन्दाखेरि मेरो नाम चाहिँ सोनाम हो नि त, अनि सोनाम भुटी भयो है, अनि भुटी चाहिँ मेरो मिडल नेम हो, अनि जात चाहिँ गुरुङ, अनि भुटी चाहिँ किन राखेको रे भन्दाखेरि छोरा जन्मोस् भनेर राखेको रे कि, फुमो भनेको केटी भयो, अनि फू भनेको छोरा, अनि ठिक भनेको चाहिँ ठिक भनेको चाहिँ ल्याएर आऊ भनेको, अनि म पछि चाहिँ छोरा ल्याएर आऊ भनेको, राम्रोसँग सोच्ने भने त त्यो नाममै कति डिस्क्रिमिनेसन छ नि त है, तिमी जन्म्यो तर हामीलाई छोरै चाहियो होला,
7: सचिदेले
4: मेरो आनी हो,
7: कता हिँड्नु भएको छ उहाँ,
4: गोठमा उहाँहरूको सबभन्दा टाढा हो, माथि जानुपर्छ हाम्रो सबभन्दा नजिक हो झन्,
7: हामीलाई त यही टाढा लागिसक्यो,
4: त्यतिको डबल जानुपर्छ, बाख्रा चराउने टर्न हो उहाँहरूको,
7: के हो बाख्रा चराउने टर्न भनेको,
4: आफ्नो आफ्नो पालो आउँछ नि, अनि बिस बिसवटा बाख्राको एक एक दिन चराउँछ नि त, अनि आफ्नो पालो आएपछि चराउनु पर्छ,
7: एकजनाको पालो कति दिन पर्छ,
4: बिस बाख्राको एक दिन, प्रायको चाहिँ तीन दिन चार दिन त्यस्तो छ, हाम्रो त एक दिन मात्र छ,
7: बिसवटा छ बाख्रा,
4: तिसवटा छ,
7: तिसवटा
4: दसवटा चाहिँ बिस बिस जोड्दै जान्छ, त्यो ठाउँको नाम चाहिँ लालुङ हो, त्यो बाख्रा चलाउने मान्छेले चाहिँ अब त्यो चितुवाहरू नआओस् भनेर अनौठो अनौठो आवाजहरू निकाल्ने रहेछ, अनि त्यो आवाज चाहिँ यता यता टिको भएर ठोकेर मैले चाहिँ केटीहरू रुएको कस्तो कस्तो सुन्ने के, अनि मलाई डर लाग्ने झन् अहिले चाहिँ नर्मल लाग्छ है, के केही त हुँदैन जस्तो लाग्छ,
8: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही दाङमा,
9: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू,
10: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
8: अन्य सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू,
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ, फोन नम्बर 082-5563-218,
14: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ,
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
17: फोन नम्बर 082-5563-479,
16: मोबाइल नम्बर 98-4-94-67-487।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिनुभएको छ। बाढ़ीको पानी वा बाढ़ीले सोहेको पानी पिउनाले झाडापखाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका छन्। शुक्र राष्ट्र अपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाई ध्यान दिनु हो। यस्तो अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलिन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ए जस्ता रोगको संक्रमण पनि हुन सक्दछ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किट जन्ने भन्दा पनि शुरूआती दिनमा पानी रोगको बढ़ी सम्भावना रहने बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेषत बाल बालिका, वृद्ध वृद्ध, गर्भवती तथा दीर्घ रोग भएका बिरामीलाई जोगाउनु पर्ने बताउनुभयो। डाक्टर पुनका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न सकिएन भने त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ। यस्तै बाढ़ी प्रभावित जिल्ला मध्येको नुवाकोटको विद्रु नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमूना लिने क्रममा 15 वटा पिउने पानी को नमूना मध्ये 5 वटामा इकोलीको संक्रमण भेटिएको छ। रसुवा बाढ़ीमा बेपत्ता भएका सोल्यानका 51 जना नागरिकको अवस्था अझै पत्ता नलागेपछि उनीहरूका नजिकका पारिवारिक सदस्यबाट डीएनए परीक्षणका लागि नमूना संकलन थालिएको छ। जिल्ला प्रहरी कार्यालय सोल्यानको सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी आइतबारदेखि जिल्ला अस्पतालमा नमूना संकलन शुरू गरिएको हो। बाढ़ीपछि लामो समयसम्म बेपत्ता नागरिकको अवस्था पत्ता नलागेपछि सम्भावित शव तथा मानव अंगको पहिचानमा सहयोग पुगोस् भन्ने उद्देश्यले डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभएको छ। संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइने उहाँले बताउनुभयो। सम्बन्धित स्थानीय तहले बेपत्ता नागरिकका परिवारका सबैभन्दा नजिकका व्यक्तिलाई पठाउनु भएको छ। नाता खुल्ने कागजात तथा आवश्यक फारम भरेपछि स्वास्थ्य जाँच सेवा कार्यालयमा पठाइने गरिएको छ। केही आफन्तले अन्यत्रबाट नमूना दिइसकेकाले उनीहरूको पुनः नमूना संकलन गर्न नपर्ने प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारले 2080 कार्तिक 17 गते जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्था मध्ये 2 आर्थिक वर्षमा 82 वटा भवन निर्माण सम्पन्न गरेको छ। निर्माण सम्पन्न भएका मध्ये 67 वटा सामुदायिक विद्यालय र 15 वटा स्वास्थ्य संस्था रहेका छन्। भूकम्पका कारण जाजरकोट, रूकुम पश्चिम र सल्यानका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनामा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले प्राथमिकताका आधारमा पुननिर्माण अघि बढ़ाएको थियो। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सीडी प्रेम ओलीका अनुसार हालसम्म 82 वटा संरचना निर्माण सम्पन्न भएका छन् भने थप 44 वटा संरचना निर्माणाधीन अवस्थामा रहेका छन्। र प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहरात र खटेका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको तीव्र निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार 3 वटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 13,391 जनाको उद्धार गरिएको छ। घाइतेलाई स्थल मार्ग तथा हेलिकप्टर मार्फत उद्धार गरी अस्पताल पुर्याउनेदेखि सब व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण र प्रभावितलाई मनोबल बढ़ाउने काममा सुरक्षाकर्मी अहरात्र खटिएका छन्। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
3: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
4: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
6: खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082

0: पार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
5: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हार्ड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-98-78-1817 र 98-78-35-645।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कोराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: পদার্থরু কোকোনট শোকোনট ভিটা মিল্ক বাটার ফ্রাইড ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট
1: হেরা হেরা হেরা ইয়ো হো হামরো চয়েস কোদোকো ডাইজেস্টিভ র কুকি চাহাই নাইস অডগুরি
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
8: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: नाक बुझिने सिँगान आइरहने पहेँलो गराउने सिँगान आउने हाच्छु आइरहने गन्ध खा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
8: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
9: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
8: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
10: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
11: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार
9: समय बिहान 10 बजेदेखि
8: फोनबाट पनि नाम दर्ता गर्न सकिने
9: नोट कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
6: सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
12: मध्य पश्चिम यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका पूर्वाधार विकास तर्फका 116 योजना सम्पन्न गरेको छ। सम्पन्न योजना मध्ये अधिकांश सड़क निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित छन्। सड़क पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा 3 ठूला पुल समेत निर्माण सम्पन्न भएका छन्। उहाँले नेपालगंज विशालचोक हुँदै जानकी गाउँपालिका जाने सड़क अन्तर्गत किरण नाला पुल, खजुराको सिमलघारी उडरापुर सड़क अन्तर्गत जेठी नाला पुल र राप्ती सोनारी नौको अर्गानिक टोलदेखि तल्न खैरिनी जोड्ने सड़क अन्तर्गत गेरुवा खोला पुल निर्माण सम्पन्न भएको बताउनुभयो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा कच्चा पदार्थको अभाव तथा निर्माण सामग्रीको मूल्य वृद्धिका कारण केही योजनाको कार्यान्वयन प्रभावित भएको थियो। योजना छनौट तथा व्यवस्थापनमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टे वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिनुभएको छ। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाड़ापखाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु हो। यस्तो अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलिन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य भन्दा पनि शुरूआती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहने बताउनु भएको छ। रसुवा बाढ़ीमा बेपत्ता भएका सल्यानका 51 जना नागरिकको अवस्था अझै पत्ता नलागेपछि उनीहरूका नजिकका पारिवारिक सदस्यबाट डीएनए परीक्षणका लागि नमूना संकलन थालिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी आइतबारदेखि जिल्ला अस्पतालमा नमूना संकलन शुरू गरिएको हो। बाढ़ीपछि लामो समयसम्म बेपत्ता नागरिकको अवस्था पत्ता नलागेपछि सम्भावित शव तथा मानव अंगको पहिचानमा सहयोग पुगोस् भन्ने उद्देश्यले डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीले बताउनुभयो। संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइने उहाँले बताउनुभयो। सम्बन्धित स्थानीय तहले बेपत्ता नागरिकका परिवारका सबैभन्दा नजिकका व्यक्तिलाई पठाउनु भएको छ। केही आफन्तले अन्यत्रैबाट नमूना दिइसकेकाले उनीहरूको पुनः नमूना संकलन गर्न नपर्ने प्रहरीले जनाएको छ। बेपत्ता नागरिकका सबैभन्दा नजिकका पारिवारिक सदस्यको डीएनए नमूना परीक्षण गरी सरकारद्वारा व्यवस्थापन गरिएका तथा पहिचान हुन बाँकी शवबाट संकलित डीएनएसँग मिलान गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै प्रक्रिया अघि बढ़ाइएको हो। र कर्णाली प्रदेश सरकारले 2080 आर्थिक सत्र गते जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्था मध्ये दुई आर्थिक वर्षमा 82 भवन निर्माण सम्पन्न गरेको छ। निर्माण सम्पन्न भएका मध्ये 67 सामुदायिक विद्यालय र 15 स्वास्थ्य संस्था रहेका छन्। भूकम्पका कारण जाजरकोट, रूकुम पश्चिम र सल्यानका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनामा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले प्राथमिकताका आधारमा पुननिर्माण अघि बढ़ाएको थियो। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सीडी प्रेम ओलीका अनुसार हालसम्म 82 संरचना निर्माण सम्पन्न भएका छन् भने थप 44 संरचना निर्माणाधीन अवस्थामा रहेका छन्। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 082-565-775।
3: सम्पर्क नम्बर 98-478-26-873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: यो दाँत दुखेर मर्नु भयो।
12: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
11: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
12: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
11: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
12: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
13: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
14: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
15: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
17: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
7: सम्पर्क फोन नम्बर 082-568-36।

0: समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: अब हाम्रै खोराहिदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू,
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
4: सामान्य किराले खाएको दाँत भर्ने,
3: मेसिनद्वारा आरसीटी गर्ने,
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
3: खोल लगाउने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
4: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: అంగా ఉండండి, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957. त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि.
3: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू.
4: विस्तृत आँखा परीक्षण उपचार.
1: बाल दृष्टि रोग निदान उपचार.
3: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
4: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार.
3: कन्ट्याक्ट लेन्स सेवा.
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श.
3: कृत्रिम आँखा फिटिङ गरिन्छ.
4: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ.
3: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू. अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
3: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
4: डबल भिजन उपचार,
3: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिने.

0: निप्टाउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
1: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
0: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
1: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
3: फोन नम्बर 9899-84602 र 9864-83-74।

0: 别火车。
1: यहाँ थुप्रै मोडेर घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम वकाली ओराली।

नमस्ते नमस्कार अनि लोक सांगीतिक विवादन सबै सबै रेडियो प्रेमी श्रोता मनहरुमा अवधिको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुतिलाई लोक तथा दोहोरी गीत संगीतको संगालो रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सँगसँगै र आज प्रविधि संयोजनमा हुनुहुन्छ सीमा पाण्डे. यहाँ सँगसँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सुमधुर आवाजका बाँकी लोकगीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट. हजुर श्रोता, आज के गरिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ है आजको यो दिनमा, यो सोमबारको दिन के गर्दै हुनुहुन्छ त, के गर्दै यात्रा गरिराख्नु भएको छ? हजुर भने सोमबार आइपुग्यो है. हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकेपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईँको मिठो मिठो प्रतिभाहरू सुन्दै तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्दै यहाँ रहने गर्छौं. त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबारले बसाई लिएर उपस्थित भइसक्यौं. आज पनि यो श्रृंखला निकै भन्दा निकै रमाइलो यात्रा हुनेछ. आज भने तपाईँहरूले हामीलाई सुन्न सक्नुहुन्छ 91.4 मेगाहर्जबाट लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा, अनि हामी भने गुनगुनाउँदैछौ तपाईँहरूमा 91.4 मेगाहर्जबाट. तपाईँहरूले हामीलाई सुन्न सक्नुहुनेछ हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radioMP.org लगइन गर्नुहोला अनि सुन्न पनि सहज हुनेछ. मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ. आज पनि हामीले तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुन्नेछौ. अवश्य पनि तपाईँहरूले सुनाउनु हुनेछ. कसरी सुनाउने, तपाईँसँग लुकेर रहेको प्रतिभालाई सुनाउने अवसर पाउनु भएको छैन, सुनाउन पाए हुन्थ्यो भन्ने लाग्छ भने 082-5608-54 यो नम्बरको सहारा लिएर सहभागिता जनाउन सक्नुहुनेछ. मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर तपाईँले रेडियो मध्य पश्चिम एफएम भनेर खोज्नुभयो भने त्यहाँ पाउनुहुनेछ. त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ, त्यहाँ हेर्न सक्नुहुनेछ, अनि सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ है. त हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्य पश्चिम एफएम. तपाईँहरूले त्यहाँ गएर कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्ट पनि मैले वाचन गर्नेछु अवश्य पनि है. त त्यहाँ जानुहोला, कमेन्ट गर्नुहोला, तपाईँहरूका कमेन्टले पनि अवश्य पनि स्थान पाउनेछन् आजको यो व्यवसायमा. तपाईँहरूका कमेन्ट पनि वाचन त गर्नै पर्यो क्यारे होइन, समय अवधिभर हामी यहाँ छँदैछौ तपाईँहरूको कमेन्ट वाचन गर्नको लागि, अनि त्यसपछि भने तपाईँहरूको टेलिफोन लिनको लागि यहाँ छँदैछौ क्यारे. अवश्य पनि स्थान पाउँछन् तपाईँहरूको कमेन्टले, त्यहाँ गएर कमेन्ट गर्नुहोला. यति बेला भने एउटा गीत राखौँ भन्ने मलाई लागिराखेको छ. म मात्रै गति बोल्नु, तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्छ. यति बेला भने तपाईँहरूमा यो मिठो गीत सुन्दै गर्नुहोला, अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि हामी यहाँ उपस्थित हुनेछौ. यति बेला यो मिठो गीत तपाईँहरूको लागि

एकदमै मिठो मिठो गीतहरू हामीले प्रस्तुत गरेका छौँ। आजको यो बसाई पनि एकदमै रमाइलो यात्रा हुँदैछ क्यारे। आजको यो सोमबार श्रृङ्खला रमाइलो हुन्छ नै क्यारे। आज तपाईँको टेलिफोन आउन नै बाँकी छ, तपाईँहरूसँग भलाकुसारी गर्न नै बाँकी छ। अत्यन्त मिठो विष्णु बाजीको समुद्र आवाजमा रहेको तीज गीत हामीले प्रस्तुत गरेका छौँ होइन। आजको बसाईमा अब यस्तै यस्तै मिठो मिठो गीतहरू सुनाउने, सुन्ने, तपाईँहरूका कमेन्टहरू वाचन गर्ने यस्तो यात्रा गर्छौ आजको दिनमा। आउँदै गर्नु होला है त, कुराकानी गरौँ होला 082-85-854-54 टेलिफोन गर्नुहोला। जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। मिठो माया, मिठो सुनाएको छ, अवश्य पनि अन्तिम अन्तिमसम्म सुन्नुहुनेछ अनि टेलिफोन पनि गर्नुहुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। हामी फेसबुक लाइभमा पनि छौँ है त, हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम। तपाईँहरू त्यहाँ गएर कमेन्ट गर्नुभयो भने अवश्य पनि तपाईँहरूका कमेन्टले स्थान पाउनेछन्। अनि तपाईँहरूबाट पनि एउटा कुराको आशा पनि राखेको छु मैले, हाम्रो लाइभलाई सेयर गरेर धेरैमा धेरै पुर्याइदिनु हुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। आजको यो बसाइमा तपाईँहरूसँग भलाकुसारी त गर्नै पर्यो होइन, तपाईँहरूका कमेन्ट पनि वाचन गर्नै पर्यो। आफ्नो साथीभाइ छरछिमेकीहरूलाई सम्झन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला है त, कमेन्ट मार्फत सम्झन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। अनि मैले तपाईँहरूको साथीभाइ इष्टमित्र छरछिमेकहरू कहाँ तपाईँहरूको कमेन्टहरू वाचन गरेर सुनाइदिनेछु अवश्य पनि आजको दिनमा होइन। घाम लागिराखेको छ बाहिर, के गर्दै हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई के को माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ अवश्य पनि यिनी कुराहरू पनि गर्नेछौ। आजको बसाइमा रमाइलो यात्रा हुनेछ। मलाई प्रिय संयोजनबाट पनि सीमा पाण्डेजी हुनुहुन्छ, यहाँको साथ मिलिराखेको छ यति बेला होइन। अनि आजको बसाइमा अब भने फेरि पनि एउटा गीत प्रस्तुत गरौँ गरौँ भन्ने मलाई लागिराखेको छ। अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि यहाँ आउनेछौ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोला। तपाईँहरूसँग भलाकुसारी गर्नको लागि हामी यहाँ छँदैछौ, सुन्दै गर्नुहोस्।

एकदमै साह्रो बेइमानी मायाले छाती चरकै हाम्रो सीमाजीले पनि मिठो मिठो गीतहरू ल्याउनुहुन्छ त कता हो यो फेरि बेइमानी मायाले छाती चरकै यस्तै यस्तै गीतहरू ल्याउनुहुन्छ होइन आजको यो बसाइ पनि एकदमै रमाइलो भइराखेको छ तपाईँहरूमा हामीले यस्तै मिठो मिठो गीतहरू सुनाइराखेका छौँ हजुरको यो बसाइमा अब तपाईँहरूले कमेन्ट गर्नलाई त हाम्रो फेसबुक लाइभमा तपाईँहरूका कमेन्ट पनि वाचन गर्नेछु टेलिफोन पनि गर्दै गर्नलाई त तपाईँहरूको कमेन्ट पनि अवश्य पनि मैले वाचन गर्छु टेलिफोन गर्नलाई सुने भयो 80 65 854 यो नम्बर खुला छोडेका छौँ हाम्रो फेसबुक लाइभमा भने दङ्गाली कान्छा यहाँले कमेन्ट गर्नुभएको रहेछ म पनि सुन्दैछु है दाङ नारायणपुरको मान्छे हाल सौदीबाट राजबाबु आर्सी अब बज्ने गीत मेरा सम्पूर्ण साथीहरूलाई ओके बबाई भन्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद है त मिठो माया मिठो सम्झना छ धेरै दिनपछि मैले तपाईँको कमेन्ट देखेँ राज्य है हाम्रो लाइभलाई पनि सेयर गरेर धेरैमा धेरै पुर्याउनु हुनेछ भन्ने कुरा मलाई लागिराखेको छ अनि थमन प्रेयरले पनि भन्नुहुन्छ नमस्ते नमस्कार नारायणजी के छ हजुरको खबर सन्चै हुनुहुन्छ म भारतको चेन्नईबाट सुन्दैछु अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ते अनि कार्यक्रम सुनेर बस्नुभएका सबै सबैमा मिठो माया छ है भन्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद है त मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि सुनिराखेको जानकारी गराउनु भयो एकदमै खुसी लाग्यो अनि रामलाल सुमन पनि भन्नुहुन्छ हाई नमस्कार हजुर मलेसियाको पेनाङदेखि म रामलाल सुमन कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरू भनेर अप्सरा दाहाल जमिनदार भएको इमान्दार छोरो होइन पवित्र राई अनिता राई मिडिया प्रेमी निर्मला बने कविता गतानी भनेर यस्तै धेरैजनाको नाम मेन्सन गर्नुभएको रहेछ हाम्रो रमलालजीले रमलालजी तपाईँका सम्पूर्ण साथीहरूको नाम मैले वाचन गर्न सकेन सबैजनालाई धेरै धेरै धन्यवाद मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि एसके परिवर्तन यहाँले कमेन्ट पनि गर्नुभएको छ यहाँले सुनिराखेको जानकारी गराउनु भएको छ होइन यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु मिठो माया मिठो सम्झना छ यो कुन प्रोग्राम हो भनेर कमेन्ट गर्नुभएको रहेछ होइन हाम्रो लाइभको सबैभन्दा माथि हेर्नुहोला टपमा त्यहाँ देख्नुहुन्छ कार्यक्रम उकालीवालाले है त मैले पनि भने तपाईँहरू त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ त्यहाँ देख्नुहुन्छ हाम्रो लाइभलाई सेयर गर्नुहोला है त अझै मैले तपाईँहरूले पक्कै पनि सेयर गरेर धेरैमा धेरै पुर्याउनुहुन्छ भन्ने कुरा आशा राखेको छु अन्तिम अन्तिमसम्म सुन्नुहोला टेलिफोन पनि गर्नुहोला तपाईँहरूको टेलिफोन पनि लिनेछु अवश्य पनि रमाइलो यात्रा भइराखेको छ तपाईँहरूले हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ कुराकानी भलाकुसारी गर्छौँ आजको बसाइमा कुराकानी त गर्नै पुग्यो अरे होइन रमाइलो यात्रा त गर्नै पुग्यो अरे के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ आजको यो सोमबारको दिनमा होइन कतिपय साथीभाइ यो बिहान नै भनौँ होइन कतिपय अब घाँस दाउरा वनपाखा उकाली ओह्राली भन्ज्याङ चौधारी गर्दै यात्रा गरिराख्नु भएको छ होला भन्ने कुरा मलाई लागिराखेको छ त्यही त पहाडतिर यस्तै कामकाजहरू गर्दै यात्रा गर्नुहुन्छ आजको बसाइमा पनि टेलिफोन गर्दै गर्नलाई त मिठो रमाइलो यात्रा भइराखेको छ के छ सीमाजी कोही साथी हुनुहुन्छ कि एउटा गीत प्रस्तुत गरौँ गरौँ भन्ने मलाई लागिराखेको छ ल ठिक छ यति बेला कोही साथी पनि हुनुहुन्न एउटा गीत राख्छौ तपाईँहरूमा अनि त्यसपछि भने तपाईँसँग भलाकुसारी गर्न फेरि पनि हामी यहाँ आउँछौ यति बेला यो मिठो गीत तपाईँहरूको लागि

0: घिउ छैन बट्टामा, कसले खायो मेरो सट्टामा, होइन बिरालोले नै खायो होला हो घिउ त, बट्टामा रित्तै बनाइदिने अरे, बिरालोले चोरेर खाइदियो होला नि, होइन ठिकै छ। यस्तै चाहिँ मिठो मिठो गीतहरू हामी सुनाउँछौ आजको दिनमा, यो बसाईमा रमाइलो यात्रा गर्छौ। कमेन्ट गर्नुहोला है त, तपाईँहरूको कमेन्ट पनि वाचन गर्नेछु आजको बसाईमा, होइन अब भने टेलिफोन पनि गर्नुभयो भने अझै रमाइलो हुन्छ, तपाईँहरूसँग पनि भलाकुसारी गर्न पाउँछौ। शान्ता श्रेष्ठले पनि म पनि सुन्दैछु रेडियो भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद है त, मिठो माया मिठो सम्झना छ। आजको बसाईमा त रमाइलो यात्रा गर्नै पर्यो क्यारे, होइन अझ भन्नुहुन्छ यहाँले, पहिला आउँदा धेरै रेडियो सुन्थ्यौ भन्नुहुन्छ, यहाँले पनि कमेन्ट गर्नुहुन्छ होइन, आज भोलि पनि सुन्नु पर्यो हौ शान्ताजी, होइन तपाईँहरूले सुन्ने हामी सुनाउँछौ यहाँबाट, अत्यन्त मिठो रमाइलो यात्रा गर्छौ। ब्याकग्राउन्डमा एकदमै मिठो म्युजिक धुन पनि बजिराखेको छ, होइन फेरि पनि अहिले हामी एउटा मिठो गीत प्रस्तुत गर्दै बिदा माग्ने माग्ने बेला हुँदैछ, समयले नेटो काट्दैछ, हामीसँग थोरै थोरै समय बाँकी छ, तपाईँहरूले कमेन्ट गर्नुभयो भने तपाईँहरूको कमेन्ट वाचन गर्नेछौ। के छ सीमाजी, कोही साथी त हुनुहुन्न नि यति बेला, कोही साथी हुनुहुन्न भन्नुहुन्छ, होइन हाम्रो सीमाजीले एकदम मिठो गीत त बजाउनु भएको थियो, होइन हाम्रो सीमाजीको घरमा हिजो साँझ बट्टाभरि घिउ राख्नु भएको थियो अरे, होइन अनि उहाँको घरमा बिरालोले घिउ चोरेर खाइदियो छ बिहान, त्यही याद आएर होइन मिठो यही कसले खायो मेरो सट्टामा भन्ने, यो मिठो घिउ छैन बट्टामा भन्ने गीत बजाउनु भयो अरे क्या, होइन ठिकै छ, यस्तै मिठो गीत त बजाउनै पर्यो अनि बल्ल रमाइलो हुन्छ, होइन तपाईँले टेलिफोन गर्नुभयो भने अझै हामी टेलिफोन लिन सक्छौ, थोरै थोरै समय बाँकी छ आजको बसाईमा, किन हो होइन टेलिफोन चाहिँ आएको छैन आजको बसाईमा, अलि तिज को चहल पहलतिर यस्तै कामकाजमा तल व्यस्त हुनुहुन्छ होला, खेतबारीमा धानमा झार उखाल्ने यस्तै गर्दै होइन यात्रा गर्दै हुनुहुन्छ होला, कामकाजमा एकदमै व्यस्त हुनुहुन्छ होला, पक्कै पनि सुनेरै साथ दिँदै हुनुहुन्छ होला, धेरैजनाले कमेन्ट पनि गर्नुभएको थियो, यो अघि हामीले गीत प्रस्तुत गरेको खुमन अधिकारी र राधिका हमालको अत्यन्त मिठो आवाजमा रहेको थियो, यहाँहरूले होइन प्रत्येक साल यो तिजको बेला मिठो मिठो गीतहरू पनि लिएर आउनुहुन्छ, गीतहरू ल्याउनुहुन्छ, हामी सुन्छौँ होइन, सुनेर अत्यन्त मिठो मनोरञ्जन पनि लिन्छौँ तिजहरूमा, तिजमा होइन यहाँहरूको गीतहरू पनि धेरै सुन्छौँ, बजाउँछौँ, नाचगानहरू पनि चलेको हुन्छ। आज भोलि त अब यो तिज नजिकै गर्दा यहाँहरू नाचगानमा धेरै व्यस्त पनि हुनुहुन्छ होला, होइन नाच्ने गाउनेतिर एकदमै व्यस्त हुनुहुन्छ होला, यदि तपाईँहरू यति बेला पनि कामकाजमा व्यस्त हुनुहुन्छ भने रेडियोको भोल्युम अलि ठुलो बनाउनु होला है त, तपाईँहरूलाई सुन्नको लागि सहज हुन्छ, तपाईँहरूको कामकाजको पनि गति बढाउनेछ अवश्य पनि, किनकि हामीले मिठो मिठो गीतहरू पनि लिएर आएका छौँ, पुरानो पुरानो लोकगीतहरू पनि छन् हामी सँगसँगै, अनि त्यसपछि तिजका गीतहरू पनि छन् हामी सँगसँगै आजको बसाईमा, होइन पूर्व मेची अनि पश्चिम महाकालीसम्म अवश्य पनि सुन्दै हुनुहुन्छ होला, सुनेर साथ दिँदै हुनुहुन्छ होला, अनि स्वदेश तथा विदेशमा सुनेर साथ दिनुहुने श्रोताहरू जति पनि हुनुहुन्छ यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद, मिठो माया मिठो सम्झना छ है त, आजको बसाईमा त अब होइन अवश्य पनि सुन्दै हुनुहुन्छ यहाँहरू, धेरैजना कमेन्ट गर्नुभएको थियो हाम्रो लाइभमा, यहाँहरूको कमेन्ट पनि वाचन गरिसकेको छु मैले आजको बसाईमा, सबैजनालाई मिठो माया मिठो सम्झना, अनि प्रविधि संयोजनमा भने मलाई साथ दिनुहुने हाम्रो सीमाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, आउँदो बसाईमा पनि अब तपाईँहरूको मिठो मिठो गीतहरू सुन्छौ, तपाईँहरूको प्रतिभाहरू सुन्छौ, हामी पनि सुनाउँछौ, आजको बसाईबाट पनि म कार्यक्रम प्रस्तुता नारायण ऋषि पनि तपाईँहरूमाझबाट अनि यस्तै यस्तै मिठो गीतहरू प्रस्तुत गर्दै बिदा हुन चाहन्छु, रेडियो मध्यप्रदेश एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी पनि यो समय जति पनि छ आजको यो समय शुभ बित्त होस्, शुभ रहोस्, नमस्ते, नमस्कार। अनि आउँदो बसाईमा पनि तपाईँहरूको प्रतिभाहरू सुन्छौ भन्दै आजको यो बसाईमा होइन अब यो मिठो गीत पनि सुन्दै गर्नु होला। आजको बसाईमा म नारायण ऋषि पनि बिदा हुन चाहन्छु, सुन्दै गर्नुहोला, नमस्कार।
1: हेलो।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ, सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोनमा टिप्नुस् 082-536-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
7: अन्य 26 गते डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अद्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
8: मध्य पश्चिम टाइम चेक यति बेला मध्याह्नको 12 बजेको छ
9: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइयो आज 40 जिल्लामा बाढ़ीको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी अभिभावकलाई खर्च धान्न मुस्किल र एनभीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै नेपाल खबरमा अब पूरा खबर रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागेको हो मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्ने सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने विस्थापितहरूलाई सुरक्षित घर फर्काउन तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्कविहीन छन् अहिलेसम्म 1355 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामी छाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोन कुराकानी भएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूप्रति संवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनु भएको राजसभाले जनाएको छ। सभापति लामी छानेले त्यस अवसरमा नेपाल सरकारको जारी खोजी उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभयो। साथै उहाँले विदेश मन्त्री रुबियोलाई हालै यहाँ आएको बाढ़ीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा र संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो। यसैबीच विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप आर्थिक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनु भएको राजसभाले जनाएको छ। आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, लमजुङ र कास्कीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने अनुमान छ। विशेष गरी सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ़न सक्ने अनुमान छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना खोला, खहरे तथा नदीमा पानीको सतह 81 बढ़न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित भएर घर बस्न योग्य नभएका परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले कोठा भाड़ा बाबत प्रति परिवार 10,000 रूपियाँ उपलब्ध गराउने भएको छ। हिजो बसेको नगर कार्यपालिकाको 134 बैठकले बाढ़ी प्रभावितलाई होल्डिङ सेन्टरको बसाई छोट्याउँदै सुरक्षित ठाउँमा कोठा भाड़ामा लिएर बस्न प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ। यस्तै विदुर नगरपालिकाभित्र बाढ़ीपछि प्रभावित विद्यालयको पठन पाठन भदौ 24 गते पर्सीदेखि नियमित सञ्चालन गर्ने समेत निर्णय भएको छ। अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ प्राध्यापक आर्नोल्ड टिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भइरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनु भएको छ। उद्धार अभियानको नेतृत्व र प्राविधिक परामर्शमा व्यस्त अस्ट्रेलियाली भूगर्भविद तथा इन्जिनियर डिक्सले सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो। उद्धार कार्यमा आशा, अनुशासन, करूणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितावनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभीरमा सड़क मरमतको काम भइरहेका समयको सदुपयोग गर्दै नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि छ। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म, 3:30 बजेदेखि 4 बजेसम्म र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। पृथ्वी राजमार्गको कृष्णभीर लगायत ठाउँमा सड़क भाँसिएर अवरूद्ध बनेपछि भरतपुर काठमाडौँ हवाई यात्रामा चाप बढ़ेको छ। यात्रुको चाप बढ़ेसँगै भरतपुरबाट उडान दोब्बर भन्दा बढ़ी गरिएका छन्। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएको थियो। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक 5 उडान हुँदै आएकामा सड़क असहज बनेसँगै संख्या बढ़ाएर 11 वटासम्म उडान भइरहेका छन्। दैनिक उडान आवश्यकता अनुसार 9 देखि 11 पुर्याइएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज घट्यो, चेपाङ समुदायले आज नुवागी अर्थात छोनाम पर्व मनाउँदै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। त्यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइदै 40 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचादीको भाव आज घटेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको भाव 2400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो पनि सुनको भाव तोलामा 3,100 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको

आवश्यक सामग्री खरीद गर्ने अभिभावकहरूको भीड़ लागेको छ। लामो समयदेखि आर्थिक संकट र महँगीको सामना गरिरहेको सिरियामा आफ्ना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन अभिभावकहरूलाई भने निकै कठिन भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दमास्कसको स्टेशनरी सामग्रीको प्रमुख बजारमा भेटिएका स्थानीय बासिन्दाले शैक्षिक सामग्रीको मूल्य अत्यधिक बढ़ेको पनि गुनासो गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ। यस्तै दोस्रो खेल सगरमाथा म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ। खप्तर फाल्कन्सलाई 3-2 को सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको छ। हिजै भएका खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 को सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइयो। आज 40 जिल्लामा बाढ़ीको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी। अभिभावकलाई खर्च धान्न मुस्किल। एनभीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँछ।

0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
4: महिनावारीमा समस्या महिनावारी रोकिनु
2: समस्या
4: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
2: पाठेघरमा मासु पलाउने
4: निसन्तान महिलाको चेक जाँच
2: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
2: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: नाक बुझिने सिंगान आइरहने पहेँलो गराउने सिंगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
10: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
11: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला जल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
11: समय बिहान 10 बजेदेखि।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
6: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
11: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
6: सर्भिस चार्जमा 50% छुट।
11: इन्जिन आयलमा 15% छुट।
6: टायर किन्दा 10% छुट।
11: पार्क पुर्जामा 15% छुट।
6: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
12: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
6: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
13: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
6: सम्पर्क ओम बाबा अटो प्राली, बिटी चोक, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।
14: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

स्क्रिप्टिङ प्रोग्राम क्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: साढ़े तीन जेल समय हमें साथ दिन भो तपाई संपूर्ण हटी थैंक्स करते बिदा हो नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहार हड्डी भाँचिएको जोड्ने
0: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
0: मेसिनबाट जरेदेखि दाँत भरिने
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पताल को 20 मीटर माथि फोन 082562700।
5: हेलो पिंकी
6: बोल दिन
5: एलईडी टीवी किन्न नजाने
6: जान्न
5: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
6: जान्न
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
6: जान्न
5: किन
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
6: पाइने भएर त जान लाग्यो नि
5: हो र कहाँ
6: भन्दिन के
5: सत्य भन्दिनौ
6: आई लभ यु पिंकुली भनेको
5: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226।
12: भर्ना सम्बन्धी सूचना
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
14: सम्पर्क फोन नम्बर 082563133 मोबाइल नम्बर 98478092383 र 97625226286।
15: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू
17: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
16: सामान्य किराले खाएको दाँत भर्ने
18: मेसिनद्वारा आरसीटी गर्ने
16: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
18: खोल लगाउने
16: बाङ्गो टिङ्गो दाँत मिलाउने
18: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
16: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ
18: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
17: सम्पर्क मोबाइल नम्बर 98228 77794 98228 77794

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। यही भदौ 10 गते रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनका अवसरमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकहरूप्रति सम्मान र शोक सन्तप्त परिवार जनप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आज झुकाइएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकहरूप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित नागरिकहरूलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुग्नु भएको छ। राष्ट्रपति पौडेल भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा श्री नम्बर 1 सैन्य तालिम केन्द्र विदुर नुवाकोट पुग्नु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला स्थित सुरक्षा निकाय एवं त्यहाँका सरकारवालाहरूसँग वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रहरूमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन लगायतका विषयमा राष्ट्रपतिले जानकारी लिनुभएको छ। राष्ट्रपतिले प्रभावित क्षेत्र र होल्डिङ सेन्टरको अवलोकन गर्ने कार्यक्रम रहेको छ। भोटेकोशी बाढ़ीपछि बेपत्ता भएका दाङका 54 जनाको खोजीका लागि डीएनए परीक्षण गर्न रगतको नमूना संकलन शुरू गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तहरूको खोजीमा भौतारी रहेका परिवारका सदस्यहरूले डीएनए परीक्षणका लागि रगतको नमूना दिन लागेका हुन्। सम्पर्कविहीनका आफन्त परिचय खुल्ने कागजात सहित नमूना संकलनका लागि जिल्ला स्थित अस्पतालहरूमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा बाढ़ीका कारण सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षणका लागि नमूना संकलनको काम शुरू भएको हो। बाढ़ीका कारण सम्पर्कविहीन 54 जना मध्ये 38 जनाको परिवार डीएनए परीक्षण गर्न इच्छुक रहेकाले घोराई र तुलसीपुरमा आज बिहानैदेखि नमूना संकलनको काम शुरू गरिएको दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो। कामका सिलसिलामा रसुवा नुवाकोट लगायतका जिल्लामा पुगेका 60 जना सम्पर्कविहीन भएकोमा 6 जना परिवारको सम्पर्कमा आएको र बाँकी 44 जना पुरूष र 10 महिला अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। डीएनए नमूना दिएपछि सम्पर्कविहीनका परिवारले आफन्त भेटाउने आशा गरेका छन्। दाङ सहित देशभर आज साधारणतया बादल लाग्नेछ भने देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेश सहित कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली भूभागमा केही स्थान तथा पहाड़ी भूभागमा धेरै स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्षमा सञ्चालन गरेका पूर्वाधार विकासतर्फ 116 योजना सम्पन्न गरेको जनाएको छ। आर्थिक वर्ष 2082-83 सम्पन्न योजना मध्ये अधिकांश सड़क निर्माण र स्तर उन्नतिसँग सम्बन्धित रहेका छन्। सड़क पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा 3 ठूला पुल समेत निर्माण सम्पन्न भएका छन्। उहाँले नेपालगंज विशाल चोकदेखि जानकी गाउँपालिकासम्म जोड्ने सड़क अन्तर्गत चल्लुवा स्थित किरण नाला पुल, खजुराको सिमलघारी गिजरा उडारापुर सड़क अन्तर्गत जेठी नाला पुल र राप्ती सोनारी गाउँपालिका 9 अर्गानिक टोलदेखि तल्नो खैरेनी जोड्ने सड़क अन्तर्गत गेरुवा खोला पुल निर्माण सम्पन्न भएको बताउनुभयो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा कच्चा पदार्थको अभाव तथा निर्माण सामग्रीको मूल्य वृद्धिका कारण केही योजनाको कार्यान्वयन प्रभावित भएको पनि जानकारी दिएको छ।
हवस् त दुई बजेको मध्यपश्चिम हाइलाइटका साथ उपस्थित हुनेछौ। अहिलेका लागि म अमर क्षितिज पनि विदा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु त आई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: गंगा रिबिट मेरो एवरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
0: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
0: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
0: सम्पर्क नम्बर 082-560-023।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: ल हजुर गजब पाफर आयो। कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक शेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।
4: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
0: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
4: सर्भिस चार्जमा 50% छुट।
0: इन्जिन आयलमा 15% छुट।
4: टायर किन्दा 10% छुट।
0: पार्क पुर्जामा 15% छुट।
4: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
5: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
4: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।
7: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सत्थोक हो नि।
6: भीएफएक्स सिनेमाज घोराई 10 चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती।
7: मेरो छोरीलाई राम्रो स्कुलमा
6: र तिनीहरू इन्फेन्ट्स इन द पग।
8: गद्दी न तो विरासत से मिलती है न सियासत से, मिलती है तो सिर्फ और सिर्फ बाहुबल से।
6: साथ ही हिंदी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ, हेरेर भरपूर मनोरंजन लिनुहोस्।
8: पक्का
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउनु।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
10: मध्य पश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

भोटेकोशी बाढीपछि बेपत्ता भएका दाङका 54 जना खोजीका लागि डीएनए परीक्षण गर्न रगतको नमूना संकलन गरिएको छ। बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा भौतारी रहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमूना दिन लागेका हुन्। जिल्ला प्रहरी कार्यालयको सूचना अनुसार सम्पर्कविहीनका आफन्त परिचय खुल्ने कागज सहित नमूना संकलनका लागि घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको प्रादेशिक अस्पताल पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा बाढीका कारण सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षणका लागि नमूना संकलनको काम शुरू भएको हो। बाढीका कारण सम्पर्कविहीन 54 जना मध्ये 38 जनाको परिवार डीएनए परीक्षण गर्न इच्छुक रहेकाले घोराही र तुलसीपुरमा आज बिहानैदेखि नमूना संकलनको काम शुरू गरिएको दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो। कामका सिलसिलामा रसुवा नुवाकोट पुगेका मध्ये 60 जना सम्पर्कविहीन भएकोमा 6 जना परिवारको सम्पर्कमा आएको र बाँकी 44 पुरूष र 10 महिला अझै सम्पर्कविहीन भएको प्रहरीको भनाइरहेको छ। डीएनए नमूना दिएपछि सम्पर्कविहीनका परिवारले आफ्ना आफन्त फेला पर्नेमा आशावादी भएका छन्। सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग व्यापार व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढी पीड़ित व्यवसायका लागि राहत कर छूट भन्सार महसूल छूट ऋण तथा ब्याजदरमा सहुलियत र बीमा दावी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको हो। नेपाल चीन सीमा क्षेत्रमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा उद्योग व्यापार व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गत यस्तो प्याकेज ल्याएको हो। क्षतिग्रस्त व्यावसायिक सवारी पुनः आयातमा महसूल छूट गरिने भएको छ। बाढीका कारण मर्मत तथा सम्भार गर्न नसकिने गरी क्षतिग्रस्त भएका वा बाढीले बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानी साधनका धनीलाई सरकारले राहत दिने भएको छ। त्यस्ता सवारी तथा ढुवानी साधनको पुरानो दर्ता खारेज गरी सोही प्रकृतिको नयाँ साधन पुनः आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसूल छूट दिइनेछ। यस व्यवस्थाले बाढीबाट सवारी साधन गुमाएका व्यवसायीलाई नयाँ सवारी खरिद गरी व्यवसाय पुनः सञ्चालन गर्न सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ। लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष 2082/83 सञ्चालन गरेका पूर्वाधार विकासतर्फका 116 योजना सम्पन्न गरेको छ। सम्पन्न योजना मध्ये अधिकांश सड़क निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित रहेका छन्। सड़क पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा 3 ठूला पुल समेत निर्माण सम्पन्न भएका छन्। उहाँले नेपालगंज विशालचोक हुँदै जानकी गाउँपालिका जाने सड़क अन्तर्गत चल्तुवा स्थित किरण नाला पुल, खजुराको सिमलघारी गिजरा ओढरापुर सड़क अन्तर्गत जेठी नाला पुल, राप्ती सोनारी नौको अर्गानिक टोलदेखि तल्लो खैरिनी जोड्ने सड़क अन्तर्गत गेरुवा खोला पुल निर्माण सम्पन्न भएको बताउनुभयो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा कच्चा पदार्थको अभाव तथा निर्माण सामग्रीको मूल्य वृद्धिका कारण केही योजनाको कार्यान्वयन प्रभावित भएको थियो। योजना छनौट तथा व्यवस्थापनमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ। र भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञहरूले सुझाव दिनुभएको छ। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाडा पखाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले विज्ञहरूले सतर्क रहन आग्रह गर्नुभएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा
चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु हो। यस्तो अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखला र हैजा तीव्र रूपमा फैलिन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य भन्दा पनि शुरूआती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहने बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेषत बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा दीर्घ रोग भएका बिरामीलाई जोगाउनुपर्ने बताउनुहुन्छ। डाक्टर पुनको अनुसार शवलाई लामो समयसम्म व्यवस्थापन गर्न सकिएन भने त्यसबाट विभिन्न प्रकारका महामारी निम्तिन सक्ने जोखिम रहन्छ। यस्तै बाढ़ी प्रभावित जिल्ला मध्येको नुवाकोटको विदुर नगरपालिका विभिन्न होल्डिङ सेन्टरको खाने पानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्ये 5 इकोलीको संक्रमण भेटिएको छ। हवस् त, दिउँसो 2 मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: को रेट चकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9847820440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
5: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण

0: जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
3: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
4: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
1: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 0825562023 98478617 98478635।
6: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर वसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
6: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: नमस्कार, म झर्ना थापा। अहिले तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं

0: हस्पिटलमा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: Via Network buy one gift one free offer ma. 3 महीना को 125 Mbps internet जो 2700 में खरीद करता. Free internet package नया जड़ान को लागी gift करने मौका. सफल referral ma. आपको लागी 1 महीना free internet. Via Net अब सबै connected.
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जान
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 भिकिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
12: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
14: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी डिटिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
18: ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।
20: यो हो रेडियो मध्य पश्चिम एफएम 91.8 MHz।
21: मध्य पश्चिम जाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाएर राष्ट्रिय झण्डा आधा झुकाइयो। 1355 जनाको मृत्यु पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मधेस प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायीले ढिलाइ गर्ने, कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध, प्रतिबन्ध उल्लंघन भएमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाइरहेको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यही भदौ 10 गतेको बाढ़ीका कारण अहिलेसम्म 1355 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै झण्डै 5000 मानिसहरू सम्पर्कविहीन छन्। यस्तै 6600 भन्दा बढ़ी घाइते भएकामा धेरैको उपचार भइरहेको छ। अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3200 भन्दा बढ़ी मानिसले आश्रय लिइरहेका छन्। आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले खोज तथा उद्धार राहतको स्थितिबारे जानकारी लिनुभएको छ। उहाँले अहिले 3:30 बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। बाढ़ीपछिको खोजी अभियानमा सुरुङ तथा भग्नावशेषबाट जीवितै मानिस फेला पार्न थालेपछि उद्धार कर्मीहरूले थप उत्साहका साथ काम अघि बढ़ाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 21,400 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाली सेनाको नेतृत्वमा रोसेवा गढ़ी, त्रिशुली र चिलिमे जस्ता जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत पावर हाउसहरूमा थर्मल क्यामेरा र अत्याधुनिक उपकरणसहित खोजी तीव्र पारिएको छ। रसुवाको टिमुरेदेखि नलप्रासीको पश्चिमको नारायणी नदीसम्मै स्थलगत खोजी चलिरहेको छ। उद्धार कार्य अन्तर्गत सेनाको हेलिकप्टरबाट 1159 पटक उडान गरी अहिलेसम्म 13,300 भन्दा बढ़ीको उद्धार भएको छ। यस्तै फेला परेका शवहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने कामलाई पनि प्रहरीले अघि बढ़ाएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1 करोड़ र धादिङलाई 50 लाख रूपियाँ उपलब्ध गराइसकेको छ। प्रभावित 15 पालिकाका लागि कुल 13 करोड़ 50 लाख रूपियाँ रकम विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै सो क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अरू ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै एउटै सुरक्षा निकाय र उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेको बताउँदै डाक्टर उप्रेतीले सामाजिक सञ्जालमा भ्रम नफैलाउन र फेक भिडियो शेयर नगर्न आग्रह गर्नुभयो। गलत भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकोले सचेत रहन उहाँको अपील छ। छिमेकी देशहरूसँग समन्वय गरेर आवश्यक सहयोग लिइरहेको र बेपत्ता व्यक्तिको सूचना आउन साथ खोजीको कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौँडा, वीरगंज, नवलप्रासी र धनुषा लगायतका ठाउँमा ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकेको यो बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल ऑयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजी औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। मध्य प्रदेश सरकारले असारी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्नेछन्। यस वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरिएको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायीले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556 94 3333 4 93 555।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन् मिसिनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय बासिन्दाले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन् हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन् हात्तीबाट अति प्रभावित मेसिनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको संयोजकत्वमा 105 सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ अब विदेशको खबर अस्ट्रियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुर्का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात झण्डै 1,40,000 रूपियाँसम्म जरिवाना तिराउन सकिनेछ तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो संवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ यो कानून तीनवटा मध्यमार्गी दलहरूको रूढ़िवादी नेतृत्वको गठबन्धनले ल्याएको हो उनीहरूका अनुसार यो कानून लैंगिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् 2020 प्राथमिक विद्यालयमा हेड स्कार्फमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो अब खेल खबर फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन् विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन् इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो युरोपेली फुटबलको नियामक निकाय यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए ता इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुननिर्वाचित हुने कुरा निश्चित मानिएको थियो तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढ़ेको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक भोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1355 जनाको ज्यान गएको पुष्टि अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण सबै मन्त्रालयले बजेटको अख्तियारी पाए निर्माण व्यवसायले ढिलाइ गर्ने कामको गुणस्तर लगायतका जोखिम भने कायमै अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध

0: दङ्गरी सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
0: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
0: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
0: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। दङ्गाली सु मेटेरियल सेन्टरमा
7: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
8: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
9: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
8: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू।
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
13: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
19: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
20: सुगर रोग सम्बन्धी उपचार,
21: हर्मोन सम्बन्धी समस्याको उपचार।
20: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
23: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095812871।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pasupatiicare.com।
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
25: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
25: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
25: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
25: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
25: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
25: दूरबीन विधिद्वारा नाक कान घाँटीको

0: इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि सरवान शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001 अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
3: सामान्य किराले खाएको दाँत भर्ने
2: मेसिनद्वारा आरसीटी गर्ने
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
2: खोल लगाउने
3: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
4: सम्पर्क मोबाइल नम्बर 98228777494 98228777494

0: यूएए प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
1: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
2: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौ त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। मैले रेडियो मध्यपश्चिमको फेसबुक मार्फत पनि मैले लाइभ पनि गरेको छु। नेपालीमा रेडियो मध्यपश्चिम टाइप गर्नुहोला, त्यहाँबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ। हजुरहरूलाई जुन माध्यमबाट सहज हुन्छ यही माध्यमबाट सुनेर साथ दिनुहोला। रेडियोको भोल्युम अलि ठूलो गराउनुहोला, तपाईँको कामको अझ गति बढ़ाउनेछ, ऊर्जा प्रदान गर्नेछ, किनकि मैले तपाईँलाई मनपर्ने गीतहरू लिएर आइसकेको छु। आजको दिनमा मैले लगातार गीतहरू राख्नेछु। आउनुहोस् कार्यक्रमको दैलो घारौं एउटा मिठो गीतबाट स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेगबेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तवरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं, अवश्य पनि मन पराइरहनु भएको छ मलाई विश्वास छ। कार्यक्रम लेगबेसीको भाका हप्ताको 6 दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं। हामी यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो उल्लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझ मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौं। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौं। श्रोताहरू, लोक दोहोरी लोकगीत भन्न बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यस कारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिबसेको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखदेशीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौ, तपाईको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। यसै क्रममा अर्को भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
6: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847877977
7: र 9857830689।
2: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
8: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
8: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
9: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीविका रोड, खोराही दाङ।
10: फोन 562-521।
2: सम्पर्क मोबाइल
9: 9857-32-819 र 9857-32-223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9849-67-487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857-45-226।
17: हो
7: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
17: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
18: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
17: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
18: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
17: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
18: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
17: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
18: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
17: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
18: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
17: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
18: सम्पर्क नम्बर 082-560-023।
17: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
19: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
20: विस्तृत आँखा परीक्षण उपचार,
21: बाल दृष्टि रोग निदान उपचार,
22: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
20: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
22: कन्ट्याक्ट लेन्स सेवा,
17: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
22: कृत्रिम आँखा फिटिङ गरिन्छ,
20: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
22: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
17: डेढो आँखा उपचार,
22: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
20: डबल भिजन उपचार,
22: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
20: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
22: ASD, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
20: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
18: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
17: फोन नम्बर 98-69-84-602 र 98-64-83-84-73।
23: मध्यपश्चिम ट्राङ्क यति बेला अपराह्नको 4 बजेको छ।

अपराह 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। रसुवा भोटीकोशी बाढीपछि बेपत्ता भएका दाङका 54 जना मध्ये 37 जनाको परिवारको डीएनए परीक्षण गर्न नमूना संकलन गरिएको छ। बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा भौतारी रहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि आज घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 14 जना र तुलसीपुरको प्रादेशिक अस्पतालमा 23 जना गरी 37 जनाको रगतको नमूना संकलन गरिएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयको सूचना अनुसार सम्पर्कविहीनका आफन्त परिचय खुल्ने कागजात सहित नमूना संकलनका लागि आज बिहानैदेखि घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको प्रादेशिक अस्पताल पुगेका थिए। बाढीका कारण सम्पर्कविहीन 54 जना मध्ये आज 37 जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको, यसअघि 8 जनाको जिल्ला बाहिर डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको र अन्य 9 जना पनि जिल्ला बाहिर रहेकाले सोही जिल्लामा नमूना संकलनको काम हुने प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। आज संकलित नमूनालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुली साथै गएको पनि प्रहरीले जनाएको छ। संकलित नमूनाको नतिजा आउन कम्तीमा पनि 3 महिना लाग्ने अनुमान प्रहरीले गरेको छ। कामका सिलसिलामा रसुवा नुवाकोट पुगेका मध्ये 60 जना सम्पर्कविहीन भएकोमा 6 जना परिवारको सम्पर्कमा आएको र बाँकी 44 पुरूष र 10 महिला अझै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणमा रगतको नमूना दिएपछि सम्पर्कविहीनका परिवारले आफ्ना आफन्तका बारेमा केही जानकारी प्राप्त हुने आशावादी भएको बताएका छन्। देउखुरी उद्योग वाणिज्य संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। भदौ 20 गते उम्मेद्वारी मनोनयनका दिन केही पदहरूमा एक मात्रै उम्मेद्वारी परेको र केही पदहरूमा एक भन्दा बढ़ी उम्मेद्वारी परेकोमा छलफलका माध्यमबाट सर्वसम्मति रूपमा नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक निर्वाचन अधिकृत शिव ओलीले जानकारी दिनुभयो। निर्वाचन अधिकृत ओलीका अनुसार अध्यक्षमा ईश्वर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, महिला उपाध्यक्षमा मेनका केसी, उद्योग उपाध्यक्ष डिल्लीराज खनाल, महासचिवमा सुदीप पाण्डे, सचिवमा बुद्धिराम भूषाल विष्णु, कोषाध्यक्षमा अफजल अली, सहकोषाध्यक्षमा अकबर अली निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा डिल्लीराज अधिकारी, थम्मन चौधरी, सुन्दर केसी, सुजन केसी, राधा खनाल, एलिजा गुरूङ, खिमलाल खनाल, राकेश चौधरी, विष्णी कुमारी बसेल, झपेन्द्र बहादुर ओली छेत्री र सुनिल मन्त्री चयन हुनुभएको छ। निर्वाचन समितिले सहमति हुन नसकेमा भदौ 27 गतेका दिन मतदानको समय निर्धारण गरेको थियो। रसुवा बाढीबाट सोमबार बिहान 11 बजेसम्म 1355 मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवाबाट 169, नुवाकोटमा 197, धादिङ 77, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्व 222 र नवलपरासी पश्चिमबाट 221 विभिन्न मानव अंगसहित शव फेला परेका छन्। हालसम्म शनाखत भई बुझी लिएको शवको संख्या 98 पुगेको छ। बाढीका कारण 4,996 जना सम्पर्कविहीन हुनुहुन्छ। हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। हालसम्म उपचार गरिएका घाइतेहरूको संख्या पनि 6,672 पुगेको छ। 39 होल्डिङ सेन्टरमा कुल 3,533 जना हुनुहुन्छ। बाढी पीड़ितको खोज उद्धार तथा राहतका लागि 21,402 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ।
र राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढ़ीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ। आज बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्था, निजी क्षेत्र, व्यवसाय समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको हो। विपत्तिको कठिन घड़ीमा विभाजन, दोषारोपण तथा राजनैतिक विवादमा झल्किने समय नभएको भन्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले विपत्तिपछिको अवस्थामा पुननिर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिँदै उहाँले विकासको विद्यमान मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। हौस् त अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-6375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-041-98 र 98412-55957
6: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
6: सर्भिस चार्जमा 50% छुट
4: इन्जिन आयलमा 15% छुट
6: टायर किन्दा 10% छुट
4: पार्क पुर्जामा 15% छुट
6: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
7: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
6: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
0: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
6: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98013-48761 98686-37244 र 98229-16768
8: नमस्ते म रामकृष्ण ढकाल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगा

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
7: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944। 9847793944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: गंगा रिपीट मेरो एवरेस्ट
1: मध्य पश्चिम चाङच्याक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरीको हार्दिक स्वागत बा। भोटेकोशी र सुवा क्षेत्रमा अहिलेको विनाशकारी बाढीमा पर्कन ज्यान गुमिनु खुकनक 13 दिनको पुण्यतिथिको अवसरमा आज गढुवा गाउँपालिका राष्ट्रिय शोक दिवस मनागिल्बा। संघीय सरकारको निर्णय बमोजिम गढुवा गाउँपालिकाको कार्यालय परिसरमा गाउँपालिका जनप्रतिनिधि कर्मचारी सुरक्षाकर्मी तथा अन्य सहभागीको नक्से मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण करलबाट कार्यक्रममा बाढ़ी तथा विपदमा पर्कन घाइते हुकनक शीघ्र स्वास्थ्यको कामना गर्दै बेपत्ता हुकनक सकुशल उद्धारका लागि प्रार्थना करगिल रह ऊ अवसरमा राष्ट्रिय झण्डा समेत झुकागिल रह विपदमा ज्यान गुमिलक सक्कु जाहिन प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गाउँपालिका से शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरी राखल उस्तक घाइते हुक नक शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता हुक नक सकुशल उद्धारका लागि कामना करगिल बा। रसुवा भोटेकोशी बाढ़ी पाछ बेपत्ता हुइलक दाङक 54 जन मध्ये 37 जनक परिवारको डीएनए परीक्षण कर नमूना संकलन करगिल बा। बाढ़ी पाछ सम्पर्कविहीन हुइलक आफन्तक खोजीमा भौतर्ती रहलक परिवारको सदस्यको नक्से डीएनए परीक्षणका लागि आज घोराएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 14 जन ओ तुलसीपुरको प्रादेशिक अस्पतालमा 23 जनकैकन 37 जनक रगतको नमूना करगिलक दाङक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसी जानकारी दिएर जिल्ला प्रहरी कार्यालयको सूचना अनुसार सम्पर्क विहीनको आफन्त परिचय खुल्ना कागजात सहित नमूना संकलनको लागि आज बिहानी से कोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ओ तुलसीपुरको प्रादेशिक अस्पताल पुगल रह। बाढ़ीको कारण सम्पर्क विहीन 54 जन मध्ये आज 37 जनक डीएनए परीक्षणका लागि नमूना संकलन करगिलक यस 11-8 जनक जिल्ला बाहर डीएनए परीक्षणका लागि नमूना संकलन हो सकलक हो अन्य 9 जन फे जिल्ला बाहर रलक होसे उहो जिल्लाको नमूना संकलनको काम होइन प्रहरी प्रवक्ता केसी जानकारी दिएर आज संकलित नमूना हन राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठागिलक इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुली उस्तक गैलक फे प्रहरी जना राखल संकलित नमूनाको नतिजा ऐना कम्तीमा 3 महिना लग्न अनुमान प्रहरी कै राखल। कामको सिलसिलामा रसुवा नुवागढ पुगलक मध्ये 60 जना सम्पर्क विहीन हुइलकमा 6 जना परिवारको सम्पर्क महिलाको बाँकी 44 पुरूष र 10 महिला आही सम्पर्क विहीन हुइलक प्रहरी जना राखल। डीएनए परीक्षणमा रगतको नमूना दिएल पाछ सम्पर्क विहीनको परिवारसे आफन आफन्तको बारेमा कुछ जानकारी प्राप्त हुनामा आशावादी हुइलक बतुवा राखल। देउखरी उद्योग वाणिज्य संघमा सर्वसम्मत रूपमा लौ नेतृत्व चयन करगिल बा। भदौ 20 गते उम्मेद्वारी मनोनयन लाग कुछ दिन पदमा एक ठोकेल उम्मेद्वारी पर्लक कुछ पदमा एक सय बढ़ी उम्मेद्वारी पर्लकमा छलफलका माध्यमसे सर्वसम्मति रूपमा लौ नेतृत्व चयन करगिलक निर्वाचन समितिको संयोजक निर्वाचन अधिकृत शिव ओली जानकारी दिएर निर्वाचन अधिकृत ओलीका अनुसार अध्यक्षमा ईश्वर श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद पौडेल महिला उपाध्यक्ष मेनका केसी उद्योग उपाध्यक्ष दिल्लीराज खनाल महासचिवमा सुदीप पाण्डे सचिवमा बुद्धिराम भूषाल कोषाध्यक्षमा अफजल अली सह कोषाध्यक्षमा अकबर अली निर्वाचित होरखल। उसका सदस्यमा दिल्लीराज अधिकारी थम्मन चौधरी सुन्दर केसी राधा खनाल एलिजा गुरूङ खिमलाल खनाल राकेश चौधरी विष्णी कुमारी बस्याल झपेन्द्र बहादुर छेत्री झपेन्द्र बहादुर अली छेत्री ओ सुनिल मन्त्री चयन होरखल। निर्वाचन समिति से सहमति हुने सकलकमा भदौ 27 गते लाग मतदानको समय निर्धारण करगिल रह। ओ रसुवा बाढ़ी से 1355 मानवीय क्षति हुइलक राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण से जना राखल। जाकर मध्ये रसुवा से 169 नुवाकोट से 197 धादिङमा 70 गोर्खामा 75 तनहुँमा 38 चितवनमा 363 नवलपरासी पूर्व 222 ओ नवलपरासी पश्चिम से 221 विभिन्न मानवीय अंश
अंग सहित सब फेला परलबाट हालसम्म शनाखत होकन बुझलक सबको संख्या 98 पुगल भा। बाढ़ीको कारण 4996 जन सम्पर्क विहीन हुइट। हालसम्म 13,396 जनको उद्धार करगिल बा। हालसम्म उपचार करगिल घाइतेको संख्या 6,672 पुगल बा। 39 ठो हेलिङ सेन्टरमा कुल 3,533 हुइट। बाढ़ी पीड़ितको खोज उद्धार तथा राहतका लागि 21,402 सुरक्षाकर्मी परिचालन गरिरहेको प्राधिकरण जानकारी दिराखल। हुइठा आजु थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्जयफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखसक खबर मसे समाचार कक्षक सक्कु संग्रहसँग शालिक राम चौधरी विदाई टू रिरी मध्यपश्चिम उनिटी रवि राम राम।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दरक पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाच

0: ने छुट तथा सेवाहरू
1: सर्विस चार्जमा 50% छुट
0: इन्जिन आयलमा 15% छुट
1: टायर किन्दा 10% छुट
0: पार्क पुर्जामा 15% छुट
1: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
2: फ्री सर्विस क्याब यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
1: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
3: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
4: सम्पर्क ओम बाबा अटो प्राली बीपी चोक घोराही दाएँ सम्पर्क फोन नम्बर 0825639119 सम्पर्क मोबाइल नम्बर 9803848761 9686337244 र 9829167068
5: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: छकत्र नो इट लाइक प्रो राशि फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: सन्दर्भमा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 26 गते डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-77।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082-585-434 र 082-585-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
21: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
22: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
21: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
23: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
24: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
22: समय बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-128-9098।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
21: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
4: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: बाढ़ीका कारण सम्पर्कविहीन दाङका 37 जनाको परिवारबाट डीएनए परीक्षणका नमूना संकलन, रिपोर्ट आउन 3 महिना लाग्ने प्रहरीको भनाई।
1: विपदको यो घड़ीमा सबै पक्षलाई हातेमालो गरेर अघि बढ़न राष्ट्रपति पौडेलको आग्रह, संयुक्त राष्ट्रसंघको सभा महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह असोज 6 गते न्यूयोर्क जाने।
0: देउखुरी उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा ईश्वर श्रेष्ठ।
1: र रसुवा बाढ़ीको आज 13 दिन, बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइयो।
0: अब खबर विस्तारमा।
1: रसुवा भुटीकोशी बाढ़ीपछि बेपत्ता भएका दाङका 54 जना मध्ये 37 जनाको परिवारको डीएनए परीक्षण गर्न नमूना संकलन गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा भौतारी रहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि आज घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 14 र तुलसीपुरको प्रादेशिक अस्पतालमा 23 जना गरी 37 जनाको रगतको नमूना संकलन गरिएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयको सूचना अनुसार सम्पर्कविहीनका आफन्त परिचय खोल्ने कागजात सहित नमूना संकलनका लागि आज बिहानैदेखि घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको प्रादेशिक अस्पताल पुगेका थिए। बाढ़ीका कारण सम्पर्कविहीन 54 जना मध्ये आज 37 जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको, यसअघि 8 जनाको जिल्ला बाहिर डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको र अन्य 9 जना पनि जिल्ला बाहिर रहेकाले सोही जिल्लामा नमूना संकलनको काम हुने प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो।
2: डीएनए परीक्षणको लागि हामीले घोराईबाट चाहिँ 14 जना, तुलसीपुरबाट 23 जना डीएनए परीक्षणको लागि हामीले रगत संकलन गरिसक्यौं र त्यो चाहिँ हामीले काठमाडौँमा खुमलटारमा डीएनए परीक्षणको लागि पठाइसकिएको अवस्था छ र 8 जनाको चाहिँ पहिले नै यो डीएनए लिइसकेको अवस्था थियो। 8 जना 45 जनाको लिइसकेको र बाँकी अन्य जिल्लाहरूबाट चाहिँ 9 जनाको अन्य जिल्लाहरूमा रहेको र त्यही जिल्लाहरूमा चाहिँ डीएनए दिने भएको हुनाले त्यही जिल्लाहरूबाट दिने गरी हामीले चाहिँ यो डीएनए परीक्षणको व्यवस्थापन गर्यौं। अब मैले फोरेन्सिकमा हाम्रो विधि विज्ञान प्रयोगशाला चाहिँ सामाकुसीको इन्सपेक्टर साहबलाई कुराकानी गरेका थिए। लगभग 2 महिना पछाडिबाट मात्रै यसको रिपोर्ट आउन सुरु हुन्छ। अब यो विभिन्न कन्ट्रीहरूको मान्छेहरूले पनि यसलाई एसिस्ट गरे अवस्था रहेछ डीएनए परीक्षण गर्नलाई, त्यो हुनाले 2 महिना पछाडि मात्र यसको चाहिँ रिजल्ट आउन सुरु हुन्छ।
1: आज संकलित नमूनालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुली साथै गएको पनि प्रहरीले जनाएको छ। संकलित नमूनाको नतिजा आउन कम्तीमा पनि 3 महिना लाग्ने अनुमान प्रहरीले गरेको छ। कामका सिलसिलामा रसुवा नुवाकोट पुगेका मध्ये 60 जना सम्पर्कविहीन भएकोमा 6 जना परिवारको सम्पर्कमा आएको र बाँकी 44 जना पुरूष र 10 जना महिला अझै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणमा रगतको नमूना दिएपछि सम्पर्कविहीनका परिवारले आफ्ना आफन्तका बारेमा केही जानकारी प्राप्त हुनेमा आशावादी भएको बताएका छन्।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका व्यक्तिको सम्झनामा आज दाङ लगायत देशैभर राष्ट्रिय शोक मनाइएको छ। भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकको निर्णय अनुसार भोटेकोशीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइएको हो। सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालय, विदेशी स्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढ़ी आएको 13 दिनमा सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक दिवस मनाउने निर्णय गरेको परेको हो। भटेकोशी रसुवा क्षेत्रमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको तेह्रौं दिनको पुण्यतिथिका अवसरमा आज गढ़वा गाउँपालिकाले पनि राष्ट्रिय शोक भोटेकुसी रसुवा क्षेत्रमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको तेह्रौं दिनको पुण्यतिथिका अवसरमा आज गढ़वा गाउँपालिकाले पनि शोक दिवस मनाएको छ। सरकारको निर्णय बमोजिम गढ़वा गाउँपालिकाको कार्यालय परिसरमा गाउँपालिका जनप्रतिनिधि कर्मचारी सुरक्षाकर्मी तथा अन्य सहभागीहरूले मृतकप्रति श्रद्धांजलि अर्पण गर्दै मौन धारण गरेका छन्। कार्यक्रममा बाढ़ी तथा विपत्तमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपत्ता भएकाहरूको सकुशल उद्धारका लागि प्रार्थना गरिएको थियो। सो अवसरमा राष्ट्रिय झण्डा समेत झुकाइएको थियो। विपदमा ज्यान गुमाएका सबैप्रति श्रद्धांजलि व्यक्त गर्दै गाउँपालिकाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा विपत्ताहरूको सकुशल उद्धारका लागि कामना गरिएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढ़ीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ। आज बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण राजनैतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्था, निजी क्षेत्र, व्यावसायिक समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको हो। विपत्तिको कठिन घड़ीमा विभाजन, दोषारोपण तथा राजनीतिक विवादमा झल्किने समय नभएको राजनीतिक विवादमा अल्झिने समय नभएको भन्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्न पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले विपत्ति पछिको अवस्थामा पुननिर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिँदै उहाँले विकासको विद्यमान मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
3: सामना गर्नु परेको छ। आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिको शोकमा छ। यो विपत्तिमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकप्रति म भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु। उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खाने पानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्दछ र यो दुःखको घड़ीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु। यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यस कठिन घड़ीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घड़ीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज 6 गते न्यूयोर्क जानुहुने भएको छ। उहाँ असोज 6 गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरका बारेमा राष्ट्रसंघको ध्यानकर्षण गराउने बताइएको छ। यस अघि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल जाने तय भएको थियो, तर बाढ़ीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जान लाग्नु भएको हो। प्रधानमन्त्रीको भ्रमण मन्त्रीमण्डलमा पनि 10 जना समूहको हुने प्रधानमन्त्रीको भ्रमण प्रतिनिधि मण्डल पनि 10 जना समूहको हुने बताइएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिका समितिले प्रधानमन्त्री राहत कोषमा 1,11,111 रूपियाँ सहयोग गरेको छ। गत भदौ 10 गते रसुवामा गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्र तथा पीड़ित नागरिकको राहत र पुनर्स्थापनाका लागि नगर समितिले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विपदको समयमा पीड़ित नागरिकलाई राहत पुगोस् र बाढ़ीबाट भएको क्षति न्यूनीकरण तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरका सभापति जीवन भण्डारीले जानकारी दिनुभएको छ। नगर समितिले विपदबाट प्रभावित नागरिकको सहयोगका लागि सबै पक्षलाई आफ्नो तर्फबाट सहयोग गर्न समेत आग्रह गरेको छ।
0: देउखुरी उद्योग वाणिज्य संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। भदौ 20 गते उम्मेद्वारी मनोनयनका दिन केही पदहरूमा एक मात्रै उम्मेद्वारी परेको र केही पदहरूमा एक भन्दा बढ़ी उम्मेद्वारी परेकोमा छलफलका माध्यमबाट सर्वसम्मति रूपमा नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक निर्वाचन अधिकृत शिव आले ओलीले जानकारी दिनुभयो। निर्वाचन अधिकृत ओलीका अनुसार अध्यक्षमा ईश्वर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, महिला उपाध्यक्ष मेनका केसी, उद्योग उपाध्यक्ष दिल्लीराज खनाल, महासचिवमा सुदीप पाण्डे, सचिवमा बुद्धिराम भूषाल विष्णु, कोषाध्यक्षमा अफजल अली, सहकोषाध्यक्षमा अकबर अली निर्वाचित हुनुभएको छ। यसै गरी सदस्यहरूमा दिल्लीराज अधिकारी, थमन चौधरी, सुन्दर केसी सुजन, केसी राधा खनाल, एलिजा गुरूङ, खेमलाल खनाल, राकेश चौधरी, विष्णु कुमारी बसेल, झवेन्द्र बहादुर ओली छेत्री र सुनिल मन्त्री चयन हुनुभएको छ। निर्वाचित समितिले सहमति हुन नसकेका भदौ 27 गतेका दिन मतदानको समय निर्धारण गरेको थियो।
1: नेपाल भारत सीमा नाकास्थित बाँकीको नेपालगंज स्थित जमुना नाकाबाट गत आर्थिक वर्ष 2082-83 असुरक्षित रूपमा जोखिमपूर्ण यात्रा गरिरहेका 464 जना नेपाली नागरिकलाई उद्धार गरिएको छ। मानव बेचबिखन विरूद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगंजले गत आर्थिक वर्षमा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका 464 जना नेपाली नागरिकलाई सीमा नाकाबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो। उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक परामर्श पश्चात सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको संयोजक

0: सूचनाका कारण भारत पुर्याइएर श्रम तथा यौन शोषणमा परेका 10 जनालाई यसै अवधिमा उद्धार गरी स्वदेश फर्काइएको छ। माइती नेपालले भारतीय प्रहरी दूतावास र स्थानीय गैर सरकारी संस्थाहरूसँगको समन्वयमा भारतका विभिन्न शहर र कोठीहरूबाट उनीहरूको उद्धार गरेको संयोजक कोइरालाले बताउनुभयो। हराएका आफन्तको खोज तलास र उद्धारका लागि माइती नेपाल नेपालगंजको कार्यालयमा गत आर्थिक वर्षमा कुल 1018 निवेदन परेकोमा 568 जना फेला परेका छन् भने अझै 450 जनाको स्थिति अज्ञात रहेको कोइरालाले जानकारी दिनुभएको छ।
1: लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका पूर्वाधार विकासतर्फका 116 योजना सम्पन्न गरेको छ। सम्पन्न योजना मध्ये अधिकांश सड़क निर्माण तथा स्तर उन्नतिसँग सम्बन्धित छन्। सड़क पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा 3 ठूला पुल समेत निर्माण सम्पन्न भएका छन्। उहाँले नेपालगंज विशाल चोक हुँदै जानकी गाउँपालिका जाने सड़क अन्तर्गत चल्तुवा स्थित किरण नाला पुल, खजुराको श्रीमलघारी गिजरा उढरापुर सड़क अन्तर्गत जेठी नाला पुल र राप्ती सोनारी नौको अर्गानिक टोलदेखि तल्लो खैरिनी जोड्ने सड़क अन्तर्गत गेरुवा खोला र पुल निर्माण सम्पन्न भएको बताउनुभयो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा कच्चा पदार्थको अभाव तथा निर्माण सामग्रीको मूल्य वृद्धिका कारण केही योजनाको कार्यान्वयन प्रभावकारी भएको थियो। योजना छनौट तथा व्यवस्थापनमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ।
0: रसुवावादीमा बेपत्ता भएका सल्यानका 51 जना नागरिकको अवस्था अझै पत्ता नलागेपछि उनीहरूका नजिकका पारिवारिक सदस्यबाट डीएनए परीक्षणका लागि नमूना संकलन थालिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी आइतबारदेखि जिल्ला अस्पतालमा नमूना संकलन शुरू गरिएको हो। वादीपछि लामो समयसम्म बेपत्ता नागरिकको अवस्था पत्ता नलागेपछि सम्भावित शव तथा मानव अंगको पहिचानमा सहयोग पुगोस भन्ने उद्देश्यले डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो। संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइने उहाँले बताउनु भएको छ। सम्बन्धित स्थानीय तहले बेपत्ता नागरिकका परिवारका सबैभन्दा नजिकका व्यक्तिलाई पठाउनु भएको छ। केही आफन्तले अन्यत्रबाटै नमूना दिइसकेकाले उनीहरूको पुनः नमूना संकलन गर्न नपर्ने प्रहरीले जनाएको छ। बेपत्ता नागरिकका सबैभन्दा नजिकका पारिवारिक सदस्यको डीएनए नमूना परीक्षण गरी सरकारद्वारा व्यवस्थापन गरिएका तथा पहिचान हुन बाँकी शवबाट संकलित डीएनएसँग मिलान गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै प्रक्रिया अघि बढ़ाइएको हो। हाल सल्यानका विभिन्न पालिकाका 51 जनाको अवस्था अज्ञात रहेको छ। यसअघि 1 जनाको शव फेला परेको थियो भने 4 जना सम्पर्कमा आएका थिए।
1: कर्णाली प्रदेश सरकारले 2080 कार्तिक 17 गते जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्था मध्ये 2 आर्थिक वर्षमा 82 भवन निर्माण सम्पन्न गरेको छ। निर्माण सम्पन्न भएका मध्ये 67 सामुदायिक विद्यालय र 15 स्वास्थ्य संस्था रहेका छन्। भूकम्पका कारण जाजरकोट, रूकुम पश्चिम र सल्यानका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनामा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले प्राथमिकताका आधारमा पुननिर्माण अघि बढ़ाएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सीडी प्रेम ओलीका अनुसार हालसम्म 82 संरचना निर्माण सम्पन्न भएका छन् भने थप 44 संरचना निर्माणाधीन अवस्थामा छन्। प्रदेश सरकारको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 3 विद्यालय र 1 स्वास्थ्य संस्था निर्माण सम्पन्न भएको थियो। त्यसपछि आर्थिक वर्ष 2082-83 67 सामुदायिक विद्यालय निर्माण सम्पन्न भएका छन्। यसरी 2 आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त 67 विद्यालय पुननिर्माण सम्पन्न भएका हुन्। विद्यालयतर्फ 3 जिल्लामा जम्मा 79 भवन निर्माण गर्नुपर्ने लक्ष्य थियो। जाजरकोटमा 52, रूकुम पश्चिममा 43 र सल्यानमा 4 विद्यालय भवन निर्माण शुरू गरिएको थियो। तर आर्थिक वर्ष 2082-83 79 64 मात्रै निर्माण सम्पन्न भएका थिए।
0: रसुवावादीबाट 1355 मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए।

0: भएको छ। हालसम्म रसुवाबाट 169, नुवाकोटबाट 197, धादिङबाट 77, गोर्खामा 75, तनहुँ 38, चितवनमा 363, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिमबाट 221 विभिन्न मानव अंगसहित शव फेला परेका छन्। हालसम्म शनाखत भई बुझी लिएको शवको संख्या 98 पुगेको छ। बाढीका कारण 4,996 जना सम्पर्कविहीन रहेका छन्। हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। उपचार गरिएका घाइतेको संख्या भने 6,672 पुगेको छ। त्यस्तै 39 होल्डिङ सेन्टरमा कुल 3,533 जना बस्दै आएका छन्। बाढी पीड़ितको खोज उद्धार तथा राहतका लागि 21,402 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्टाफ अर्थात टाउको छोप्ने कपडा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ। कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयमा हिजाब वा बुर्का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपडामाथि रोक लगाएको बीबीसीले जनाएको छ। रूढ़िवादी पीपुल्स पार्टी ओपीबीले एकीकरण मन्त्री क्लाउडिया बाउरले टाउकोमा बाँधिने हेड स्काफ दमनको प्रतीक तथा एकदमै सानो उमेरदेखि नै किशोरीहरूलाई नियन्त्रणमा राख्ने माध्यम भएको बताउनु भएको छ। तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो असंवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छन्।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। दक्षिण एसियाली स्तरको च्याम्पियनशीपबाट 16 टीम मध्ये नेपालका 3 टीम ग्लोबल ओपन सिजन 2 का लागि छनौट भएका छन्। नेपालका टीटूके एचएलएक्स र टीजीबीले ग्लोबल ओपनमा स्थान बनाउन सफल भएका हुन्। यी टीमले विश्व च्याम्पियनशीप पुग्ने अर्को खुड्किला पार गरेका हुन्। दक्षिण एसियाको पब्जी नेशनल च्याम्पियनशीपमा 5 देशका 24 टीम सहभागी भएकोमा नेपालका 3 टीम शीर्ष स्थानमा रहँदै ग्लोबल ओपनमा पुगेका छन्। ट्रेन टू किल अर्थात टीटूके सर्वाधिक 111 अंकसहित च्याम्पियन बनेर अर्को चरणमा पुग्दा उसको अनुशासन र गन पावर अब्बल रह्यो। फाइनलमा उसले 77 इलिमिनेशन र 41 पोजिशन अंक जोडेको थियो। टीमका पुराना खेलाड़ीसँगै सोनम गुरूङ जस्ता नयाँ र प्रतिभावान खेलाड़ीको उपस्थितिले टीमभित्र च्याम्पियनको सम्भावनालाई बलियो बनाएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 0.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 81% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: बाढीका कारण यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: बाढीका कारण सम्पर्कविहीन दाङका 37 जनाको परिवारबाट डीएनए परीक्षणका नमूना संकलन रिपोर्ट आउन 3 महिना लाग्ने प्रहरीको भनाई।
0: विपदको यो घड़ीमा सबै पक्षलाई हातेमालो गरेर अघि बढ़न राष्ट्रपति पौडेलको आग्रह। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह असोज 6 गते न्यूयोर्क जाँदै।
1: देवखुरी उद्योग वाणिज्य संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, अध्यक्षमा ईश्वर श्रेष्ठ।
0: र रसुवा बाढीको आज 13 दिन, बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइयो।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढामगर
0: अनि म देवा भुसाल पनि विदा हुन्छौ।
1: नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: साथै भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सक्थोक हो नि।
5: भिएफएक्स सिनेमाज घोराई 10 चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती।
6: मेरो छोरीलाई राम्रो स्कुलमा
5: र तिनीहरू इलिफेन्ट्स इन द पग।
7: गद्दी न त विरासत से मिलती है न सियासत से मिलती है तो सिर्फ और सिर्फ बाहुबल से।
5: साथै हिन्दी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ, हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
8: मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत भाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु
7: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
12: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
14: सम्पर्क फोन नम्बर 082-5902222।
9: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
16: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082562601 98578 35990 98578 31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
20: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
21: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ। फोन नम्बर 0825812110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोर्नी सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 0825362018।
14: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
15: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
14: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
15: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
16: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
17: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
18: सम्पर्क मोबाइल नम्बर 9822964264।
19: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
21: उपचार हुने रोगहरू:
20: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
21: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
22: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686161694।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794। बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
3: सर्भिस चार्जमा 50% छुट,
1: इन्जिन आयलमा 15% छुट,
3: टायर किन्दा 10% छुट,
1: पार्क पुर्जामा 15% छुट,
3: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
4: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
3: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
5: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
3: सम्पर्क ओम बाबा अटो प्राली बीती चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919, सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।

0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
1: समय: बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क: अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
4: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
6: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
6: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेशन: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
6: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310।
7: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
8: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
8: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
8: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
8: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै, हराएकाहरूको भने खोजी तीव्र। सुरुङभित्र 121 जना फँसेको सेनाको भनाई। बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।
1: तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टीमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
0: सप्तकोशीमा पानीको वहाव बढ़ेपछि कोशी ब्यारेजमा रातो बत्ती। कृष्णभीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट। नागढुङ्गा मुङलिङ सड़क खण्ड खुलाउन 9 ठूला मेसिनबाट काम तीव्र।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्।
0: आजदेखि सबै प्रजातिको मुस्ताङी स्याउ टिप्न खुला। डल्ले खोर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटियो। बाढ़ी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
0: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी जारी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एकद्वार प्रणालीका नाममा राहतको गति रोक्ने होइन, सहयोगका हातहरूलाई अझ छिटो पीड़ितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडि बढ़ाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढ़िरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
1: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौं र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै केही पनि भनेका छैनौं। हामी त्यसरी काम गरिराखेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनुहोला भन्ने अनुरोध गर्दै, केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइराखेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामीले चाहिँ तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
5: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढ़ीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले त्रिशुली 3B90 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढ़ीले ल्याएको लेदुको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
2: त्यो दिएको 900 हाराहारी अथवा 22 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामताङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य त्यो देखिन्छ।
5: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले बाढ़ीमा परे 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्ण भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटीकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णवीरमा सड़कको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागढुंगा मुगलिङ सड़क 8 दिनदेखि अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिण्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिण्डर अभाव रहेको सीआईएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटल व्यवसायीहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सीआईएनलाई बताउनुभयो।
6: कृष्णवीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने उताबाटै बेचिरहेका छन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेतामा ग्यासै नगएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने? त्यो खालको समस्या छ। अब उद्योगले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
5: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा खसिएको पहिरो पन्छ्याउने र सड़क मरमत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागढुंगा मुगलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सड़क मरमतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौं।
7: यो भोटेकोशी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ र विशेष गरेर र अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्ने यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
5: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 गतेको विनाशकारी बाढ़ी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढ़ीलाई कहाली लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन, घर परिवार, सड़क, पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा उहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतकप्रति श्रद्धांजली अर्पण गर्दै उहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, मगरले, रसुवा लगायत बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका 15 स्थानीय तह बाढ़ी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
8: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ नि स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिका प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तत् अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डीएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
5: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ़ेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
0: सन्तोषी रावल। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
9: व्यापारी आया छन् र व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। तिथिआन त्यत्तिकै छन्। गोल्डिनको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्दा।
0: सरकारले तोक्यो प्रति किलो 60 रूपियाँ, तर किसानलाई 40 रूपियाँ पाउन पनि मुस्किल। रिपोर्टसँगै बाढ़ी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौ।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै। त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
12: अनुहारका हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
12: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
12: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत भरिने,
12: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
12: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
15: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
15: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
0: खबर, पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेण्ड नाघेको छ। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह सवा 12 बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको जनाएको छ। काठमाडौँको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानो फस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्राण्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रूपियाँ भन्दा बढ़ीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 899 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गोरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रूपियाँ, बी ग्रेडको प्रति किलो 50 रूपियाँ र सी ग्रेडको प्रति किलो 40 रूपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजाकोटका किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
17: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको अदाञ्चुली गाउँपालिका वडा नम्बर 5 का बिरबल सिंहले बताउनुभयो।
9: व्यापारी हामी मिलिया छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। अर्का
17: किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ फलेको बताउनुभयो।
18: 25 पेटी भयो मेरा 15 पेटी जति छन् अहिले धेरै फलेन नि जुद्धा साइजका 6 कार्टुन भयो सेरेन साइजका 7 कार्टुन भन्ना साइजका 7 कार्टुन अन्त नर्मल साइजका 10 कार्टुन चाहिँ अर्को डाँडा फेरि मेरै नामदार गुड्डा साइजका 10 कार्टुन अहिलेसम्म सबै गरेर 5 कार्टुन हाम्रो गाउँमा मिल्दैन।
17: जिल्लाको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नु भएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
19: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो ठाउँमा गाडी
17: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाइ छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
20: किसानलाई पनि अलिअलि पाउने व्यापारीले पनि अलिकति
17: निर्धारण गरिएको दरको कारणका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत चुडामणि पन्त
21: हाम्रो यहाँ मिटिङ बस्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिस होइन बी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गर्यौं त्यो रेट भने एकदमै न्यूनै रेट कायम गरेको त्यही रेटमा पनि बिक्री गर्न नसकेको र उनीहरूले खरिद गर्ने बेला अझै मूल्य घटाउन खोज्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू ती उत्पादन जसले गर्नुहुन्छ कृषकहरू र जो खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एक आपसमा सल्लाह गरी त्यो बिक्री कतिमा गर्ने उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सल्लाह अनुसार उनीहरूले खरिद बिक्री गरिरहेको हो पाकोस् कि नपाकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ। अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईजना कृषकसँग मैले फोन सम्पर्क गरेँ अहिले चाहिँ हतार नगर्नुहोस् राम्रो रेट पाउनुहुन्छ तपाईँले मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गरेर लिएर जानुहुन्छ भन्दाखेरि तिनीहरूको के यतैतिर गएको आफन्तीहरूसँग चिनजान गरायो त्यो अनुसार बिक्री भएर
17: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर हुम्ला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने
22: साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली छुट्टै गएको देखिन्छ उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भयो त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यस्तो लागि बस्नलाई चाहिँ बुट लाएर जानु पर्यो।
0: बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता राहतमा आवश्यक सामग्रीको माग विशेष जानकारी सहितको मिलिजुली नेपाली बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
24: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
23: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
25: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
26: फोन नम्बर 082-563-479
25: मोबाइल नम्बर 98-494-67-487।
1: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
2: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
4: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-8562-23 98-78-18-617 र 98-78-35-643।
7: भर्ना सम्बन्धी सूचना
2: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
7: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
6: सम्पर्क फोन नम्बर 082-8563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
26: अर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढ़ी प्रभावितका लागि चप्पल जुत्ता लत्ता कपड़ा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
27: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ। दाल चामल अब नुन भयो दालमोट भयो चिउरा भयो त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ। त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ। त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेनिटरी प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ। भित्र लगाउने वस्त्रहरू त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ तर अलिकति बढी खाद्य आइटम बढी छ। जुत्ता चप्पल अलि कम आएको अवस्था छ। त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल टोय हुन्छ नि टोय प्ले त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ। अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम र अब रसुवा जिल्लाको समेत त्यहाँबाट रात वितरण गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो सोलार भयो अलि बढी आवश्यक पर्ने र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोनको प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार्नु पर्ने हुन्छ। त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त देखियो छ। सबैलाई दालमुट चिउरा त्यो मात्रै दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ। बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ। त्यसो हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मान्छेहरू होइन। त्यसको लागि चाहिँ यो नट्स आइटमकै काजु साजु त्यो किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई। यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
26: तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राहत चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सड़क बिग्रिएको टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी
28: हामीले समस्या चाहिँ यहाँबाट डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुर्याउन चाहिँ अलिकति समस्या भइरहेको छ। थोरै छ हाम्रो हेली एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले फ्रिक्वेन्टली सटलहरू गर्नुपर्ने अवस्था छ। रुन्चेबाट ढुवानीको चाहिँ अलिकति असुविधा छ किनभने हाम्रो रोड कनेक्टिभिटी छैन। रोड कनेक्टिभिटी भएको भए ठुलो मार्गमा एकैचोटि राहत पुर्याउन सक्ने अवस्था हुन्थ्यो। त्यो नभएपछि अलिकति त्यो सडक सञ्जाल नभएको ठाउँमा फ्रिक्वेन्टली सटल गर्नुपर्ने थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले राहत डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ। तर बाई रोड सुम्मे जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुरिसके अवस्था छ, स्टक छ, सफिसियन्ट होइन तर अपर्याप्तता पनि होइन। स्थानीय पालिका सबै कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस नो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिराख्नु भएको छ, राम्रो कोर्डिनेसन छ। अब गोसाकुण्डा गाउँपालिकाको आफै पालिका एकदमै धेरै क्षतिमा छ, दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, पाँच नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय सहयोग भएको छ, होइन वडाको सिओहरू हुनुहुन्न, मिसिङ हुन्छ, उपाध्यक्ष मिसिङ हुनुहुन्छ, धेरै यो अलिक ठुलो क्षति भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ, नत्र स्थानीय तहहरूले राम्रो कोर्डिनेट गर्नु भएको छ। अब सधैँभरि हेली मार्फत पठाउन सक्छौँ भन्दा पनि सस्टेनेबल हुने गरी चुइन झुलुङ पिल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको छ पछिल्लोसम्म है।
26: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ। आज राति र भोलि बाढ़ी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ।
5: रसुवाको धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई। त्यस्तै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, था संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशी र जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सुरुङमा 121 जना मात्रै फसेको सेनाको दावी, विपद प्राधिकरण भन्छ बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो।
0: सरकारले राष्ट्रिय शोक मनाएकै दिन बेपत्ताका आफन्त माइतीगर मण्डलामा 13 दिनमा राष्ट्रपति बाढ़ी प्रभावित जिल्ला नुवाकोटमा फर्केर सम्बोधन।
1: र स्वात जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, सड़कमै लामो लाइन।
0: स्टेट अफ होरुमुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी, निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जहाजलाई प्रतिबन्ध सूचीमा राखिने।
1: र एनपीएलको टेलिभिजन र ओटीटी प्रसारण अधिकार 32 करोड़मा बिक्री।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका 1356 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 363 शव भेटिएका छन्। त्यस्तै रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोरखामा 75, तनहुमा 38, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 221 शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएकाहरू मध्ये हालसम्म 98 जनाको मात्र शव परिवारलाई हस्तान्तरण गरिएको छ। प्राधिकरणले आज साँझ 6 बजेसम्म 98 जनाको शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको हो। अन्य शवको भने शनाखत हुन सके छैन। बाढ़ीमा परेर हालसम्म 4994 जना सम्पर्क विहीन छन्। सबैभन्दा बढ़ी नुवाकोटमा 2340 जना सम्पर्क विहीन भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्राधिकरणलाई जानकारी गराएको छ। सम्पर्क विहीन हुने मध्ये 587 जना विदेशी नागरिक रहेका छन्। यस्तै 100 सुरक्षाकर्मी पनि सम्पर्क विहीन छन्। जलविद्युत आयोजनाहरूमा हराइरहेका कर्मचारी तथा मजदूरको खोजी पनि भइरहेको छ। भोटेकोशी नदीमा रहेका विभिन्न जलविद्युत आयोजनामा नेपाली र विदेशी उद्धारकर्ता खोजीमा जुटिरहेका छन्। बाढ़ी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। विपद प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। बाढ़ीबाट हालसम्म 1,355 जनाको शव फेला परेको छ भने 4,996 जना अझै सम्पर्क विहीन छन्। तीमध्ये 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित गरी हालसम्म 6,672 जनाले उपचार सेवा लिएको प्राधिकरण कि प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार विभिन्न अस्पतालमा उपचाररत 323 मध्ये 228 जना डिस्चार्ज भएका छन्। यस्तै नेपाली सेनाबाट 3,379 जना र सशस्त्र प्रहरीबाट 2,970 जनाले स्वास्थ्य उपचार सेवा लिएको उहाँले जानकारी दिनुभयो।
0: नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढ़ीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुभाष जंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो। ती जलविद्युत आयोजनामा काम गर्नेहरू 900 भन्दा बढ़ी सम्पर्कविहीन भएको भनिए पनि ती सबै टनेल भित्र नरहेको उहाँको दावी छ। सेनाले हालसम्म गरेको अध्ययन र जानकारी अनुसार जलविद्युत आयोजनाका सुरुङमा 121 जना मात्रै फँसेको उहाँले दावी गर्नुभयो।
3: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाम्ताङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
0: उहाँका अनुसार रसुवागढ़ीमा 5, लाङटाङमा 7, चिलिमेमा 7, अप्पर त्रिशुली 1 करिब 50 जना, त्रिशुली 3A करिब 42 जना मात्रै फसेको बताउनुभयो। खोजी तथा उद्धारसँगै सेनाले पुननिर्माण र पुनर्स्थापनाका काम समेत अघि बढ़ाएको जनाएको छ। त्यस अन्तर्गत तुइन र झुलुङ्गे पुल निर्माण, रेकी तथा अवरूद्ध सड़क खोल्ने काम पनि भइरहेको सेनाको दावी छ।
1: प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उहाँले बताउनुभयो।
4: केही ठाउँमा एकदमै हेली अपरेशन एकदम अप्ठ्यारो भएको ठाउँमा, जहाँ हामीले अहिले चाहिँ सर्च र रेस्क्यूको लागि मात्रै महत्वपूर्ण सामग्री पठाउनु पर्ने हुनाले चाहिँ त्यो ठाउँमा राहत सामग्री लिन र त्यो पठाउन गाह्रो हुने, त्यसलाई पनि हामी कसरी सम्बोधन गर्ने भनेर जुन बेला चाहिँ त्यो हाम्रो अपरेसनको हेली त्यहाँ गएको छैन त्यति बेला चाहिँ हामी त्यहीबाट तलबाटै काठमाडौँबाट होइन कि चाहे त्यो त्रिशुलीबाट होस् या चाहिँ त्यहीबाट रसुवाबाटै जहाँ हेली जान्छ त्यहाँबाट चाहिँ हामीले खाद्य सामग्री पठाउने कोसिस पनि गरिराखेका छौँ। विद्युतदेखि लिएर भनौँ न टेलिकम्युनिकेसन पानीको सबै फेसिलिटीलाई पनि हामीले पुगोस् भन्ने किसिमले त्यो प्रयास पनि हाम्रो निरन्तर छ, गरेका पनि छौँ, पुगेका पनि अवस्था छ। केही एक दुई ठाउँमा गुनासाहरू होलान् त्यसलाई पनि हामी सम्बोधन गर्ने प्रयास गर्दा छौँ भनेर भन्न चाहे।
1: बेपत्ता व्यक्तिका नाम प्राप्त हुने बित्तिकै 3 सुरक्षा निकाय मार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको पनि उहाँले बताउनुभयो। त्यति मात्र होइन, बाढ़ीबारे गलत सूचना र जानकारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दा राहत वितरण र उद्धारमा समेत समस्या भएको प्रतिले बताउनु भएको छ। सही सूचनाका कारण केही बच्न सफल भएको तर केही गलत सूचनाले झन समस्या भएको उहाँले उल्लेख गर्नुभयो।
4: त्यो ठाउँमै नभएका केही फेक भिडियोहरू पनि एकदम सामाजिक सञ्जालमा स्प्रेड भइरहेको अवस्था र त्यसले चाहिँ जनमानसमा एक खालको नकारात्मक प्रभाव पनि पारेको अवस्था पनि हामीले पायौं। हामीले 3-4 भिडियो हिजो मात्रै हिजोदेखि आज बिहानसम्म मात्रै हेर्दाखेरि चाहिँ त्यो भिडियोहरूलाई हाम्रो यो सामाजिक सञ्जाल हेर्ने टिमलाई चाहिँ टेस्ट गर्नलाई हामीले दियौं र जुन भिडियो एकदमै जेन्युन मान्छेबाट यसलाई हेरिदिनुहोस् भनेर आएको थियो त्यो भिडियो पनि फेक भएको हामीले पायौं। भनेपछि धेरै स्प्रेड भएको भिडियोहरूमा पनि कहिले चाहिँ त्यसले एकदम मिसइन्फर्मेसन होइन त्यसले चाहिँ पार्ने प्रभावको बारेमा पनि हामीले हेर्नुपर्ने हुन्छ। तर यसका बीचमा केही खुसीका खबरहरू पनि केही मान्छेहरू बाढ़ी आएको देख्दाखेरि उत्तरीतिर डाँडा चढेर जब चीनको भागमा उहाँहरू प्रवेश गर्नुभयो त्यहाँबाट हिजो मात्रै 105 जना सकुशल फर्किनु भएको छ। 105 जना भनेको ठूलो नम्बर हो। त्योभन्दा एक दिन अगाडि 155 जना सकुशल फिर्ता हुनुभयो, त्यो पनि हाम्रो लागि चाहिँ खुसीको खबर हो। त्योभन्दा अघिल्लो दिन 113 जना जसमा एकजना चाइनिज नागरिक पनि हुनुहुन्थ्यो, भनेपछि जम्मा 114 जना फर्किनुभयो, त्यो पनि खुसीको खबर हो।
1: बाढ़ी प्रभावितहरूको अपमानजनक भिडियो बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवा पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले बाढ़ी पीड़ितको अपमान गरेर भिडियो बनाउने बैतडी सुनरिया गाउँपालिका 7 घर भई हाल काठमाडौँको बलम्बु बस्ने 24 वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनी विरूद्ध जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याथप गरी अनुसन्धान थालिएको छ।
0: समाज कल्याण परिषदले बाढ़ी प्रभावितको उद्धार राहत र मानवीय सहयोगका क्रममा पीड़ितको आत्मसम्मान र मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ। पोटेकोशी बाढ़ी पीड़ितलाई राहत र मानवीय सहायता सामग्री वितरण गर्दा सम्बन्धित आचार संहिता पूर्ण रूपमा पालना गर्न र पीड़ितको पीड़ा थपिने गरी उनीहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषदले अनुरोध गरेको हो। यसै पीड़ितको अनुमति बिना व्यक्तिगत फोटो भिडियो र धार्मिक अथवा व्यावसायिक प्रकृतिका फोटो लोगो संकेत र प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न परिषदले सामाजिक श्रम संस्थालाई समेत आग्रह गरेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था र बढ़दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायका मित्र राष्ट्रलाई नेपाल लगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको हो।
5: यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
1: सम्बोधन अघि राष्ट्रपति पौडेलले नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर प्रभावितको अवस्थाबारे जानकारी लिनुभएको थियो।
0: नेपाल परिवेशमा भोलि विदाका दिन पनि ब्याङ्क खुल्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
7: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: भट्टेकोशी बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइएको छ यही भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाइएको हो आज 13 दिनमा देशभर विभिन्न प्रकारले बाढ़ी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गरिएको छ पशुपतिनाथ मन्दिरमा भने दीप प्रज्वलन नै गरिएको छ पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभएको छ बाढ़ीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनुभयो
3: सरकारले शोक मनाएकै दिन पीड़ित परिवार

0: हुँदा पनि चासो नदिएको भन्दै आपत्ति जनाउनुभयो। सरकारले हेलिकप्टर लगायतका उपकरण लगाएर उद्धार गर्नुपर्नेमा कुटो कोदालो पठाएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो।
1: गभर्मेन्ट भन्नाले अब हामी जाने भनेको एउटा गृह मन्त्रालय गएको हो होइन, तीन चार दिन भित्रमै हामी गएको हो, तर त्यहाँ चाहिँ अब भनौँ न भित्र मान्छेलाई भेट पनि दिएन, एक त भेट्न पनि दिएन होइन, अनि अर्को चाहिँ के कुरा हुँदैन भइरहेको छ नि, रेस्क्यु भइरहेको छ त किन आत्तिनु भएको भन्ने जस्तो कुरा गर्यो कि त्यहाँबाट चाहिँ। अनि अब त्यसो भने अब साइन गर्यो, निवेदन लेख्यो, आयौँ होइन, अब उहाँले चाहिँ वाट्सएपमा मेसेजहरू पनि के देखाउनु भयो होइन, अब मेसेज गइरहेको छ भने चाहिँ अब थाहा छैन हामीले त्यो कहाँ गयो त्यो मेसेज होइन, त्यो मेसेज त्यो भित्र हरायो कि कहाँ गयो, वाट्सएपबाट त हामीले देखायो मेसेज गइरहेको छ हाम्रो, तपाईँहरू किन आत्तिनु भएको भन्ने जस्तो कुरा गर्यो कि। सरकारले गर्नै जानेको छ नि त रेस्क्यु गर्ने कुरा, अब हत्या के कोदालोहरू बोकेर मान्छे पठाउने सरकार कतिको लाग्छ भन्ने कुरा यही त थाहा भयो नि त।
0: सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा सब भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ितहरूको भनाइ छ। सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुसाई गरेको अर्की पीड़ितको आरोप छ।
1: सहयोग चाहियो भने किन मागेन, किन यस्तो घमण्ड, किन जनताभन्दा ठुलो को छ र त्यो कुर्सीमा आज उहाँहरू हुनुहुन्छ नि, भोलि अरू बस्नुहुन्छ।
0: दशौं एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएको भन्दै उहाँले सरकारले समयमा नै त्रिशुली तीन बीमा पनि खोजी गरिएको भए त्यहाँबाट पनि सकुशल मानिसहरू उद्धार गर्न सकिने बताउनुभयो। सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरूले आग्रह गरेका छन्। सरकारका मन्त्रीहरू स्टन्टमा लागेको र आफन्तहरूलाई खोजी गर्न समेत जान नदिएको गुनासो समेत गरे।
1: कारण छैन भने यहाँ आइरहेको छ कि डे वानबाट किन लिएन उनीहरूले, किन यसो सरकारले भ्रमण छ कि गर्न सक्छु भनेर गरेको हो, वेट गरेको हो कि गरेको भए खोइ त रिजल्ट उद्धार गरिरहेछ गरिरहेछ भन्छ होइन। टिभीमा एकदम आइसोलेट भइरहेछ कि स्टुडियो, तपाईँहरूले सबै न्युज सुन्नुभयो उद्धार भइरहेछ भन्दा बाहेक अरू केही पनि आएको छैन कि, फलाना ठाउँमा आयो मान्छे बसिरहेछ भन्यो होइन, यो भयो भयो खोइ त टिभीमा उद्धार भइरहेछ भन्दा बाहेक अरू केही शब्द पनि हामीले सुन्न पाएको छैन। सरकारले हामी यो अपिल गर्न आएको कि छिटो भन्दा छिटो चाहिँ उद्धार गर्नु।
2: राष्ट्रिय मानवाधिकार आयोगले बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका नागरिकको आधारभूत मानवाधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ। आयोगका सदस्य डाक्टर लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोटमा बाढ़ी प्रभावितहरूको मानवाधिकार अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाढ़ीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा प्रभावित क्षेत्रमा खानेपानी विद्युत र स्वास्थ्य सेवाको अभाव रहेको पाइएको आयोगले जनाएको छ। अनुगमन गरे लगत्तै आयोगका प्रवक्ता तथा सहसचिव डाक्टर टीकाराम पोखरेलले आज विज्ञप्ति मार्फत प्रभावित नागरिकहरूको आधारभूत मानवाधिकार संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको हो। त्यस्तै उद्धार कार्यमा विज्ञ जनशक्तिको अभाव, सुरक्षाकर्मीको संख्या न्यून हुनु, उद्धार सामग्रीको कमी तथा सर्वसाधारणको आवत जावतमा समस्या रहेको पनि अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ। आयोगले बाढ़ीबाट रसुवा र नुवाकोटमा आधारभूत आवश्यकता, भौतिक संरचनामा क्षति पुगेको ले खानेपानी विद्युत र स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ। साथै आयोगले प्राविधिक विज्ञ सहितको टोलीको व्यवस्था गरी तत्काल परिचालन गर्न पनि सरकारलाई भनेको छ।
0: बागमती प्रदेश सरकारले भने बाढ़ीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोबासको व्यवस्था गर्न बजेट छुट्याएको बताएको छ। आज ललितपुरमा पत्रकार सम्मेलन नै गरेर मुख्यमन्त्री किरण थापा मगरले बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न र बसोबासका लागि प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराएको जानकारी गराउनु भएको छ। उहाँले संघीय सरकारसँग र स्थानीय तहसँग मिलेर आफूहरूले काम गरिरहेको बताउनुभयो। उहाँले बाढ़ीबाट प्रभावित र अभिभावक गुमाएका बाल बालिकालाई प्रदेश सरकारले सञ्चालन गरेको आवासीय विद्यालयमा कक्षा बाह्रसम्मको पढ़ाईको सम्पूर्ण खर्च बिहोरी दिने पनि बताउनुभयो। उहाँले विभिन्न सड़कहरूको मरमत लगायतका काममा पनि प्रदेश सरकारले तदारूकताका साथ काम गरिरहेको बताउनुभयो।
3: कृष्णवीरमा पहिरो गयो, फेरि राजधानी आउने बाटो नै अब त्यो त ब्लक भयो, अब के गर्ने भन्ने फेरि समस्या हो। त्यसपछि हामीले यो चाहिँ सिस्नेरीबाट हेटौँडा जाने बाटो छ, त्यो बाटोको वैकल्पिक बाटो जहाँ चाहिँ यो कुलेखानेबाट देउराली हुँदै भीमफेतीसम्म जाने बाटो त वान वे छ। अब यहाँ त ग्यासकै समस्या छ, खाद्यान्नकै समस्या छ, यहाँ चाहिँ अब निर्माण सामग्रीहरूकै समस्या छ, सबै आउने बाटो चाहिँ बाटो नै ब्लक भइसकेपछि त अब सामान आउँदैन भनेपछि

0: त्यहाँ झन्डै 1.5-2 घण्टा बाटो जाम हुने र त्यसको वैकल्पिक बाटो हामीले खोल्ने काम भोलिबाट हामी जोड्दैछौँ। जहाँ यो सिस्नेरीबाट कोगटे हुँदै हामीले चाहिँ यता माथिबाट घुमेर भीमफेदी निस्किने, त्यो भीमफेदीबाट जाने बाटो पनि 30 किलोमिटर, अहिले भइराखेका बाटो पनि 30 किलोमिटर। यो दुइटै बाटो एकतिरबाट जाने एकतिरबाट आउने बाटो त्यो बनाउने काम हामीले थालनी गरिसकेका छौँ। त्यसै गरी यता कान्ति लोकपथको पनि जहाँ जहाँ पहिरो गएको छ त्यो पहिरो सोर्ने काम संघीय सरकारले पनि गरेको छ, प्रदेश सरकारले पनि गरेको छ। 18 गते मैले क्याबिनेटको म आफै यो कोगटेको बाटो निरीक्षण गरेँ, भौतिक सचिवजीलाई बोलाएर त्यो बाटो निरीक्षण गरेपछि बाटो ठिकै रहेछ, अलिकति 2-3 दिन मिसिन चलायो भने यो बाटो चल्छ, यो वैकल्पिक बाटो हुन्छ भनेर हामीले तत्कालै त्यो बाटो खोल्ने काम आज सम्पन्न हुँदैछ र भोलिबाट त्यो बाटो चल्दैछ।
1: त्रिशुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरूद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सड़कको मरमत सम्भार गरी यातायात सुचारू गरेका हुन्। मध्य पहाड़ी राजमार्ग अन्तर्गत ढिकुरेदेखि फेरि बेसी चोक हिरामुनि टार चोगते बोरे भन्ज्याङ सानो खोला रसुवा धनस्वारा र पाटीखर्क खण्डमा व्यापक मरमत कार्य गरिएको छ। एक्सावेटर ब्याकहोल लोडर र टिपर जस्ता हेवी मेसिनरी उपकरणको प्रयोग गरी पहिरो पछ्याउने सड़कको सतह मिलाउने कच्ची नाली निर्माण गर्ने तथा साँघुरा स्थानमा सड़क चौड़ा गर्ने कार्य सम्पन्न भएको छ। साथै आवश्यक स्थानमा ग्राभेल राख्ने र कलभर्ट निर्माण गरिएसँगै अब उक्त सड़कमा ठूला सवारी साधन समेत दुईतर्फी रूपमा सञ्चालन हुन सक्ने भएका छन्।
2: जिल्ला प्रशासन कार्यालय गोर्खाले मनास्टर तथा लार्के पास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। चुमनब्री गाउँपालिका र नामरुङ स्थित थेराङ खोलामा आएको बाढ़ीले दुईवटा पुल बगाएपछि मनास्नु र लार्के पास पदमार्गमा पदयात्रा नगर्न प्रशासनले आग्रह गरेको हो। आज सूचना निकालेर अर्को सूचना नभएसम्म त्यहाँ नजान भनिएको छ। आज थेराङ खोलामा आएको बाढ़ीले चुमनब्री गाउँपालिका 4 वडा नम्बर 2 जोड्ने फलामे पुल नै बगाएको छ। यस्तै गाउँपालिकाबाट नामरुङ जंगल जाने बुढ़ी गण्डकी नदीमाथिको झुलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। पुल बगाएपछि त्यहाँ आवत जावत गर्न समस्या भएको छ।
1: काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। भोटेकोशी बाढ़ी र त्यसपछिको सड़क अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौंसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो। भोटेकोशी बाढ़ी अघि पनि काठमाडौँमा ग्यासको अभाव थियो। सरकारले ग्यासको अभाव नरहेको दावी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन्। ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन्। कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहनुभएका व्यवसायी शंकर कुमार श्रेष्ठका अनुसार माग अत्याधिक भए पनि दैनिक करिब 150 वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ। उहाँले भीड़ व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो शास्ति भोग्नु परेको गुनासो गरेका छन्। जड़ीबुटीका राकेश विष्टले 2-3 दिनदेखि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो गर्नुभएको छ। आज बिहान 8 बजेदेखि नै ग्यास पाउने आशमा लाइनमा बसेको उहाँले बताउनुभयो।
2: ग्यासको व्यवस्था गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भने 12 पर्सा औद्योगिक करिडोरका उद्योगीहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि 1 साताको समय सीमा दिनुभएको छ। आज मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको हो।
3: त्यो मिटिङको हिसाबले मिटिङ नलिनु होला, यसलाई एकदमै गम्भीरतापूर्वक लिकन र आजैदेखि आफ्नो काम थाल्नु होला। किनभने अब यो हप्तामा हाम्रो टिम त्यहाँ निरीक्षणको लागि जानुहुनेछ र यस पछाडि अब अगाडिको काम उहाँहरूले नै गर्नुहुनेछ भनेर हामी त्यस्तै निर्देशन दिएको छु। त्यही भएर 1 हप्ताको टाइम छ, तपाईँहरू कति के गर्नुहुन्छ भने गरेर अगाडि बढ्नु होला।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: जीवनमा थोरै कुराहरू छन् हामीलाई चोइस गर्ने सुविधा हुन्छ।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली र राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 082-5635-775।
6: सम्पर्क नम्बर 98-4-78-26-873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 82-5635-509 र मोबाइल 98-453-0653-23।
1: झण्डै द्वितीय बहुमतको सरकार बनेको 5 महिना पूरा भएको छ, तर आम जनतामा एक प्रकारको निराशा र आक्रोश झनझन बढ्दै गएको छ। जनअपेक्षा अनुसार काम गर्न नसक्दा सत्ताधारी दलभित्रै सरकारको विरोध शुरू भइसकेको छ। एकातिर सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन, खेती बालीका लागि स्वदेशमा मल नपाइने अवस्था छ, सीमा पारी गएका किसानले जेल बस्नुपर्ने अवस्था आएको छ, खाना पकाउने ग्यास जस्तो आधारभूत वस्तु किन्न नपाइने भएको छ, प्रत्येक घरलाई पिरोलेका यस्तै सानातिना घटनाले मानिसलाई आक्रोशित बनाइरहेको छ। जनताले जुन आशा, अपेक्षा र भरोसाले रासोपालाई भोट दिएका थिए, त्यसमा तुषारापात हुँदा जनआक्रोश विस्फोटको स्थितिमा पुग्ने अवस्था छ।
2: नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले भोलि क, ख, ग र घ वर्गका इजाजत प्राप्त ब्याङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक ब्याङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। विभागले आज सूचना निकालेर रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढ़ी प्रभावितलाई सघाउ पुग्ने हिसाबले ब्याङ्क सञ्चालन गर्न निर्देशन दिएको हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवत जावत गर्न खोज्ने पानी जहाजलाई लक्षित गर्दै होर्मुज बाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख मोहसिन रेजाईले सरकारी संचार माध्यम मार्फत यस्तो जानकारी गराउनु भएको हो। उहाँका अनुसार आगामी केही दिन वा एक साताभित्र उक्त घोषणा गरिने भएको छ। रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट शुरू भएर स्ट्रेट अफ होर्मुजतर्फ फैलिनेछ। त्यस क्षेत्रलाई फारसको खाड़ीतर्फ पनि विस्तार गरिने भएको छ। उहाँले स्ट्रेट अफ होर्मुज पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानी जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी समेत दिनुभएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ क्यानले टेलिभिजन र ओटीटी प्रसारण अधिकार कुल 32,68,00,000 बिक्री गरेको छ। क्यानका सचिव पारस खड्काले आज जारी गरेको विज्ञप्ति अनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार खरिद अधिकार 18,04,00,000 रूपियाँको बोलपत्र पेश गरेको नेट टीभी प्रहरीले पाएको छ। यसै गरी नेपालभित्रको टेलिभिजन अधिकार हिमालयन टेलिभिजनले प्राप्त गरेको छ। ज्ञानका अनुसार हिमालय टेलिभिजनले 14,64,00,000 रूपियाँको बोलपत्र पेश गरेको थियो। यस्तै एनपीएलको प्रत्येक खेलको टिकटिङ अधिकार भने यी सेवाले पाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुरुङमा 121 जना मात्र फँसेको सेनाको दावी। विपद प्राधिकरण भन्छ बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो।
2: सरकारले राष्ट्रिय शोक मनाएकै दिन बेपत्ताका आफन्त माइतीघर मण्डलामा 13 दिनमा राष्ट्रपति बाढ़ी प्रभावित जिल्ला नुवाकोटमा फर्केर सम्बोधन।
1: रसुवा जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, सड़कमै लामो लाइन।
2: स्टेट अफ होर्मुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जाँचलाई प्रतिबन्ध सूचीमा राखिने।
1: र एनपीएलको टेलिभिजन र ओटीटी प्रसारण अधिकार 32 करोड़मा बिक्री।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधि
10: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: सीता के भो तिमलाई गुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आसै मरिसक्यो
1: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै अब तिमले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
11: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
12: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
14: मुटु रोग विशेषज्ञ डाक्टर
15: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825161683 र सम्पर्क मोबाइल नम्बर 9847523700
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
19: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
20: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु होस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607334 र 0825601038
21: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
22: डाक्टरद्वारा दिइने सेवाहरू
21: सुगर रोग सम्बन्धी उपचार
22: हर्मोन सम्बन्धी समस्याको उपचार
21: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
23: हुनबाट पनि नाम दर्ता गर्न
11: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847728913 र 9905912871
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
18: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: अन्य सेवाहरू
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-488-30-153 र 98-649-41।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.ospatiicare.com।
3: खुशीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
26: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
27: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
26: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
28: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
26: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-560-23, 98-478-1617 र 98-478-35-643।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
28: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
28: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
28: ल ल काका, गइहाले म।
29: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
7: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
8: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
9: विस्तृत आँखा परीक्षण उपचार,
10: बाल दृष्टि रोग निदान उपचार,
12: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
13: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
14: कन्ट्याक्ट लेन्स सेवा,
15: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
16: कृत्रिम आँखा फिटिङ गरिन्छ,
30: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
31: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
32: अल्छी आँखा उपचार,
33: डेढो आँखा उपचार,
34: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
35: डबल भिजन उपचार,
36: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
37: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
38: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
39: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
40: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दान।
41: हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
42: आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
43: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
42: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
44: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
42: र विपदको पीड़ामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
45: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जीतपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जीतप्रति खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
44: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
45: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छनृ। रूस र उत्तर कोरियाले दुई देशको सीमा वारपार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजंग थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
1: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाए, त्यो टनेलभित्र फँसेका व्यक्ति होइन, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने हाराहारी 121 जना मात्रै टनलभित्र बसेको चाहिँ तथ्य देखिन्छ।
0: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए। तर सहायक रथी थापा भन्छन्,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रु हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिएसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढ़ी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
44: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
0: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
44: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
0: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू
42: उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसंग दोहोर्याउँदै भनेका छन्,
44: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
42: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रा संवाददाता शक्तिमाया तामाङ।
2: आज नुवाकोटको बट्टार कपड़ हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
3: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरमा बसेको मान्छेलाई केही सान्त्वना दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो जानुभयो।
2: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
4: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कागजलाई के भाषा भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, खेती भइसक्यो भनेर भन्यौँ। हामीले चाहिँ अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराई थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
2: अवलोकन पश्चात बाढ़ी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीड़ितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीड़ामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
5: बाढ़ी पीड़ितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने चाहिँ भन्छु होला भन्ने खप्त राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनु भयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
2: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारूकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
42: अब अन्तिम विषय, बाढ़ीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ़दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल, दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
6: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढ़ी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा, अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार विहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
7: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
6: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ के, ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छन् त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो, कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ मान्छे, परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो संकट ल्याउँछ भनेर हामी सोचेको थिएनौ। युवा जोश जाँगरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गल्ती कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
7: तपाईँले भन्नुभयो जुन अत्यावश्यक छ
6: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यसमाथि मूल्य वृद्धि यति थोप दिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको सरकार नभएको चाहिँ महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
7: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नि यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, रासन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति संकट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
6: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो संकट हुन सक्छ, कालो बजारी हुन सक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँले सक्छौ गर्न सक्छौ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पूरा भएको।
42: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: मध्यपश्चिम चाङ च्याक यति बेला रात्रिको 9 बजेको छ।

0: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
5: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
6: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डॉक्टर आने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दा पिसाब खोल्ने समस्या
3: पाठेघर में समस्या पाठेघर खस्ने को समस्या
1: पाठेघर में मासु पलाउने
3: निसन्तान महिला को चेक जांच
1: स्तन कैंसर पाठेघर में कैंसर भय नभए को चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मेसिन द्वारा चेक जांच गरिनु का साथ ही उचित परामर्श का लागि संपर्क गर्नुहोला
4: बिरामी जांच होने मिति यही भदौ 26 गते शुक्रवार
1: संपर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नंबर 0825904010 मोबाइल नंबर 98478893 र 98095121871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि गुडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई गुडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने गुडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9853530

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: హంగౌ రెడీస్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957
3: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भएन त मजा
4: सञ्चालक नरेश कुमार श्रेष्ठ
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ
6: तिमी पनि मेरो लागि
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती
8: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु पढ्छ है छोरी
9: जस्ता बाबुहरू

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन.
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ म?
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
2: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
2: 98-41-68-46-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश.
6: मध्य पश्चिम टाइम चेक. यति बेला रात्रिको 10 बजेको छ.

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: आज धेरै मानिसहरूले भनेको सुनिन्छ, हामी आफैलाई पनि लागेको छ कि जीवनमा जति हामीले सुख बढाउँदै गयौं त्यति सुख बढेन, दुःख चाहिँ बढ्दै गयो भन्ने हामी सबैलाई लाग्छ। फर्केर हेर्यो, बचपनलाई हेर्यो, बचपन कति रमाइलो थियो। जवानीलाई हेर्यो, जवानी पनि रमाइलो थियो, तर अहिले रमाइलो छैन। बचपनमा पनि कहाँ रमाइलो थियो र? बचपनमा रमाइलो भएको बेलामा हामी अगाडि रमाइलो देख्छौं। यी ठूला मान्छेहरूमा जुन मान्छेहरूको उमेर बढिसकेका छ, खुशी त तिनीहरू होलान्, जवान मान्छेहरू खुशी होलान्, प्रौढ मान्छेहरू खुशी होलान् जस्तो लाग्थ्यो। म बच्चा, मलाई सबैले हेप्छन्, म के खुशी हुने र? मैले त सम्मान पनि पाउँदिन, आदर पनि पाउँदिन। म पनि ठूलो हुन पाए, मलाई पनि अरूले सम्मान गर्थे, आदर गर्थे, मसँग पनि पैसा हुन्थ्यो, पैसा कमाउँथे, कस्तो रमाइलो हुन्थ्यो होला जीवन, अगाडि रमाइलो होला जस्तो लाग्थ्यो। तर जवान भयो त्यतिखेर के लाग्न थाल्यो भने, आत्तेरी अहिले के सुख छ र? त्यो बच्चा हुँदा कति सुख थियो, त्यो बेलामा पुरा रमाइलो थियो, अहिले सुख छैन। अब फेरि प्राउड भयो अनि के सोच्छ, ओहो जवानीमा सुख थियो, कस्तो रमाइलो थियो, अहिले रमाइलो भएन। अब वृद्ध भएपछि के ठान्छ, प्राउडमा रमाइलो थियो, अहिले रमाइलो भएन। हामी बितेको कुरालाई महत्व दिन्छौ, बितेकोमा रमाइलो देख्छौ, अहिले जे छ त्यसमा रमाइलो छैन, जे बितेर गयो त्यसमा रमाइलो थियो भन्ने हामीलाई लाग्छ। किन यस्तो लाग्यो होला प्रश्न उठ्छ, यस्तो किन हुन्छ? बितेको चाहिँ समय हामीलाई रमाइलो किन लाग्छ? अहिले जे भइरहेको छ यहाँ रमाइलो किन लाग्दैन? बितेको रमाइलो लाग्नुको मूल कारण के हो भने, बितेको समयमा हाम्रो विषय भोग गर्ने क्षमता प्रबल थियो, कुनै पनि विषयलाई भोग गर्न सक्थ्यौं। भला भोग्ने सामान थिएन होला, तर भोग्ने क्षमता चाहिँ थियो। बच्चामा धेरै चकलेट किनेर खान सक्ने सामर्थ्य थिएन होला, तर कसैले एउटा चकलेट लिँदाखेरि पनि त्यसको स्वाद लिने क्षमता थियो, त्यो मिठास लिने क्षमता थियो। त्यसकारण आज फर्केर हेर्दा के लाग्छ भने, बच्चामा चकलेट खाँदा जुन आनन्द आउँथ्यो, आज चकलेट खाँदा त्यो रस छैन, त्यो आनन्द छैन, त्यो मिठास छैन। बच्चामा खानेकुरा खाँदाखेरि जुन मजा थियो, त्यही खानेकुरा आज खाँदा स्वाद छैन, त्यो खानेकुराकै स्वाद कता कता गयो जस्तो। होइन, खानेकुराको स्वाद त उस्तै छ, आजका बच्चाहरूले पनि त्यही मिठास लिइरहेका छन्। हाम्रो स्वाद लिने क्षमता गुम्यो, हाम्रो भोग गर्ने क्षमता गुम्यो। भोग्य वस्तुहरू धेरै भए तर भोग्ने सामर्थ्य घट्दै गयो, त्यही भएर हामी अहिले दुःखको अनुभव गर्छौ। बचपन सुखी लाग्छ, जवानी सुखी लाग्छ, कारण त्यति नै हो। त्यो बेलामा भोग्ने क्षमता थियो, अहिले क्षमता छैन, किनभने सुख भनेकै विषय भोग हो। विषय भोग भन्दा बाहेक अर्को पनि सुख छ भन्ने हामीलाई थाहै छैन, ज्ञान नै छैन। विषयातीत अवस्थामा पनि आनन्द आउँछ, त्यो त हामीलाई ज्ञान छैन। त्यसकारण हामीलाई ज्ञान भएको एउटै मात्रै कुरा हो, विषय सुख। विषयहरूबाट मात्रै सुख पाइन्छ, वस्तुहरूबाट मात्रै सुख पाइन्छ, यति हामीले जानेका छौं। त्यही भएर हामी वस्तु जम्मा गरेका गरेछौं। जति धेरै सम्पत्ति आयो त्यति म सुखी हुन्छु होला जस्तो लाग्छ, र सम्पत्ति जम्मा गरेको गरेछौ, अन्धाधुन्ध काम गरिराखेका छौं, कसरी सम्पत्ति आउँछ, कसरी आउँछ, जति आए पनि पुग्दैन, अरूले ओहो सारा जीवन सम्पत्ति जम्मा गर्नमा बित्यो। सम्पत्ति जम्मा गर्नु भने के हो? वस्तु जम्मा गर्नु। किन जम्मा गर्नु? वस्तु धेरै भयो भने म सुख पाउँछु, तर हामीले धेरै ठूलो गल्ती गर्यौं। वस्तु जम्मा हुँदैमा सुख कहाँ पाइन्छ र? वस्तुलाई भोग्न सक्ने क्षमता भयो भने सुख पाइन्छ, किनभने सुख भोगमा छ। पैसा कमाउनमा सुख छ र? पैसा खर्च गर्न पाउनुमा सुख छ। पैसा कमाउँदा पनि यदि सुख आउँछ भने के कारणले आउँछ भने, पैसा खर्च गर्न पाइन्छ भन्ने कारणले सुख आउँछ। कसैले पैसा दियो, ल तिमीलाई मैले करोड़ रुपियाँ दिएँ, तर यो पैसा तिम्रै भयो है, फेरि यो एक करोड़ तिमीलाई दिएँ, यो पैसा तिम्रो, मलाई फिर्ता दिनु पर्दैन, यो पैसा तिम्रै हो। तर एउटा शर्तमा मात्रै म दिन्छु, त्यो के हो भने जीवनभरि यो पैसा तिमी खर्च चाहिँ गर्न पाउँदैन। भन्यो भने मजा आउँछ। पैसा कमाएर मजा आएको होइन, खर्च गर्न पाइन्छ भनेर कमाउँदाखेरि पनि मजा आएको। तर खर्च गरेर भोग्न सक्ने क्षमतै छैन भने त्यो भएर के काम, पैसा भएर के काम? खर्च गर्ने सामर्थ्य छैन, भोग गर्ने सामर्थ्य छैन। हामीले आफ्नो भोगको क्षमता गुमाइसक्यौं, तर भोग्य वस्तु जम्मा गरेका गरै छौं। यसैमा मैले दुई लाइन बनाएको, यहाँलाई सुनौ। कति टाढा पुगिएछ मनका इच्छा रोज्दा रोज्दै, कति टाढा पुगिएछ मनका इच्छा रोज्दा रोज्दै, आफैलाई गुमाएर आफ्ना लागि खोज्दा खोज्दै। आफू गुमिसक्यो थाहा छैन, आफ्नो लागि जम्मा गरेको छ। भोग गर्ने क्षमता सबै सिद्धिसक्यो, भोग्य वस्तु जम्मा गरेको गरै छ। आज हामीलाई यो अहिलेको स्थिति राम्रो लाग्दैन। यो उमेर भन्दा जवानी राम्रो थियो, बचपन राम्रो थियो, रमाइलो थियो। किन लाग्छ भने बचपनमा जवानीमा भोग्न सकिन्थ्यो, अहिले भोग्न सक्ने क्षमता छैन, कुरा त्यति हो। तर भोग्ने साधन भन्नुहुन्छ भने पहिला भन्दा अहिले धेरै छ, कमाइ धेरै छ, पैसा जति पनि छ। पहिला थिएन, गाह्रो थियो, कठिनाई थियो, तर अहिले छ। भोग्य सामग्री त बढेको छ, तर भोग्ने क्षमता घट्यो, अनि हामीले सुख पाएनौं। दुखी दुःखको मूल कारण नै त्यही हो, दुःखको कारण भोग गर्ने सामर्थ्य घट्यो। अब यो सामर्थ्य कसरी बढ्छ त? भोग गर्ने क्षमता नघटाइकन भोग कसरी गर्न सकिन्छ? सुख कसरी प्राप्त गर्न सकिन्छ? बचपनमा जुन सुख थियो त्यही सुख अहिलेसम्म पनि कायम भइरहोस्, त्यस्तै सुख पाइयोस्, त्यसको लागि के गर्नु पर्ला त? एउटै मात्रै काम गरे हुन्छ, भोग्य वस्तुप्रति सम्मान। हामी त जे भोग्नु छ त्यसलाई कहिल्यै सम्मान गर्दैनौ, खालि अपमान मात्रै। खानेकुरा अगाडि आयो भने पनि ठोस लगाइहाल्छ, के हो यार, के गरे आयो, न नुन मिल्या छ, न मसला मिल्या छ, यस्तो पनि खाना हो, यत्रो दुःख गरेको के काम, यही खानाको लागि होइन, खाना बनाउने बेला यस्तो छ त्यहाँ पनि गाली गर्न भ्याउँछ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590 4666, 98 29 81 50 53।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमर पथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।

0: तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
2: जे भोगिरहेको छौ त्यसलाई पाएसम्म अपमान नै गर्छ। सम्बन्धको भोग गरिरहेको छ आमा बुवा श्रीमान श्रीमती छोरा छोरी छन् नि परिवार, सम्बन्धको भोग हो नि। उनीहरूबाट त्यो सम्बन्धबाट आनन्द लिने हो, सम्बन्ध भोगेर रमाइलो लिने हो। तर जसलाई भोग गर्छौ उसैलाई अपमान गर्छौ। परिवारलाई सम्मान गरेर जानौ, न श्रीमानलाई सम्मान गर्न जानेछ, न श्रीमतीलाई जानेछ, न बाबुआमालाई जानेछ। अब कहाँबाट आउँछ सुख? सुख आउँछ विषयबाट सुखलाई अपमान गरे गरिछ, अनि कहाँबाट सुख आउँछ? र त्यो अपमान गर्दा गर्दै भोग गर्यो। जसलाई अपमान गर्यो उसैलाई भोग चाहिँ गर्यो, फेरि अमन हुन्छ कि? जसप्रति सम्मान नै छैन, श्रद्धा भाव नै छैन, भोग गर्ने विषयमा श्रद्धा नै छैन, अब कसरी आनन्द आउला भोगबाट? भोगबाट कसरी रस आउला? त्यसकारण जे भोग गर्ने हो उसप्रति सम्मान भाव। म खाना खाँदैछु खानाप्रति सम्मान, अत्यन्तै प्रेम इज्जत श्रद्धा खानाप्रति सम्मान हुनुपर्छ। त्यही भएर हाम्रा पूर्वजहरूले सिकाएका थिए हामीलाई, खाना खानुभन्दा अगाडि बाबु खानालाई नमस्कार गर, खानालाई ढोग। खाना हातमा लिएर अहिले पनि कति मान्छेहरूले यसो ढोगेको देखिन्छ। त्यो गरे के? खानाप्रति सम्मान भाव व्यक्त गरेको। खानालाई सम्मान गर्यौं भने खानाबाट आउने सुखको अनुभव घट्दैन, झन बढ्दै जान्छ। जेलाई हामी सम्मान गर्छौं त्यसलाई त्यो बढ्दै जान्छ। तर सम्मान चाहिँ छैन लिप्त। लिप्त भनेको के हो भने भोग गर्ने अभिलाषा अत्यन्तै छ, मन भोगी छ, भोग्न मात्रै खोज्छ, तर भोगप्रति सम्मान पटक्कै छैन। यो लिप्त भाव, प्रेम छैन भोगलाई मात्रै। त्यो भोगको आनन्द कसरी पाइन्छ? त्यो चाहिँ छ, भोग्न चाहिँ लागेछ, तर त्यसलाई के भनिन्छ? राक्षसी भोग भनिन्छ कि? भोग्य वस्तुलाई दुःख दिएर भोग गर्ने, यो भोग गर्ने वस्तुलाई अपमान गरेर दुःख दिएर भोग गर्नु भनेको आफ्नो भोग गर्ने क्षमता गुमाउनु हो। यसले चाहिँ हाम्रो क्षमता गुम्छ, अनि बितेको समय राम्रो लाग्छ। जे गयो त्यो चाहिँ राम्रो, जे छ त्यो चाहिँ नराम्रो। कारण यति नै हो। त्यसकारण दुईटा कुरालाई याद गरौं। एउटा भोगप्रति सजगता, किनभने सजगता नभइकन सम्मान आउँदैन। अब भोग गर्ने विषयको यादै छैन भने सम्मान हुन्छ र? पहिलो काम सजगता, म जे भोग गर्दैछु त्यसप्रति सजग हुने। खाना खाँदैछु खानामा सजगता, अरू पनि केही विषय भोग गर्दैछु त्यसमा सजगता। एउटा सजगता, अर्को सम्मान। यो सजगता र सम्मान भयो भने हाम्रो भोग गर्ने क्षमता कहिल्यै गुम्दैन, र कहिल्यै पनि भोग्य वस्तुलाई अर्कोसँग तुलना गर्नुहुन्न, दाज्नुहुन्न। दाज्यो कि कमजोर भइहाल्छ। हामी त जेलाई पनि दाज्छौं, आफैलाई पनि तुलना गर्छौं। मैले भोग गर्ने भने मेरो क्षमताको न हो, अर्काको क्षमताको त म भोग गर्न सक्दिन। मैले मेरो क्षमताको भोग गर्ने हो, मेरो क्षमतालाई म अरू व्यक्तिको क्षमतासँग लगेर तुलना गर्छु, अनि त्यहीँबाट हाम्रो भोगप्रति अपमान दृष्टि जन्मिन्छ। जसलाई पनि हामी त्यही गर्छौं, बच्चाहरूलाई पनि त्यही गर्छौं। तत त्यो पल्लो घरको उसको छोराको अगाडि त खुट्टामा राखे पनि सुहाउँदैन। अलिकति पढाइ लेखाइ कमजोर भयो भने बच्चालाई त्यसरी अपमान गर्छौ। भनाइको मतलब के भने तेरो क्षमता भन्दा अर्काको क्षमता राम्रो छ, अरूको क्षमता चाहिँ सम्मान योग्य छ, तर तेरो क्षमता अपमान योग्य छ। आफ्नै क्षमतालाई अपमान गर्छौ, जबकि भोग गर्न त मेरै क्षमताले हो नि। मैले जहिले पनि भोग गर्छु मेरो क्षमताको, अर्काको क्षमताको भोग गर्न सक्दिन। र आफ्नो क्षमतालाई अपमान गरेपछि अब कसरी सुख पाइन्छ? त्यसकारण कहिल्यै पनि

0: क्षमताको तुलना अर्काको क्षमतासँग गर्नु हुँदैन। बरु आफ्नै क्षमतासँग चाहिँ तुलना गर्न मिल्छ। मैले हिजो यति राम्रो गर्न सकेका थिए तर आज गर्न सकेँ कि सकिन, हिजोको मेरो काम र आजको मेरो काममा मैले तुलना गर्न सक्छु। हिजो मैले यति माया गरेको थिए, यति सम्मान गरेको थिए भोग्य वस्तुलाई, आज मैले गर्न सकेँ कि सकिन, त्योभन्दा घटाएँ कि बढाएँ, त्यतातिर ध्यान दिए हुन्छ। हिजो म यति खुशी थिए, यति आनन्दको अनुभव गरेका थिए, आज त्यो खुशी छ कि छैन, हिजोको जस्तो खुशी छ कि छैन, आज बढ्यो कि घट्यो, हिजोसँग आफ्नो आज तुलना गरे हुन्छ। तर अरूसँग तुलना गर्नु हुँदैन। अरूसँग तुलना गर्यो भने आफ्नो क्षमतालाई अपमान गरियो, आफ्नो हिजोको सँग आज तुलना गरियो भने चाहिँ मैले आफ्नै क्षमताको सम्मान गरे। सम्मान त्यतिखेर हुन्छ जब आफैसँग तुलना गरिन्छ। आफूलाई अर्कोसँग तुलना गर्नु चाहिँ आफ्नो क्षमताको अपमान गर्नु हो, र जहाँ पनि हामी अपमान गर्छौं त्यहाँबाट रस आउँदैन, भोगको रस आउँदै आउँदैन। अब श्रीमान श्रीमती सम्बन्ध छ, भोग छ, तर श्रीमानले कहिल्यै श्रीमतीको सम्मान गर्दैन, श्रीमतीले कहिल्यै श्रीमानको सम्मान गर्दैन। सम्मान पटक्कै छैन, सम्बन्ध चाहिँ घृणापूर्ण छ, अनि भोग गर्छ, अनि भोग्ने क्षमता कसरी वृद्धि हुन्छ? उल्टो घट्दै घट्दै घट्दै जान्छ, र सुख कहाँ हो टाढा पुग्छ। जहाँ प्रेम छ, जहाँ सम्मान छ, सुख त्यही छ। त्यसकारण भोग्य प्रति लिप्त होइन, पूजा भाव हुँदा आफ्नो भोग प्रति सम्मान मात्र होइन, पूजा हुनुपर्छ। मैले जे जे भोग गर्छु त्यो भोग्य वस्तु मेरो लागि भगवान सरह हुनुपर्छ। भगवानलाई म जति सम्मान गर्छु, श्रद्धा गर्छु, मैले भोग गर्ने विषयलाई मैले त्यति नै श्रद्धा, त्यति नै सम्मान गर्न सकेँ भने चाहिँ मेरो भोग गर्ने क्षमता कहिल्यै कहिल्यै नष्ट हुँदैन, वृद्ध हुन्जेलसम्म पनि त्यो क्षमता बढ़ी नै रहन्छ। सन्त कवीर भन्नुहुन्छ, जिउँ कि तिउँ धारे दिने चदरिया, भनेको यो शरीर मैले जस्तो लिएर आएको थिए त्यस्तै मैले छोडेर जानुपर्छ। मेरा इन्द्रियहरू, जुन इन्द्रियहरूबाट मैले भोग गर्थे, जस्ता इन्द्रिय मैले लिएर आएको थिएँ, म मर्नुभन्दा अगाडि पनि मैले त्यस्तै छोडेर जानुपर्छ, कमजोर बनाएर जान पाइन्न। कसैले दिएको उपहार हो नि यो शरीर, यो क्षमता, यो क्षमतालाई बिगारेर तहस नहस पारेर जान पाइँदैन, जस्ताको तस्तै छोड्नुपर्छ। जे जे पनि भोग गर्ने सामर्थ्य थियो त्यो मेरा इन्द्रियहरूमा, ती मेरा इन्द्रियहरू मृत्यु हुने बेलामा पनि जस्ताको तस्तै सक्षम हुनुपर्छ, त्यसरी त्याग गर्नुपर्छ, बिगार्न पाइन्न। यो क्षमताको वृद्धि सर्वाधिक महत्वपूर्ण, खुशी हुनको लागि, सुखी हुनको लागि।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल डाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
8: अन्य 26 गते डाक्टरी सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 0825990079, मोबाइल नम्बर 9847810030 र 9829954555।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 0825656601, 9858735990, 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
16: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
15: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
16: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
15: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
17: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
16: समय बिहान 10 बजेदेखि।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818899028।
18: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
15: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ ब्याङ्क बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
19: हरेक व्यक्ति सफल हुन चाहन्छ। हामी एकअर्कालाई सफल भएस भन्छौ, सफल हुनु भन्छौ। भन्ने बेलामा असल बनेस भने पनि भित्रभित्रै भाव चाहिँ सफल बनेस भन्ने रहन्छ। यो एकदमै स्वाभाविक हो। र को सफल हुन चाहन्न? एउटा बिरालो बाहिरबाट आएर घरभित्र प्रवेश गर्न खोज्दैछ भने घरभित्र प्रवेश गर्न सफल हुन चाहन्छ। एउटा मृग कहीँ घाँस देख्यो र त्यो घाँससम्म पुगेर घाँस खान्छु भन्ने सोच्यो भने सफल हुन चाहन्छ। त मनुष्य सफल हुनु खोज्नु त स्वाभाविक हो। हरेक प्राणी सफल हुन खोजेका छन्। सफलता के हो र सफलता प्रशस्त छ कि छैन, सफलता पर्याप्त छ कि छैन, कि सफलता भन्दा अगाडि पनि जानुपर्छ हामीले? सफलता के हो? लक्ष्य पूरा हुनु सफलता हो। त्यो लक्ष्य जस्तो सुकै होस्, सानो ठूलो होस्। तपाईँले हात उठाउन खोज्नुभएको त्यो हात उठाउन सक्नुभयो, सफल हुनुभयो हात उठाउनलाई। तपाईँ शौचालय जान खोज्नुभएको थियो, शौचालय जानुभयो, सफल हुनुभयो। तपाईँको मनले त्यति सफलता भनेर कहीँ न कहीँ रेखाङ्कित गर्छ र मनले सफलताहरूको एउटा संग्रह निर्माण गर्न चाहन्छ। अब सफलता के हो त? राम्रोसँग हेर्नुभयो भने सफलताको परिभाषा हो आफ्नो लक्ष्य पूरा गर्नु। त्यो लक्ष्य जस्तो सुकै होस्, त्यो लक्ष्य तपाईँ कुनै शिक्षा हासिल गर्नु, उपाय उपाधि हासिल गर्नु पनि हुनसक्छ, कुनै महत्वपूर्ण पदमा पुग्ने पनि हुनसक्छ, इच्छाएको व्यक्तिसँग विवाह गर्ने पनि हुनसक्छ, वा अमुक धन आर्जन गर्ने पनि हुनसक्छ। त्यो लक्ष्य जेसुकै हुनसक्छ। लक्ष्य पूरा गर्नु सफलता हो। यो सफलताको सानो परिभाषा हो। तर हामीले के पायौं भने नि, हामी आफ्नो अनुभव हेरौं त, जीवनमा हामी हरेक दिन सफल भइ नै रहेछौं। खान मन लागेको थियो, भोक लागेको थियो, खान त पाएका छौं, त्यति मात्रामा सफल भयौं। नुहाउन मन लागेको थियो, नुहाउन पायौं, त्यति मात्रामा सफल भयौं। कुनै काम गर्यौं त्यो पनि सफल भयौं, पढ्न मन थियो त्यो पनि सफल भयौं, कसै त विवाह गर्न मन थियो त्यो पनि सफल भयौं। तर सफल भइकन पनि के हामी सफल भयौं त? कि सफलता नै हाम्रो लागि मृग मरिचिका साबित भयो। हामीले ठिकसँग हेर्यौं भने के बुझ्छौं त भन्दा, हरेक सफलताको बावजुद हामी चाहिँ असफल हुँदै गएका छौं। किनभने नि मनले के देख्छ भने, जुन कुरा आफूसँग आयो, जुन कुरा आफूसँग आयो त्यसलाई मूल्य दिनु हुँदैन, र जुन कुरा आफूसँग छैन त्यही मात्रै मूल्यवान छ भनिदियो भने यो व्यक्ति दौडेको दौडै गर्छ भन्ने मनले बुझेको छ। यो मनको नियम हो, यसलाई 90 नियम भनिन्छ, दि रुल अफ 90 अथवा दि ल अफ 90। त्यो नियम के हो? 90 नियम, जे मसँग छ त्यो 90, अर्को 10 आयो भने त पूरा हुन्छु भन्ने सोच, र त्यो 10 कहिल्यै पनि थपिँदैन, 100 कहिल्यै बन्दैन, जे पनि आउँछ 90 नै हुन्छ जीवनमा। त्यसकारणले हजार सफलताको बावजुद व्यक्ति असफल अनुभव गरिरहेको छ, व्यक्ति एकदमै असफल अनुभव गरिरहेको छ। कारण के हो? अलिकति खोतल्नुहोस् आफूभित्र। तपाईँलाई सफलताको प्यास कहाँ लागेको छ खोज्नुहोस्। सफलताको प्यास बाहिर लागेको छैन, तपाईँ भित्र लागेको छ। तपाईँलाई धन चाहियो भने पनि धन चाहियो भनेर तपाईँको मनले भनेको, तर ब्याङ्क ब्यालेन्स बढेर तपाईँको मन बढ्दैन। राम्रोसँग हेर्नु होला, ब्याङ्क मौज्दात बढेर तपाईँको मन बढ्दैन। तपाईलाई कुनै पद चाहियो, सम्मान चाहियो, मान चाहियो, मर्यादा चाहियो, त्यो बाहिर प्राप्त हुन्छ, तर चाहिएको त भित्र हो नि। तपाईँ भित्र के चाहिँ लान सक्नुहुन्छ? कसैसँग विवाह गर्नुभयो के उसलाई भित्र लैजान सक्नुहुन्छ? तपाईँ प्रधानमन्त्री बन्नुभयो, राष्ट्रपति बन्नुभयो, के तपाईँले उसलाई आफ्नो मनमा लैजान सक्नुहुन्छ? अतृप्ति मनमा छ। अब कस्तो समस्या छ भने मनुष्यको जतातिर मनुष्यको आँखा नै जाँदैन, अन्धाधुन्ध सफल हुन दौडिरहेको छ मान्छे, तर सफलता के हो, कहाँनिर हुन्छ भन्ने बुझेको छैन। ऊ सफल आफू भित्र हुन खोजेको छ तर प्रयास बाहिर गर्छ। त्यसकारणले जहिलेसुकै 90 को नियम लागू हुन्छ। तपाईँले जीवनमा जे पनि हासिल गर्नुहुन्छ त्यो हासिल गर्नुहोस्, तपाईँ चक्रवर्ती सम्राट बन्नुहोस्, तपाईँ अरबपतिहरूको पनि अरबपति बन्नुहोस्, तपाईँलाई सबै संसारका सुख सुविधा भोगहरू उपलब्ध हुन्, इन्द्र महाराज जस्तो तपाईँको जीवन बनोस् र पनि तपाईँ 90 पुग्नुहुन्छ, 100 कहिले पनि पुग्नुहुन्न। किनभने माग मनभित्र उठेको थियो, बाहिरको कुनै पनि कुराले कहिल्यै पनि पूरा गर्दैन। त्यसकारणले हाम्रा ऋषिहरूले सफलता भन्ने शब्द प्रयोग गर्दैनन्। जसले जीवनलाई गहिराईसँग बुझ्यो उसको लागि सफलता मूल्यवान होइन। ऋषिहरूले शब्द प्रयोग गर्छन् सुफलता। जीवनमा सुफल लाग्यो, सही फल लाग्यो, सुफलता के हो? म बाहिरबाट समृद्ध भएँ र भित्रबाट शान्त पनि भएँ भने बल्ल सुफलता जन्मिन्छ। बाहिरी समृद्धि र भित्री शान्तिको त्यो अनुपम संयोगबाट सफलता जीवनमा जन्मिन्छ। त्यसकारणले जीवनलाई बाहिर मात्रै सम्हाल्न कोसिस नगर्नुहोस्। तपाईँको जीवन कहिले पनि सम्हालिँदैन। आजसम्म कसैको सम्हालिएको छैन, तपाईँको पनि सम्हालिँदैन, यो निश्चित रहनुहोस्। र बुद्धिमान व्यक्ति त्यो हो जो अरूको जीवनबाट सिक्छ, मूर्ख त्यो हो जो कहिले पनि सिक्दैन, र ठिक्क बीचको व्यक्ति त्यो हो जो आफूलाई परेपछि मात्रै सिक्छ, त्योभन्दा पहिले सिक्दैन। मध्यम स्तरको बुद्धि भएको व्यक्ति त्यो हो जो आफ्नै अनुभवले मात्रै सिक्छ, बुद्धिमान त्यो हो जो अरूको अनुभवले सिक्छ। यी सानो उमेरका सिद्धार्थ गौतमलाई, भगवान बुद्धलाई के लागेको थियो कि यिनी सानो उमेरमै जब बाहिर युवा संघको कार्यक्रम उद्घाटन गर्न गएका थिए, कोही मरिरहेको मान्छे देखेर म पनि मर्छु भन्ने बुझे। अरूको जीवनबाट सिक्ने बुद्ध बन्छ, आफ्नो जीवनबाट पनि नसिक्ने बुद्ध बनिरहन्छ, र मुस्किलले आफ्नो जीवनबाट सिक्ने बीचमा त्रिशंकु भएर बाँचिरहन्छ। त्यसकारणले सफलतालाई हामीले नयाँ ढंगले हेर्नुपर्छ। म भित्र सफलता लान सक्दिन, सबै सफलता बाहिर छुट्ने छन्, मृत्युको बेलामा यी कुनै पनि कुरा मसँग जाने छैनन्, यो कमाई खाने उपाय मात्रै हो भन्ने मैले बुझ्नुपर्छ। र असली सफलता भित्री तृप्तिबाट आउँछ, शान्तिबाट आउँछ भन्ने बुझ्नुपर्छ। अन्तमा एउटा कुरा बुझ्नु होला, भित्री शान्ति र बाहिरी समृद्धि जसलाई सफलता भनिन्छ त्यसलाई आनन्द पनि भनिन्छ। आनन्द शब्दको अर्थ खुशी होइन, आनन्द जीवनको त्यो अवस्था हो जहाँ म भित्रबाट शान्त हुँदाहुँदै बाहिरबाट समृद्ध पनि छु, अथवा बाहिरबाट समृद्ध हुँदाहुँदै भित्रबाट म परम शान्त पनि छु। त्यसकारणले कोही भगवान कृष्ण, कोही भगवान राम, कोही भगवान बुद्ध आनन्दित छ। हामी अधिकतम भयो भने खुशी होला, तर त्यो खुशी छरिक हुन्छ, आनन्द चिरस्थायी हुन्छ। आनन्द सनातन धर्म हो, त्यो कहिले मर्दैन, अरू सब छरिक हुन्, त्यो टिक्दैन। त्यसकारणले सफलतालाई सफलता बनाउने बाहिर र भित्र दुवै बाटोबाट आफूलाई सुसज्जित बनाउने प्रयास गर्ने, यो चाहिँ अत्यन्तै बुद्धिमान व्यक्तिको लक्षण हो।
20: Oh, सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
21: आया मम्मी मम्मी दाँत दुख्यो।
22: मम्मी मेरो दाँत भङ्ग आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
23: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।